0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेन्सले घर रंगाउनु होस् त लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्जर पेन्स
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434 32 29 98028 59 321 81 581
3: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
3: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
4: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
3: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
4: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
3: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513-55928 विजिट www.landmarknepal.com
7: दुर्गाको पिटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम एक बाम तीन काम झन्डु बाम
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता मोटरसाइकल स्कुटर चलाउन सक्ने सुन सम्बन्धी केही जानकारी भएको एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा मोबाइल नम्बर 98560-26579 98560-26579
9: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ

0: नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्बत 2083 साल भदौ 11 गते बिहिबार, तदनुसार सन् 2026 अगस्त 27 तारीक, नेपाल सम्बत 1146, साउन शुक्ल पक्ष चतुर्दशी तिथि। तपाईहरूलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। भोटेकोशी नदीमा हिजो बिहान आएको भीषण बाढ़ीका कारण हालसम्म 157 को शव फेला, 93 जनाको उद्धार। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र 3 महीनाका लागि संकटग्रस्त क्षेत्र घोषणा, उद्धार राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाइने। भोटेकोशीमा गएको बाढ़ीमा परेर 384 पर्यटक सम्पर्कविहीन, खोजी कार्य जारी। भोटेकोशी बाढ़ीले गण्डकी प्रदेश सभाको बैठक प्रभावित, खाद्य अधिकार विधेयकको प्रतिवेदन पेश एमाले प्रतिपक्षमा। भोटेकोशी बाढ़ीपछिको उद्धारमा जुट्न सभामुखको आग्रह, हटाए कार्यसूचीका कार्यक्रम। पर्यटन व्यवसायमा इथिक्स र मर्यादा नबिर्सन मेयर आचार्यको आग्रह, पोखरा हस्पिटालिटीको शहर भएको उल्लेख। समुद्री ढुवानी संयन्त्र सुदृढ़ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान, भारतमा 4 वर्ष पुरानो गहुँ निर्यात प्रतिबन्ध हट्यो र 14 सागमा कुल 28 खेल समावेश गरिने, 4000 बढ़ीको सहभागिता हुने टप एन टी ट्वेन्टी सिरिजमा नेपालको लगातार दोस्रो जित।
1: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2 र 5 53-834।

अब समाचार विस्तारमा रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढ़ी पहिरोले अकल्पनीय जनधनको क्षति पुर्याएको छ। यस विपदबाट रसुवा सहित नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितवन र नवलपरासी पूर्वसम्म प्रभावित भएको छ। बाढ़ीमा परि मृत्यु भएका 157 जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये 15 जनाको पहिचान खुल्न बाँकी छ। गृह मन्त्रालयका अनुसार हालसम्म चितवनमा 64, धादिङमा 27, नुवाकोटमा 13, गोर्खामा 19, तनहुँमा 9, रसुवामा 3 र नवलपरासी पूर्वमा 22 जनाको शव फेला परेको छ। विभिन्न स्थानमा खोज तथा उद्धार जारी छ। सम्पर्कविहीन र बेपत्ता व्यक्तिको संख्या अत्यधिक रहेकाले मृतकको संख्या निकै बढ़ने अनुमान सुरक्षा निकायले गरेको छ। घाइते 93 जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उद्धार कार्यमा राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। बाढ़ीपछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षाकर्मी सम्पर्क विहीन छन्। रसुवागढ़ी, स्याफ्रुबेसी, मैलुङ र वेत्रावतीमा तैनात सैनिकहरू सम्पर्क विहीन छन्। ती स्थानमा बाढ़ीले अकल्पनीय क्षति पुर्याएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी लगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको खोजी तथा उद्धार कार्य जारी छ। बाढ़ीले बस्ती, बजार, सड़क, पुल, जलविद्युत आयोजना तथा सुरक्षा निकायका संरचनामा पनि ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट नेपाली सेनाका 7 र निजी क्षेत्रका 8 गरी 16 हेलिकप्टर निरन्तर खोज तथा उद्धारमा परिचालन भइरहेका छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार खोज तथा उद्धारमा 7 हेलिकप्टर सहित 1,700 जना सैनिक परिचालन गरिएको छ, जसमा खोज तथा उद्धार र राहत तथा स्वास्थ्य टोली रहेको छ। सेनाले हवाई साधनबाट 96 जना र स्थल मार्गबाट गरी 26 गरी 121 जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पुर्याएको जनाएको छ। निजी क्षेत्रका 8 हेलिकप्टरले 29 जनाको उद्धार गरेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभि नारायण काफलेका अनुसार बेपत्ताको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थल तथा हवाई साधनसहित ड्रोन तथा तालिम प्राप्त कुकुर सहितको K9 टोली परिचालन गरेका छन्। बाढ़ीबाट तटीय क्षेत्रका घर, पसल, सड़क, पुल तथा नदी किनाराका संरचना तहस नहस भएका छन्। बाढ़ीको सूचना प्राप्त हुनसाथ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले तत्कालै उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन ऱ्यापिड एक्सन टीम सक्रिय गराएको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उच्चस्तरीय संयन्त्र परिचालन गरी प्रभावित क्षेत्रको अवस्थाबारे सूचना संकलन तथा समन्वय गरिएको थियो। प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासन, जनप्रतिनिधि र सुरक्षा निकायसँग समन्वय गरी तत्काल सुरक्षाकर्मी परिचालन तथा हवाई उद्धारको व्यवस्था मिलाइएको थियो। असामान्य बाढ़ी आउनुको कारणबारे अध्ययन भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रारम्भिक सूचना अनुसार तिब्बत तर्फको क्षेत्रमा हिम पहिरो वा पहिरोका कारण नदी थुनिएर 81 पानीको बहाव बढ़ेको हुन सक्ने अनुमान गरिएको छ। लेन्दे खोलामा बरफ तथा पहिरो खसेर नदी थुनिएपछि अचानक पानी बगेको हुन सक्ने प्रारम्भिक आंकलन गरिए पनि बाढ़ीको वास्तविक कारण विस्तृत अध्ययनपछि मात्र यकिन हुने बताइएको छ। सरकारले बाढ़ीमा घाइते भएकाको उपचार निशुल्क गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्री परिषदको आकस्मिक बैठकले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पताल मार्फत निशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका प्रवक्ता पोखरेलले घाइतेको स्वास्थ्य लाभको कामना गर्दै तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने जानकारी दिनुभएको छ। बाढ़ीमा धेरैजना उद्धारका लागि पर्खेर बस्नुभएको छ। उद्धार गर्न हेलिकप्टर आवश्यक परेमा 1234 हटलाइनमा सम्पर्क गर्न सकिनेछ। अरू बाढ़ीबाट प्रभावित 6 जिल्लाका सहायक प्रमुख जिल्लाधिकारीलाई सम्पर्क गरी लोकेशन शेयर गरेर उद्धारमा सहयोग माग्न सकिनेछ उहाँले भन्नुभएको छ। उद्धारको पर्खाईमा बसेकाले आगो बालेर धुवा निकालेर हेलिकप्टरलाई संकेत गरे उद्धार गर्न सहज हुनेछ। मन्त्री पोखरेलले चीन र भारतसँग सहयोगका लागि समन्वय भइरहेको जानकारी पनि दिनुभएको छ। बाढ़ीमा मृत्यु भएका परिवारलाई प्रचलित कानून बमोजिमको आर्थिक सहायता तत्काल
उपलब्ध गराउने मन्त्री परिषद बैठकले निर्णय गरेको छ। मन्त्री पोखरेलले घर निवास गुमाएका व्यक्तिलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले मिलाउने निर्णय गरेको बताउनु भएको छ।

नेपालको हिमाली क्षेत्रमा पर्ने भोटेकोशीको सहायक नदी लोन्दे खोलामा आएको भीषण बाढ़ीले महाविपत्ति निम्ताएको छ। स्थानीय समय अनुसार बिहान करिब 9 बजे रसुवा जिल्लामा आइपुगेको उक्त बाढ़ीका कारण धेरैको ज्यान गएको छ। नेपालको पर्यटन बोर्डको अनुमान अनुसार 341 जना विदेशी पर्यटक र दर्जन नेपाली नागरिक अझै बेपत्ता रहेका छन्। बाढ़ीले सीमावर्ती क्षेत्र हुँदै भोटेकोशी र त्रिशुली नदीको किनारमा रहेका टिमुरे रसुवागढ़ी र स्याफ्रू बेसी जस्ता बस्तीहरूमा ठूलो क्षति पुर्याएको छ। यसको गम्भीर असर तिब्बततर्फ पनि परेको छ। त्यहाँको केरूङ जिरोङ बन्दरगाहमा लेदो सहितको बाढ़ी पस्दा सड़क संचार र विद्युत आपूर्ति पूर्ण रूपमा विच्छेद भएको छ। मानिसहरू ज्यान जोगाउन भागिरहेको र केही सेकेण्डमै बाढ़ीले संरचनाहरू तहस नहस पारेको दृश्य भिडियोमा कैद भएको छ। सम्बन्धित ठाउँमा भारी वर्षा नभइकन पनि उच्च हिमाली क्षेत्रबाट यस्तो अचानक बाढ़ी आउन सक्छ। अधिकारीहरूले अनुमान गरे अनुसार उच्च हिमाली क्षेत्रमा हिउँको ढिस्को र चट्टान खसेर लोन्दे खोलाको बहावलाई अस्थायी रूपमा रोकेपछि यो विपत्ति शुरू भएको हो। नदीमा निरन्तर जम्मा भएको पानीले प्राकृतिक बाँधको रूपमा लिएको र उक्त बाँधको दबाव थामिन नसकेपछि तगारो फुटेर लेदो ढुंगा र भग्नावशेष सहितको पानीको ठूलो भेल अचानक तल्लो तटीय क्षेत्रमा पसेको थियो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विश्लेषण गरेको भू उपग्रह तस्वीरमा पनि रसुवागढ़ी नाकाबाट करिब 20 किलोमिटर उत्तर पूर्वमा हिउँ र चट्टानको पहिरो खसेको देखिएको छ। बाढ़ी आउनु केही मिनट अघि मात्र जर्मन रिसर्च सेन्टर फर जियो साइन्सेसले तिब्बत सीमा नजिकै 4.4 म्याग्निच्युडको भूकम्प मापन गरेको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले यही भूकम्पका कारण पहिरो गएर नदी थुनिएको हुन सक्ने सम्भावना औल्याएका छन्। वैज्ञानिक रूपमा यसको प्रत्यक्ष सम्बन्ध पुष्टि हुन बाँकी रहे पनि समयको संयोगले यो परिकल्पनालाई बल पुर्याएको छ। युनिभर्सिटी अफ रिडिङकी जलवायु जोखिम तथा उत्थानशीलता सम्बन्धी प्राध्यापक लिज स्टिफन्सले यस घटनालाई विपत्तिको जटिल श्रृंखलाको संज्ञा दिएका छन्। उनले स्पष्ट पार्दै भनेका छन् धेरै मानिसहरू भारी वर्षाका कारण मात्र यस्तो बाढ़ी आउँछ भन्ने सोच्छन् तर नेपाल र तिब्बत जस्ता उच्च हिमाली क्षेत्रमा पहिरो हिम पहिरो र हिमताल फुट्ने जस्ता जटिल कारणहरूले पनि यस्तो विपत्ति निम्त्याउन सक्छन्। यही जटिलताका कारण पूर्व चेतावनी प्रणाली अप्नाउन विशेष कठिन हुन्छ। उनले पहाड़का भिराला उपत्यकाहरूमा पहिरोले नदी थुन्दा र पछि उक्त प्राकृतिक बाँध फुट्दा अचानक यस्तो विनाशकारी बाढ़ी आउने बताएका छन्। यस बाढ़ीमा जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहे नरहेको यकिन भइ नसके पनि वैज्ञानिकहरूले बढ़दो तापक्रमका कारण हिमाली क्षेत्रमा यस्ता घटना बढ़दै जाने चेतावनी दिएका छनृ।

रसुवाको भोटेकोशी बाढ़ीमा बगेर घाइते भएका नुवाकोटको पीपल टारका 24 वर्षीय विवेक कुमारले बाँच्ने आशय मरिसकेको बताएका छन्। घाइते उनको यति बेला काठमाण्डुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सधैँझै भदौ 10 बिहान पनि विवेक नुवाकोटको विदुर बजारमा काम गर्न निस्किएका थिए। केही दिनदेखि सेफ्टी ट्याङ्की बनाइरहेका उनी त्यही काम पूरा गर्न काममा लागेका थिए। सेफ्टी ट्याङ्की भित्रै काम गरिरहेका थिए। आयो आयो भनेर साथीहरू कराए। विवेकले भने बाहिर निस्किँदा त बाढ़ीले बगाइहाल्यो। पोटेकोशीमा आएको बाढ़ीले बिहान 9:30 बजेतिर विदुर बजारमा पुगेको थियो। त्यति बेला उनी साथीहरूसँग काम गरिरहेका थिए। सेफ्टी ट्याङ्की बाहिर काम गरिरहेका उनका सहकर्मी भागे। उनी भने सेफ्टी ट्याङ्कीबाट बाहिर निस्किँदा भाग्न पाएनन्। सबै भागे। म पनि बाहिर भएको भए त भागिहाल्थे। ट्रमा सेन्टरको सयमा घटनाको स्मरण गर्दै विवेकले भनेका छन्, 1-2 मिनट मात्रै ढिलो भयो, नत्र म पनि भागिसक्थे, यस्तो हुने थिएन। सेफ्टी ट्याङ्कीबाट निस्कने बित्तिकै उनलाई भोटेको सिको बाढ़ीले बगायो। बाढ़ीले बगाएपछि बाँच्ने आशय नभएको उनले सुनाए। बाँच्छु भन्ने सोचेकै थिएन, अब मरियो भन्ने लागेको थियो, विवेकले भनेका छन्। उनी बगेको देखे पनि कोही बचाउन आएनन्। सबै ज्यान बचाउन भागेको उनले बताएका छन्। मलाई बचाउन आएको भए उनीहरूलाई पनि बाढ़ीले बगाउँथ्यो, उनले भनेका छन्। केही बेर बगाएपछि रूखमा ठोकिएको उनले सुनाएका छन्। रूखमा अड्किएपछि होशमा आए जस्तो भएको उनले बताए। रूखमा अड्किएपछि बल लगाएर निस्किन खोजे, विवेकले भनेका छन्। केही बेरमै फेरि ठूलो बाढ़ीले बगायो। दोस्रो पटक बगाउँदा भने डर लागेको उनले सुनाएका छन्। पहिलो पटक बगाउँदा बाहिर निस्किने कोशिश गरेको भए पनि दोस्रो पटकमा केही गर्न नसकेको उनले बताए। डर लागेको थियो, बाँच्छु भन्ने चान्स थिएन, उनले भनेका छन्। बाढ़ीले केही बेर बगाएपछि उनी ढुङ्गामा ठोकिएपछि प्रहरी टोली आएको उनले सुनाएका छन्। पुलिस आएपछि मात्रै बाँच्छु भन्ने लाग्यो, नत्र बाँच्ने चान्स थिएन, विवेकले भनेका छन्। ढुङ्गामा ठोकिरा घाइते त भए, त्यससँगै बग्नबाट रोकिए पनि। त्यही बेला नेपाल प्रहरीको टोलीले उनलाई उद्धार गरेको हो। प्रहरीले ढुङ्गाबाट उद्धार गरेर ल्याएपछि भने बाँच्छु भन्ने आश लागेको उनले सुनाएका छन्। पूरै लेदो र बालुवाले छोपिएको थिए। नाक मुख कानमा पनि बालुवा छिरिसकेको थियो, उनले भनेका छन्। उनलाई तत्कालै नुवाकोट अस्पतालमा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि काठमाडौँ लगिएको हो।

बाढ़ी पहिरोपछि बुधबार प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रको अवस्था, उद्धार, खोज तथा राहतको प्रगतिबारे जानकारी लिँदै उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न सरकारवाला सबैलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको आपतकालीन बैठकमा प्रधानमन्त्री शाहले उद्धार तथा राहतमा सक्रियताका साथ जुट्न निर्देशन दिनुभएको हो। बैठकमा प्रतिनिधि सभामा विपक्षी दलका नेता भीष्मराज आङ देम्बेले बाढ़ीले निम्त्याएको विपदको समयमा सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेता आङ देम्बेले सरकारले तत्कालीन क्रियाशीलता देखाएकोमा धन्यवाद व्यक्त गर्दै पक्ष विपक्ष भन्दा पनि संकटको घड़ीमा सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले घटना लगत्तै सामाजिक सञ्जाल मार्फत विपद व्यवस्थापन प्राधिकरण, मेडिकल टीम, स्काउट, रेडक्रस सबैले सक्रियतापूर्वक काम गरेको जानकारी दिनुभएको थियो। सामाजिक सञ्जालमा राखिएको सूचना अनुसार वहाँले तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्लाधिकारीलाई निर्देशन दिनुभएको छ। नागरिकलाई एसएमएस कल मार्फत जानकारी गराउँदै सुरक्षित स्थानमा जान सूचित गरिएको उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, सबैजना सुरक्षित स्थानमा बस्नुहोला र आफन्तहरूसँग सम्पर्क नभएमा हाम्रो निकायको रेस्क्यू अपडेट कुर्नुहोला। 1234-111 नम्बरमा सम्पर्क गरी अन्य जानकारी र राहतबारे बुझ्न सकिनेछ। बुधबार राति सामाजिक सञ्जाल मार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको अहिलेको प्राथमिकता घाइतेको ज्यान जोगाउनु, बेपत्ता भएकाको खोजी गरिनु र प्रभावित मानिसलाई सुरक्षा दिनु रहेको बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकलाई अपील गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार, खोजी र राहतमा खर्चिएको बताउनु भएको छ। आज म अत्यन्तै भारी मन लिएर तपाईहरूमा आज उभिएको छु। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढ़ीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिंगो देशलाई नै स्तब्ध र मर्माहत बनाएको छ। प्राकृतिक विपदको यो अप्रत्याशित वज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना साना बालबालिकालाई गहिरो पीड़ामा धकेलेको छ, उहाँले भन्नुभएको छ।

0: किस्पाङ पाँच नयाँ पुल नुवाकोट स्थित त्रिशुली थ्री वीमा कार्यरत 32 वर्षीय सुरज श्रेष्ठ बिहान 9 बजे विद्युत आयोजना निर्माण स्थलबाट निस्किँदा बाढ़ी आउने कुनै संकेत पाएका थिएनन्। करिब 3 किलोमिटर मुनि ढुंगे बजारतर्फ नपुग्दै बाढ़ीले पछ्याएको दृश्य देखेपछि सहकर्मी गणेश प्रसाईसँगै उकालो लागे। बाढ़ीको दृश्य र आवाजले त्रसित बनेका उनीहरू दुवैजना करिब 4 किलोमिटर बनै वनको यात्रा गरेपछि बट्टार बजार पुगे। उनीहरू दुवैजना त्रिशुली थ्री वीमा कार्यरत अन्य सहकर्मीको अवस्थाबारे बुझ्न विदुर स्थित श्री नम्बर 1 मैथली ब्यारेक अगाडि अपरान्ह 1 बजेदेखि नै पर्खेका थिए, तर साँझ 7 बजेसम्म पनि उनीहरूले आशाका कुनै खबर पाएनन्। 4 दर्जन बढ़ी व्यक्ति राति करिब 8 बजेसम्म ब्यारेक अगाडि सम्पर्कमा नरहेका आफन्त तथा परिवारजनबारे नेपाली सेनाका अधिकारी समक्ष जानकारी गराएका छन्। मैथली ब्यारेकका अनुसार त्रिशुली बजार वरिपरिका क्षेत्रबाट बुधबार साँझ 6 बजेसम्म 39 जनाको उद्धार गरिएको छ। उनीहरूको गढमै प्राथमिक उपचार गरिएको छ। सघन उपचारका आवश्यकता भएकालाई काठमाडौँ पठाइएको छ। बोटेकोसी नदीमा आएको बाढ़ीबाट रसुवापछि सबैभन्दा बढ़ी क्षति नुवाकोटमा भएको आंकलन गरिएको छ। सशस्त्र प्रहरी नम्बर 1 गुल्म ढुंगे बजार विदुर 1 प्रहरी सहायक निरीक्षक रूपेश रायका अनुसार ढुंगे बजारका करिब 45 वटा घर त्रिशुलीको बाढ़ीमा पुरिएका छन्। उनले भनेका छन् करिब 9:10 माइकिंग शुरू गर्यौं। ढुंगे बजार खाली गराउँदै पुल पारी त्रिशुली बजारबाट फर्किने लाग्दा हामी अगाडि अगाडि बाढ़ी पछाडि पछाडि आयो। केही सेकेण्डकै अन्तरमा पुल बगाएर लग्यो। 2.5 तले भवन केही समयमै पुरिए। त्रिशुली बजारमाथि त्रिभुवन मावि र मदरसा समेत बाढ़ीले पुरिएको छ। विदुर 2 सील ट्याङ्कीका 49 वर्षीय किशोरी विश्वकर्मा घरको भुइँतलामा बसिरहँदा अचानक बाढ़ी आएपछि निस्कन खोजे, तर उनी बेपत्ता भएका छ। बिहानै घरायसी सामान किन्न बट्टार बजार निस्किएका विश्वकर्मा 30 वर्षीय छोरा मिलन विश्वकर्माले भनेका छन्, बुबा रूख समातेर बाँचे, अगाडि अगाडि रहेकी आमाको खबर छैन, बहिनी भने बिहानै कलेज झिलेर बाँचेकी छिन्। रेडियो अन्नपूर्ण 93.4 MHz बिहान 6 बजेको अन्नपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अन्नपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881 98251 98190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
3: स्टिल आई व्यव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
2: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ।
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ।
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ।
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन।
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ।
13: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी।
14: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल।
15: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री। मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ।
16: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर।
17: प्लास्टिक सर्जन डाक्टर पियुष गिरी।
18: छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले।
19: नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ।
20: कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ।
21: कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ।
22: कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल।
23: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखा उपचार सेवा। 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
24: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड। फोन 061-590-162, 590-163।
0: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
0: फोन 061-572-648-572-849।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
25: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
25: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
26: हेलो
27: हजुर, नमस्कार।
26: हेलो
27: नमस्कार काका, सुन्नु भएन?
26: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
27: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
26: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
27: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
26: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
27: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
26: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
28: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342 433-640।
29: होम केयर सेवा, होम केयर सेवा।
30: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
29: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
30: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
29: हाम्रा सेवा सेवाहरू: वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
30: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
29: सुत्केरी नवजात शिशुको हेरचाह,
30: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
29: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
30: डाक्टर ल्याब सेवा,
29: औषधि डेलिभरी सेवा,
30: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 98560-89-277।
5: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98563405 98563405।
6: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
5: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
7: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
8: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
7: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
8: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
9: हेर, लेक साइडमा रहेको 22 वर्ष भन्दा पुरानो
7: नेटलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
8: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
7: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेफ्लिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6899, 452-715।

विभिन्न मित्र राष्ट्रले नेपालमा बाढ़ीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। नेपालमा आइपरेको प्राकृतिक विपदको अवस्थामा सहानुभूतिसहित ऐक्यबद्धता पनि प्रकट गरेका छन्। नेपालस्थित अमेरिकी दूतावासले वक्तव्य जारी गर्दै भोटेकोशी नदीमा आएको बाढ़ीले रसुवा जिल्ला र तल्लो तटीय क्षेत्रमा गरेको क्षति र विध्वंसबाट अमेरिकी सरकार अत्यन्त मर्माहत भएको उल्लेख गरेको छ। यस दुःखद घड़ीमा मृतकको परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै विपदबाट प्रभावित सबैको साथमा रहेको प्रष्ट पारेको छ। युरोपेली संघद्वारा आबद्ध विभिन्न मित्र राष्ट्रले नेपालमा बाढ़ीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। नेपालमा आइपरेको प्राकृतिक विपदको अवस्थामा सहानुभूतिसहित ऐक्यबद्धता पनि प्रकट गरेका छन्। नेपालस्थित अमेरिकी दूतावासले

बङमा आबद्ध अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, नर्वे, स्विजरल्याण्ड र नेपालस्थित युरोपेली संघको दूतावासले संयुक्त वक्तव्य जारी गरेका हुन्। वक्तव्यमा रसुवा र नुवाकोट जिल्ला तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट अत्यन्त मर्माहत भएको र यस विपदबाट प्रभावित सबैप्रति सहानुभूति प्रकट गरिएको छ। यस कठिन घड़ीमा नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै परिस्थिति निरन्तर परिवर्तनशील रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई स्थानीय अधिकारीको निर्देशन तथा आधिकारिक सुरक्षा सम्बन्धी सुझावको पालना गर्न आग्रह गरिएको छ। त्यसैगरी नेपालस्थित संयुक्त अधिराज्य बेलायतको दूतावासले पनि नेपालमा आइपरेको विपदका घटनाले बेलायत सरकार मर्माहत भएको औल्याएको छ। प्रभावित परिवारप्रति संवेदना प्रकट गर्दै नेपाल र नेपालीको साथमा बेलायत रहेको प्रष्ट पारेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले प्राकृतिक विपदको दुःखद घड़ीमा भारत सरकार र जनता नेपालको साथमा रहेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन कुराकानी गर्दै भारतका प्रधानमन्त्री मोदीले नेपालमा बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गरेका छन्। यस कठिन घड़ीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइसँग ऐक्यबद्धताका साथ उभिएका छन्। भारत सरकार नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार रहेको पनि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल मार्फत स्पष्ट पारेका छन्। तिब्बत तर्फबाट नेपाल प्रवेश गरेको बाढ़ीले चीनमा पनि ठूलो क्षति गरेको अनुमान छ। यसको विवरण आउन बाँकी छ। चीनका राष्ट्रपति सी चिनपिङले चीन नेपाल सीमामा उच्च बाढ़ीका कारण उत्पन्न विपदमा राहत तथा उद्धारमा खटिन निर्देशन दिएका छन्। चीनिया समाचार संस्था सिन्हुवाले जनाए अनुसार चीनका राष्ट्रपति शीले चीन नेपाल सीमामा आइपरेको विपदका कारण कैयौं मानिसको ज्यान जानुका साथै ठूलो जनधनको क्षति भएकाले उद्धारमा खटिन चीनिया सरकारी अधिकारीलाई निर्देशन दिएका हुन्।

नेपाल चीन उत्तर पूर्व सीमाको लाङटाङ लिरूङ हिमालको उत्तरपट्टि ठूलो चट्टान सहितको हिम पहिरो खसेपछि भोटिकोशीमा बुधबार बिहान भीषण बाढ़ी आएको पुष्टि भएको छ। उक्त क्षेत्रमा विभिन्न सैटेलाइट तस्विर तथा दृश्यको विश्लेषणले हिम पहिरो खसेर भीषण बाढ़ीको रूप लिएको र भोटिकोशी हुँदै नेपालमा विपत्ति आइपरेको विज्ञहरूले औंल्याएका छन्। साथै बुधबार बिहान त्यस क्षेत्रमा दुईवटा भूकम्प गएकाले त्यसले पनि बाढ़ीको घनत्व र चाप दुवै बढ़ाउन मदद गरेको हुन सक्ने अनुमान विज्ञको रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा प्लानेट ल्याबबाट प्राप्त सैटेलाइट तस्विरको विश्लेषणले नेपाल चीन रसुवागढ़ी नाकाबाट करिब 20 किलोमिटर उत्तर पूर्वको क्षेत्र बाढ़ीको उद्गम स्थल देखाएको वरिष्ठ जलस्रोत विज्ञ राजेन्द्र शर्माले जानकारी दिएका छन्। उनका अनुसार नेपाल चीन सीमानामा गएको हिम चट्टान सहित पहिरो तिब्बत नेपाल जोड्ने लेन्दे खोलामा खसेपछि लेदो गेग्रान सहितको बाढ़ी बनेको हो। लेन्दे खोलालाई नेपालतर्फका स्थानीयले भोटेकोशी भन्ने गर्छन्। उक्त बाढ़ी टिमुरे हुँदै त्रिशुली नदीमा प्रवेश गरेको थियो। शर्माले भनेका छन् जहाँ हिम पहिरो खसेको छ त्यहाँ हिमतालको कुनै अवशेष देखिएको छैन, तर हिम पहिरोमा डाँडामाथि चट्टानमा जमेको हिउँ समेत खसेकाले झर्दै जाँदा तरल पदार्थमा बदलिएर ठूलो बाढ़ीको रूप लिएको अनुमान गरेका छौं। बाढ़ीको सूचना नेपालतर्फ चीनले तत्काल दिन नसकेको पनि देखिएको छ। बुधबार बिहान तिब्बत क्षेत्रमा दुईवटा भूकम्प गएको छ। वरिष्ठ भूकम्पविद डाक्टर लोक विजय अधिकारीका अनुसार 8:20 जाँदा 2.5 म्याग्नेच्युडको पहिलो धक्का र 8:37 4.5 म्याग्नेच्युडको दोस्रो भूकम्पको धक्का गएको थियो। नेपालको रसुवादेखि माथि तिब्बतपट्टि गएको उक्त भूकम्प भन्दा केही सेकेण्ड अघि हिम पहिरो खसेको देखिएकाले भूकम्पकै कारण भएको भन्न नमिल्ने उनले जानकारी दिएका छन्। गत वर्ष असारमा हिमताल फुटेर भोटेकोशीमा बाढ़ी आएको थियो। यस वर्ष हिम पहिरोले त्यो भन्दा ठूलो बाढ़ी आउनमा बढ़दो तापक्रमले हिमालमा खलबली मचाउँदैछ भन्ने सन्देश दिएको हिम विज्ञ धीरज प्रधानङ्ग औंल्याएका छन्। गत वर्षको बाढ़ीपछि नेपाल र चीनबीच पूर्व सूचना आदान प्रदानको सञ्जाल गठन गरेर सूचना लिने दिने सहमति बनेको थियो, तर यस पटक उताबाट सूचना आएन। त्यसपछि दुई देशका प्रतिनिधिमण्डलबीच केही पटक छलफल पनि भएको थियो। परराष्ट्र मन्त्रालय मार्फत उक्त सञ्जाल बन्नुपर्ने चिनिया पक्षको आग्रहपछि दुई महिना अघि आएको टोलीसँग पनि छलफल भएको थियो।

पोषण विज्ञान विभागका महानिदेशक डाक्टर अर्चना श्रेष्ठ सहित चाइनिज मेटेरोलोजिकल एजेन्सीका उच्च अधिकारीसँग बुधबार पूर्व सूचना आदान प्रदानका विषयमा गहन छलफल भएको छ। आकस्मिक आएको विपदपछि मौसमी सूचना आदान प्रदानका लागि थप पहल आवश्यक रहेको निष्कर्ष छलफलले निकालेको जनाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले रसुवा बाढ़ी पहिरोमा परेका नागरिकको रक्षार्थ सरकारले सम्पूर्ण सामर्थ्य केन्द्रित गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा बुधबार विशेष समय लिएर सम्बोधन गर्दै उहाँले खोज उद्धार तथा पुनस्थापना लगायतका कार्यमा सरकारलाई दलका तर्फबाट पूर्ण सहयोग हुने विश्वास दिलाउनुभयो। साथै बाढ़ी प्रभावितको खोज तथा पुनस्थापना प्रभावकारी हुनेमा आश्वस्त रहन सबैलाई उहाँले आग्रह समेत गर्नुभएको छ। बाढ़ीको जानकारी पाएसँगै सरकारी संयन्त्रसँग छलफल र रणनीतिबारे गम्भीरतापूर्वक छलफलमा सहभागी भइरहेको उहाँले जानकारी दिनुभएको छ। सरकार र संयन्त्रसँगको सम्वादका आधारमा राज्यले नागरिकको जीवधनको रक्षाका लागि सबै प्रयास गर्नेमा आफू विश्वस्त रहेको लामिछानेले बताउनु भएको छ। विपदमा एकै ठाउँमा रहेको सन्देश तथा सरकारलाई सहयोग गर्ने प्रतिबद्धताका लागि विपक्षी दललाई पनि लामिछानेले आग्रह गर्नुभएको छ।

सशस्त्र प्रहरी बल नेपालले रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि चार जिल्लाका युनिट र विशेष टोली परिचालन गरेको छ। रसुवा, नुवाकोट, धादिङ र चितवनका सशस्त्र प्रहरी युनिटहरू उद्धार सामग्रीसहित प्रभावित क्षेत्रमा खटिएका हुन्। बाढ़ीमा पुरिएका व्यक्तिहरूको खोजीका लागि रसुवागढ़ी भन्सार र यार्ड क्षेत्रमा सशस्त्र प्रहरीको K9 स्निफर डग सहितको टोली परिचालन गरिएको छ। हराइरहेका नारीको लोकेशन पत्ता लगाउन र क्षतिको मूल्यांकन गर्न सशस्त्र प्रहरीले ड्रोन समेत प्रयोग गरेको छ। बाढ़ीमा परि घाइते भएकाहरूको तत्काल उपचारका लागि मास क्याजुअल्टी भेहिकल MCV सहितको चिकित्सा टोली प्रभावित क्षेत्रमा पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन्। रसुवाको भोटेकोशीमा गएको बाढ़ीमा परेर 384 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार हिजो बिहान भोटेकोशीमा आएको बाढ़ीमा परेर 291 विदेशी र 93 नेपाली सम्पर्कविहीन भएका छन्। पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह एयरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएका 384 पर्यटक सम्पर्कविहीन भएको जानकारी दिएका छन्। रसुवा र नुवाकोटका गरी 13 प्रमुख जलविद्युत आयोजनामा बाढ़ीले क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा प्रवर्धक कम्पनीबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार कुल 748.12 मेगावाट क्षमताका आयोजनाहरू बाढ़ीको चपेटामा परेका छन्। यसमध्ये सञ्चालनमा रहेका 8 आयोजनाबाट उत्पादन भइरहेको 354.1 मेगावट विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने 394 मेगावटका 5 निर्माणाधीन आयोजनाका सिभिल तथा हाइड्रो मेकानिकल संरचना क्षतिग्रस्त बनेका छन्। बाढ़ीसँगै नदीमा आएको अत्यधिक बालुवा लेदोका कारण सञ्चालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नु परेको छ। रसुवामा निजी क्षेत्रबाट सञ्चालित 111 मेगावाटको रसुवागढ़ी, 78 मेगावाटको सान्जेन खोला, 22 मेगावाटको चिलिमे र 20 मेगावाटको लाङटाङ खोला गरी 231 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। त्यसै गरी नुवाकोटमा नेपाल विद्युत प्राधिकरण मार्फतका 4 सरकारी आयोजना 60 मेगावाटको माथिल्लो त्रिशुली 3 ए 24 मेगावाटको त्रिशुली जलविद्युत, 14.1 मेगावाटको देवीघाट र 25 मेगावाटको नुवाकोट ग्रिड सोलर गरी 123.1 मेगावाट विद्युत उत्पादन अवरूद्ध भएको छ। रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजे अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: bám tim cảm thân đủ bám.
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
4: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 9834-32-29, 9808-59-321, 061-581-871।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
8: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना
9: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम BBA BITM र BMTM वार्षिक कार्यक्रम BVS BSc माइक्रोबायोलोजी BEd र BA व्यवस्थापन विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस
10: विस्तृत जानकारीको लागि
8: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की फोन 061-581-822-577

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार। आजको पास त उतै होला छ यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9461482।

0: भोटेकोशी बाढ़ीका कारण गण्डकी प्रदेश सभाको बैठक प्रभावित भएको छ। बुधबारको बैठकको शुरूमै शून्य र विशेष समय राखिएको भए पनि सभामुख कृष्ण प्रसाद धिताले यो दुई विषय कार्यसूचीबाट हटाइएको बताएका छन्। बुधबार प्रदेश खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन सभामा पेश भएको छ। सामाजिक तथा कृषि समितिबाट पारित भएको उक्त विधेयक प्रतिवेदन सहित समिति सभापति दमयन्ती रूचालले सभामा पेश गरेकी हुन्। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशीमा हिजो बिहान गएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र पीड़ित तथा विस्थापितलाई राहतका लागि आवश्यक समन्वय गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधिसभाको हिजोको बैठकमा सभामुख अर्यालले विपदका बेला राज्यका सम्पूर्ण संयन्त्र उद्धार, राहत र प्रभावित नागरिकको सहयोगलाई प्रभावकारी तुलाउन निर्देशन दिएका छन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन व्यवसायलाई व्यावसायिक इथिक्स, मर्यादा र जिम्मेवारी नबिर्सिएर काम गर्न आग्रह गरेका छन्। नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटा गण्डकी प्रदेशको 31 वार्षिक साधारण सभा तथा 14 अधिवेशनको बुधबार उद्घाटन गर्दै प्रमुख आचार्यले पोखरा हस्पिटालिटीको शहर भएकाले पर्यटन व्यवसायमा आबद्ध सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बुझ्नुपर्ने बताएका हुन्। उनले नाटामा आबद्ध व्यवसायी पोखराको पर्यटन क्षेत्रका महत्वपूर्ण स्टेक होल्डर रहेको उल्लेख गर्दै जुनियर स्टाफदेखि व्यवस्थापन तहसम्मका सबै कर्मचारीले पर्यटक संघको व्यवहार र सेवामा व्यावसायिक मर्यादा कायम गर्नुपर्नेमा जोड़ दिएका छन्। पोखरा महानगरपालिका वडा नम्बर 32 स्थित गोगन माध्यमिक विद्यालयमा पूर्व बोलकबोल भएको रकम 23,52,400 रूपियाँ एक समारोहको बीच हिजो हस्तान्तरण गरिएको छ। विद्यालयमा 2066 फागुन 15 देखि 22 गतेसम्म सञ्चालन भएको महायज्ञका क्रममा शिक्षा सेवी स्वर्गीय भक्तबहादुर बस्नेतले बोलकबोल गरेको 25,55,555 रूपियाँ बोलकबोल रकम मध्ये बाँकी 23,52,400 रूपियाँ परिवारजनले हिजो विद्यालयमा हस्तान्तरण गरेको हो। स्वर्गीय भक्तबहादुर बस्नेतका परिवारजनको तर्फबाट धर्मपत्नी चिनुमाया बस्नेत सहित छोरा बुहारीहरूको संयुक्त उपस्थितिमा विद्यालयका प्रधान अध्यापक किरण बाबु नेउपानेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: रामबजार प्रहरी कार्यालयको नवनिर्मित भवन बुधबार उद्घाटन गरिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले एक समारोहका बीच उक्त भवनको उद्घाटन गरेका हुन्। 10,59,00,000 रूपियाँ लागतमा निर्मित उक्त पक्की भवन 2079 सालमा निर्माण शुरू गरिएको हो। दशकौंदेखि रामबजारमा भाड़ामा बस्दै आएको उक्त प्रहरी कार्यालयले अब आफ्नै भवन पाएको छ। सुविधा सम्पन्न भवनको उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आम नागरिकसँग मिलेर नेपाल प्रहरीले नेपाली जनताको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। पोखराका व्यवसायीहरूले भोटेकोशी नदीमा आएको बाढ़ीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार, राहत र पुनस्थापना कार्यमा खटिन उद्योगी व्यवसायी एवं आम नागरिकलाई अपील गरेका छन्। पोखरा उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष गोकर्ण कार्की र लेखनाथ उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष जानुका अधिकारीले बुधबार छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै त्यस्तो अपील गरेका हुन्। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धांजली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना, बेपत्ताहरूको यथाशीघ्र खोजी र उद्धार, जोखिममा परेकालाई स्थानान्तरण र पुनस्थापना एवं घाइतेहरूको तुरन्तै उपचार प्रबन्धका निम्ति सरकारवाला निकायको ध्यानाकर्षण गराएका छन्। विपत्ति पुनः दोहोरिने खतरा रहेकाले प्रभावित क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन एवं स्थानीय प्रशासन सुरक्षा निकायहरूबाट जारी सुरक्षा सावधानी अपनाउन आग्रह गर्दै अगाडि भनिएको छ। विपदबाट जोगिनका निम्ति सतर्कताको ठूलो महत्व छ र पृथ्वी राजमार्ग सहित त्यस करिडोरका सड़कमा अर्को सूचना जारी नभएसम्म आवागमन नगर्न, नदी किनारमा नजान तटीय तथा प्रभावित क्षेत्रका वासिन्दा सहित सम्पूर्ण उद्योगी व्यवसायहरूलाई आग्रह गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणका लागि आह्वान गरेका छन्। महासचिव गुटरेसले हर्मुज जलमार्गको संकट सम्बोधनका लागि गएको मार्चमा गठित कार्यदलले एक व्यवहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी पनि दिएका छन्। यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र त्यसको कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने र पछि अरू उत्पादनहरूमा पनि विस्तार गर्न सकिने भनाइरहेको छ। भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार वर्ष पुरानो प्रतिबन्ध हटाएको छ। विदेश व्यापार महानिर्देशनालय डीजीएफटीले जारी गरेको सूचना अनुसार गहुँको निर्यात नीति तत्काल लागू हुने गरी प्रतिबन्धितबाट स्वतन्त्रमा परिवर्तन भएको छ। भारतले सन् 2022 मेमा घरेलु आपूर्ति र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय देशमा गहुँको पर्याप्त मौजदात रहेको तथा उत्पादन समेत बढ़ेकाले किसानलाई थप बजार उपलब्ध गराउने उद्देश्यले निर्यात खुल्ला गरिएको सरकारले जनाएको छ। अब खेल समाचार। पाकिस्तानमा आयोजना हुने 14 दक्षिण एसियाली खेलकुद सागमा झण्डै 4,000 भन्दा बढ़ीको सहभागिता रहने भएको छ। पाकिस्तानको इस्लामाबादमा आइतबार र सोमबार दक्षिण एसिया ओलम्पिक काउन्सिल एसएओसीले प्रतियोगिताको मिति, खेल संख्या तथा आयोजनासँग सम्बन्धित विभिन्न विषयमा निर्णय गरेको नेपाल ओलम्पिक कमिटी एनओसीले हिजो पत्रकार सम्मेलनमा जानकारी दिएको छ। टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपाल ए टोलीले लगातार दोस्रो जीत दर्ता गरेको छ। बुधबार भएको खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई 4 विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जीत हात पारेको हो। टेरिटोरीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल अगावै 6 विकेटको क्षतिमा भेटायो। नेपालका लागि कप्तान कुशल भुर्तेले सर्वाधिक 61 रनको योगदान दिए। उनले 47 बलमा 5 चौका र 1 छक्का प्रहार गर्दा नट आउट हुन पुगे। ओपनर मयन यादव 21 रन बनाउँदा कट एण्ड बोल्ड हुन पुगे। कुशल मल्ल 6 रन बनाउँदा एलबीडब्ल्यूको धरापमा परे। त्वरित राज दास 0 रनमै आउट भए। लोकेश बम 12 र नारायण जोशी 3 रनमा क्याच आउट हुन पुगेका थिए।

यूडब्ल्यूडब्ल्यू विश्व वेल्ट कुस्ती एलिस च्याम्पियनशीपमा सहभागी हुन एक खेलाड़ी सहित दुई सदस्यीय नेपाली टोली शुक्रबार किर्गिस्तान जाने भएको छ। अगस्त 31 देखि सेप्टेम्बर 6 तारीकसम्म हुने प्रतियोगितामा त्रिलोकी प्रसाद यादवले पुरूष 100 केजीमाथि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। बटेकोशी नदीमा हिजो बिहान आएको भीषण बाढ़ीका कारण हालसम्म 157 को शव फेला, 93 जनाको उद्धार। बटेकोशी बाढ़ी प्रभावित क्षेत्र 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा। उद्धार राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाइने। बटेकोशीमा गएको बाढ़ीमा परेर 384 पर्यटक सम्पर्कविहीन खोजी कार्य जारी। बटेकोशी बाढ़ीले गण्डकी प्रदेशसभाको बैठक प्रभावित, खाद्य अधिकार विधेयकको प्रतिवेदन पेश एमाले प्रतिपक्षमा। बटेकोशी बाढ़ीपछिको उद्धारमा जुट्न सभामुखको आग्रह, हटाए कार्यसूचीका कार्यक्रम। पर्यटन व्यवसायमा इथिक्स र मर्यादा नबिर्सिन मेयर आचार्यको आग्रह, पोखरा हस्पिटालिटीको शहर भएको उल्लेख। समुद्री ढुवानी संयन्त्र सुदृढ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान। भारतमा 4 वर्ष पुरानो गहुँ निर्यात प्रतिबन्ध हट्यो र 14 सागमा कुल 28 केल समावेश गरिने। 4,000 बढ़ीको सहभागिता हुने टप N20 सिरिजमा नेपालको लगातार दोस्रो जित। बिहान 6 बजेको अनुपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अन्नपूर्ण 93.4
1: रंग बहार रंग बहार
2: बजर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बजर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: बजर पेन्स
3: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434 32 29 98028 59 321 061 581
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
5: ओहो नासर बे कति छ्याब डिजाइन बे मारेकन किन नि खनि तोला
6: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
5: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
6: हजुर किमे झोकोलाई नि छाब छ्याब छ्याब मारे डिजाइन गहना चैदी म विषा वा चुवल तुई विषा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखे चोकै यावै क्यार मोहै
5: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: समुदाय रवा ता क्रिवा ज्याला जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
5: तोय निल ती विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061 585 8 15 98 565 35 8 15 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817
9: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
10: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
9: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
10: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061 573 163 582 844 वेबसाइट www.lagrandi.edu.np
11: होम केयर सेवा होम केयर सेवा
12: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
11: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
12: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
11: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
12: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
11: सुत्केरी नवजात शिशुको हेरचाह
12: क्यान्सर सर्जरी राहतकारी हेरचाह
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
12: डाक्टर ल्याब सेवा
11: औषधि डेलिभरी सेवा
12: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-89-277
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
14: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
15: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन डाक्टर वन्दना श्रेष्ठ
16: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
17: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
16: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
17: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ
16: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
17: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
16: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल
18: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
12: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
11: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
12: त्यसैले साधारण एमआरआई होइन 3 टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
11: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
12: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-027-29
10: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
12: डोर टू डोर इन्टरनेशनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन। सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405, 9856033405।

0: स्वाद जससे संबंध गास्त ज्ञान मसाला
1: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956700536।
4: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
5: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 0165781 65 5 78 162।
6: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुनिने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।

0: महाशांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपाली इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6899 452-715
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
7: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्न पर्यो
8: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि
7: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि त्यही भव्य पार्टी गरिन्छ
8: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
7: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
8: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
7: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्द पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू
9: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
10: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
9: मृगौला तथा मूत्र रोग युरो सर्जरी
10: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
9: न्युरो सर्जरी सेवा
10: बाल रोग
9: नाक कान तथा घाँटी रोग
10: मानसिक तथा स्नायु रोग
9: प्रसूति तथा स्त्री रोग,
10: छाला यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
9: फोन 061 572 648 572 849।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो नपन 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित भइसकेका छौं। आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय। रसुवाको भोटेको सी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढ़ी पहिरोले अकल्पनीय जनधनको क्षति पुर्याएको छ। यस विपदबाट रसुवा सहित नुवाकोट, धादिङ, गोर्खा, तनहुँ, चितवन र नवलपरासी पूर्वसम्म प्रभावित भएको छ। बाढ़ीमा परि मृत्यु भएका 157 जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये 15 जनाको पहिचान खुल्न बाँकी छ। सम्पर्कविहीन र विपत्ता व्यक्तिको संख्या अत्यधिक रहेकाले मृतकको संख्या निकै बढ़ने अनुमान सुरक्षा निकायले गरेको छ। उद्धार कार्यमा राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। हामी यो महाविपत्तिमा सबैलाई एकजुट रहन आग्रह गर्न चाहन्छौं। साथै विपदमा परि ज्यान गुमाएका प्रति श्रद्धांजलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौ। आज हामी विशेष गरेर पोखराको एउटा अग्रणी संस्था, जेठो संस्था, जसको अधिवेशन भाद्र 20 र 21 गते हुँदैछ, पोखरा उद्योग वाणिज्य संघ। पोखरा उद्योग वाणिज्य संघको अधिवेशनले संघको आगामी नेतृत्व चयन गर्नुका साथै पोखराको निजी क्षेत्रले आगामी दिनमा कस्तो नीति, नेतृत्व र कार्यदिशा खोजेको छ भन्ने सन्देश पनि दिनेछ। नयाँ नेतृत्वको लागि मनोनयन पनि भइसकेको छ। चारजना अध्यक्षको उम्मेद्वार बनेका छन्, दुईजना प्यानल सहित र दुईजनाले एकल उम्मेद्वारी दिएका छन् अध्यक्षका लागि। निर्वाचनको वातावरण, व्यवसायको अपेक्षा र आगामी कार्यदिशाका विषयमा अहिले चर्चा भइरहेको छ व्यवसायहरूको बीच। पोखराको आर्थिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको संस्था हो पोखरा उद्योग वाणिज्य संघ। पोखराको उद्योग, व्यापार, पर्यटन, सेवा तथा समग्र निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका रूपमा संघले व्यवसायका समस्या उठाउनेदेखि स्थानीय तथा प्रदेश सरकारसँग नीतिगत समन्वय गर्ने, लगानीको वातावरण निर्माण गर्ने र आर्थिक गतिविधिलाई चलायमान बनाउन पहल गर्ने काम गर्दै आएको छ। यही संस्थाको नेतृत्वमा रहनुभएका अध्यक्ष गोकर्ण कार्कीको कार्यकाल अब समीक्षा गर्ने चरणमा पुगेको छ। उहाँको कार्यकालमा पोखराका उद्योगी व्यवसायीले भोग्दै आएका आर्थिक तथा व्यावसायिक समस्या, बैंकिङ तथा वित्तीय क्षेत्रका चुनौती, कर प्रणाली, बजारको अवस्था, पर्यटन व्यवसायको उतार चढ़ाव, लगानीको वातावरण र निजी क्षेत्रका आवाजलाई सरकारसम्म पुर्याउने विषयमा संघले कस्तो भूमिका निर्वाह गर्यो भन्ने प्रश्न महत्वपूर्ण बनेको छ। विशेष गरेर पछिल्लो समय व्यवसायहरू आर्थिक मन्दी, घट्दो माग, बढ़दो संचालन खर्च, बैंकको ब्याजदर, कर तथा नियमन लगायतका विषयबाट प्रभावित भएका छन्। यस्तो अवस्थामा उद्योग वाणिज्य संघ जस्तो संस्थाको नेतृत्व र प्रभावकारितालाई व्यवसायले नजिकबाट मूल्यांकन गरिरहेका छन्। अध्यक्ष कार्कीको कार्यकालमा भएका उपलब्धि, पूरा हुन नसकेका प्रतिबद्धता, संघभित्रको संस्थागत सुरक्षा आवाजलाई सरकारसम्म पुर्याउने विषयमा संघले कस्तो भूमिका निर्वाह गर्यो भन्ने प्रश्न महत्वपूर्ण बनेको छ। विशेष गरेर पछिल्लो समय व्यवसायहरू आर्थिक मन्दी, घट्दो माग,

0: विश्व 21 गति हुने अधिवेशन नेतृत्व चयन र पोखराको निजी क्षेत्रको आगामी यात्राको विषयमा विस्तृत कुराकानी गर्दैछौ। नमस्कार, यहाँलाई स्वागत छ। सबभन्दा पहिले त हामी अहिले एउटा विषम परिस्थितिबाट गुज्रिरहेको समयमा यो कुराकानी गर्न लागिरहेका छौं। जसरी हिजो भुटेको सीमा बाढीले जुन खालको विपत्ति निम्त्यायो त्यो परिस्थितिका बावजुद आज हामी यो कुराकानी गर्न लागिरहेका छौं। तपाईँहरूको अधिवेशन पनि संघारमै रहेको छ र त्यो संघारमा रहेको बेलामा तपाईँको कार्यकाल कस्तो रह्यो समीक्षा गर्नको लागि हामी यति बेला उपस्थित भएका छौं। तपाईँको दुई वर्ष कार्यकाल सकिँदै गर्दा समग्र अनुभव र उपलब्धिहरूलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: सर्वप्रथम त धन्यवाद सञ्जयजी, अनि धन्यवाद दिन चाहन्छु अन्नपूर्ण एफएम परिवारप्रति। र सुरुमा म हिजो मात्रै हाम्रो रसुवा नुवाकोट धादिङ जुन दैवी विपत्ति आएको छ त्यहाँ दिवंगत हुने आम नेपाली दाजुभाइ दिदीबहिनीहरूको दिवंगत आत्माको चिरशान्तिको कामना गर्न चाहन्छु। सम्बन्धित निकाय हाम्रो राज्य सरकारले घाइतेहरू अथवा त्यहाँ रहनुहरूको उद्धारको लागि उपचारको लागि विभिन्न तरिकाले सुरक्षा निकाय सबै तुरन्त एक्टिभ हुनु पर्यो। त्यसलाई वातावरण सहज बनाउनको लागि दैवी विपत्तिलाई चाहिँ सामना गर्नको लागि राज्यले प्रत्यक्ष रूपमा गरिरहेको पनि छ, अझ उल्लेख्य रूपमा काम गरोस् भनेर म माग आह्वान पनि गर्न चाहन्छु। साथसाथै हामी देशभरका आम नेपाली नागरिक अथवा विदेशमा रहनुभएका नेपाली नागरिकहरूले त्यहाँ जे जति क्षति भएर कोही खाना बस्न समस्या होला उनीहरूलाई तुरन्त राहत उपलब्ध गराउन सबैले आफ्नो क्षेत्रबाट पहल गरौं। हामी निजी क्षेत्र पोखराको ज्येष्ठ संस्था पोखरा उद्योग वाणिज्य संघले पनि हिजो बेलुकी नै हामीले एउटा प्रेस विज्ञप्ति मार्फत त्यसतर्फ यात्राको सड़कहरू अवरुद्ध भएको अवस्था पनि छ, यात्रा नगर्न हुन पनि हामीले आह्वान गरेका छौं, सूचित गरेर विज्ञप्ति निकालेका छौं। र यो राहत पुनर्स्थापना लगायत त्यहाँ उद्धारको लागि हाम्रो तर्फबाट पनि के सकिन्छ हामी सहयोग गर्न तयार छौं। निजी क्षेत्रको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले यहाँ सबैलाई आह्वान गरेका छौं। सायद अब आज राज्य सरकारले संघीय सरकारले केही आह्वान गर्ला र हाम्रो यहाँ संघीय सरकारको प्रतिनिधि जिल्ला प्रशासन कार्यालय दैवी विपत्ति विपद व्यवस्थापन सम्बन्धी सबै कार्य गर्ने अधिकार प्राप्त संघीय सरकारको एउटा प्रतिनिधिमूलक जिल्ला प्रशासन कार्यालयले पनि केही काम गर्नुहोला भन्ने हामी आशा एवं विश्वास लिएका छौं। यो गरिरहँदा फेरि एकद्वार नीतिबाट गएर सम्बन्धित व्यक्तिले पाओस् भनेर भन्न चाहन्छु। अब रह्यो कुरा हाम्रो पोखरा उद्योग वाणिज्य संघको आउँदै गरेको 36 महाधिवेशन तथा 72 अधिवेशन साण सभा हामी यही आउँदो 20 र 21 गते सम्पन्न गर्ने गरी तयारीमा जुटेका छौं। त्यसको यो महाधिवेशन भएका कारणले निर्वाचन प्रक्रियाहरू अघि बढेको छ। म उम्मेद्वारहरू इच्छुक उम्मेद्वारहरूले मनोनयन पत्र खरिद गर्ने दाखिला गर्ने त्यसपछि दावी विरोधका कार्यहरू सबै सकिएको छ। आज चाहिँ 11 बजेबाट 4 बजेसम्म उम्मेद्वारी फिर्ता लिन चाहने उम्मेद्वारहरूको फिर्ता लिने समय छ र बेलुकी 5 बजे अन्तिम मतदाता नामावली उम्मेद्वारको नामावली प्रकाशित गर्छौं। र यो किसिमले एउटा निर्वाचन प्रक्रिया अघि बढेको छ भने अर्को कुरो पोखरा उद्योग वाणिज्य संघको परम्परा अनुसार हामीले अतिथिजीवहरू लगायत हामीले अधिवेशन साण सभामा गर्नुपर्ने कामहरूको तयारी तीव्र रूपमा करिब 90% सम्पन्न भइसकेको छ। अब 10% स्टेजहरू बनाउने लगायतको र पत्रचारहरू पनि आजबाट हामी पठाउन त पठाइसकेका छौँ टाढा टाढा नजिकको लागि। आजबाट भयो भने 1 हप्ता अगाडि भयो भने सबैलाई त्यो सूचना ताजै रहन्छ र उपस्थित भइदिनुहुन्छ भन्ने कारणले चाहिँ आजबाट चाहिँ पत्राचार गर्दैछौँ।
0: अब यो विस्तारै तपाईँ त अब भनौँ न निस्किँदै गर्नुभएको चाहिँ अध्यक्षको रूपमा होइन हामी कुराकानी गरिरहेका छौँ आउट गोइङ प्रेसिडेन्टको रूपमा भएको छ। यो दुई वर्ष कार्यकाल सकिँदै गर्दा चाहिँ पोखरा उद्योग वाणिज्य संघको नेतृत्व गरिरहँदाखेरि के गर्न सके होइन के गर्न सकिन वा उपलब्धिलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुभएको छ?
1: अब धन्यवाद। अब यसको लागि भन्नुपर्दा मैले के गरे कति गरे भन्ने कुरा र आम व्यवसायीले के पाउनु हो भन्ने कुरा यहाँहरू जस्तो सञ्चार माध्यमलाई प्रष्ट छ र आम व्यवसायीले अथवा आम यस क्षेत्रका नागरिक

0: नागरिकले बताउने कुरा जस्तो मलाई लाग्छ. मैले आफैले गरेर आफै यो भएँ भन्नुभन्दा म यो जिम्मेवारी त्यसरी नै छोड्न चाहन्छु. तर त्यति हुँदा हुँदै पनि मेरो नेतृत्वमा रहेको पोखरा उद्योग वाणिज्य संघ गत 2081 भाद्र 29 र 30 गते भएको 35 औं महाधिवेशनबाट निर्वाचित भएर आइसकेपछि र निर्वाचित हुनको लागि मैले गरेका प्रतिबद्धताहरूमा केही काम गर्न बाँकी पनि रहे, गर्दा गर्दै बाँकी पनि रहँदो रहेछ. त्यसमा धेरै धेरै कुराहरूले खेल्यो. त्यसमा मैले एक्लैले मात्रै चाहेर पनि केही कुराहरू सम्भव भएन. केही कुराहरू प्राविधिक कारणले पनि गर्न सकिएन. जस्तो उदाहरणको लागि हामीले त्यो पुरानो भवन त्यसलाई चाहिँ पुनर्निर्माण गर्छौ भनेर म वरिष्ठ उपाध्यक्ष हुँदा पनि संयोजक म थिएँ. त्यसलाई त्यहाँको सोइल टेस्टदेखिबाट लिएर सबै प्रक्रिया अघिल्लो अध्यक्ष हालको निवर्तमान अध्यक्ष पवन कुमार प्रजापति हुँदाखेरिबाट नै हामी सुरु गरेको. तर मेरो कार्यकाल मेरो नेतृत्वमा आशी सम्पन्न गरौंला भनेको ठ्याक्क प्राविधिक कारणले त्यो सम्भावना भएन. त्यो मैले गर्नै खोजेको एकदम इच्छा भएको काम त्यसलाई चाहिँ सम्पन्न गर्न सकिएन. र अन्य केही कुराहरू अब हामी चुनावको निर्वाचनको संघारमा भइरहँदा मेरो पालामा होस् अघिल्लो 35 औं अधिवेशन होस् अथवा कुनै पनि अधिवेशनमा भइरहँदाखेरि एउटै फ्याक्टर गुट उपगुट जुन हुन गयो त्यसका कारणले पनि केही कुराहरू काम गर्न गाह्रो भयो. हुन त म निर्वाचित मेरो नेतृत्वमा निर्वाचित टिम आइसकेपछि मैले बैठकमा होस् अथवा प्रत्यक्ष पनि साथीभाइहरूलाई हामी जसरी जुन बाटो आए पनि उद्योगिक व्यवसायको क्षेत्रमा काम गर्ने हकितका लागि आवाज उठाउने पहस पैरवी गर्ने दुःख सुखमा साथ दिने भनेर आएको हुँदा यसमा कसैले पनि यो गुटबाट आएको यताबाट आएको भन्ने कुरा नगरौँ है भन्ने किसिमले लान खोज्दा खोज्दै पनि त्यो चाहिँ मेटिँदो रहन्छ. हाम्रा साथीहरूमा त्यो रह्यो. त्यसले गर्दाखेरि केही कार्यहरू गर्न चाहिँ पछि हट्नुपर्ने अवस्था आयो. कहिलेकाहीँ साथीहरूले चाहिँ बैठकै हामी 6-7 घण्टासम्म पनि बस्नुपर्ने बाध्यता भयो. एउटै एजेन्डामा साथीहरूले अल्झाएर हुन त कुनै पनि एजेन्डा फेल हुने वातावरण भएन. एउटा बैठकमा नभए मैले अर्को बैठकमा दोहोऱ्याएर पनि लएँ. तर जुन जोस जाँगरका साथ काम गर्ने सोच थियो मेरो त्यसलाई चाहिँ केही न केही रुकावट आयो.
1: 2 वर्ष अगाडि तपाईँ अध्यक्षको रूपमा होइन प्रस्तुत भइरहँदाखेरि उद्योगी व्यवसायहरूको हकितका लागि जुन प्राथमिकताहरू तय गर्नु भएको थियो नि,
0: हजुर,
1: त्यो प्राथमिकताहरू पूरा भयो कि भएन?
0: होइन, मुख्य प्राथमिकता भनेको हाम्रो यहाँको आर्थिक चलायमान व्यापार व्यवसाय बढीभन्दा बढी होस् व्यापारीहरूलाई भन्ने कुराहरू हो. कुनै बाधा व्यवधान नआओस् आयो भने पोखरा उद्योग वाणिज्य संघ अभिभावकीय भूमिकामा बसेर खम्बाको रूपमा रहिदियोस् भन्ने कुराहरू हो. त्यसमा चाहिँ मैले अब सुरुमै हाम्रो यहाँको आर्थिक चलायमान हुनको लागि हाम्रा अग्रजहरूले जसरी पोखरा उद्योग वाणिज्य संघ स्थापना पोखरा व्यापार संघको रूपमा 2011 सालमा स्थापना भएर आउँदै गर्दा पछि पोखरा उद्योग वाणिज्य संघ भइरहँदा हाम्रा अग्रजहरूको दूरदृष्टि आर्थिक चलायमानको लागि शिक्षा स्वास्थ्य कृषि पर्यटन लाई जोड्यो भने हाम्रो आर्थिक चलायमान हुन्छ भन्ने किसिमले अघि बढ्नु भएको थियो. तद अनुरूप नै हामीले हाम्रा अग्रजहरू पोखरा उद्योग वाणिज्य संघको इतिहासमा सबैलाई जानकारी छ यहाँ शिक्षाको हब बनायो भने विद्यार्थीहरू बाहिरबाट आउँछन् यहाँ भाडामा बस्लान् यहाँ व्यापार बढ्ला भन्ने उद्देश्य थियो. कृषि उत्पादन बढायो भने त्यही अनुरूपको थियो अनि विदेश निर्यात गर्न उत्पादन बढाउनुपर्छ भन्ने कुराहरू त्यही अनुरूप सबै हुँदै जाँदाखेरि पोखरा पर्यटक राजधानी पनि घोषणा भयो. अहिले पहिलेदेखिबाट पर्यटक बाट नै चलायमान हुन्छ भन्ने हामीले बुझेका छौं. तद अनुरूप नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्छ भनेर हाम्रा अग्रजहरूले आमरण अनसनसम्मका दबावमूलक कार्यक्रमहरू गरेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो. अब त्यहाँ अन्तर्राष्ट्रिय उडान नभएसम्म हामीले सोचे जस्तो फल पाउन सकेनौं. मुख्य एजेन्डा त्यही थियो. त्यसको लागि हामीले चाहिँ अन्तर्राष्ट्रिय उडानको लागि एउटा चार्टर फ्लाइट त पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमै हामी चाइना गयौं. किनभने यहाँ उडान भइदियोस् भनेर त्यो बेला नेपालीहरू चाइना गएर घुम्ने वातावरण थिएन. तर खर्च गरेर गयौं हामी यो अन्तर्राष्ट्रिय विमानस्थल चलोस् भनेर. त्यसैको लागि मेरो नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघ आइसकेपछि तत्कालीन पर्यटन मन्त्रीलाई नै ल्याएर हामीले यहाँ कार्यक्रम गर्यौं पोखरा उद्योग वाणिज्य संघकै अमृत कक्षमा. कसरी हामीले अन्तर्राष्ट्रिय उडान गर्न सकिन्छ अन्तर्राष्ट्रिय पर्यटक कसरी ल्याउन सकिन्छ भनेर पहिलो कार्यक्रम हामीले पर्यटन मन्त्रीज्यूलाई ल्यायौँ। अझ पर्यटन मन्त्रीज्यू त यति प्रभावित हुनुभयो कि हामी पोखरा उद्योग वाणिज्य संघको कार्य सबै कुरो देख्दाखेरि मेरो अघोषित सल्लाहकार पोखरा उद्योग वाणिज्य संघ भनेर उहाँले बोलेरै जानुभयो। भनेपछि पर्यटक चलायमानको लागि हामीले पहिलो खुड्किलो अन्तर्राष्ट्रिय विमानस्थलकै लागि अझै पनि गत अस्ति दुई दिन अगाडि 24 तारिक पनि हाम्रो पर्यटन परिषदका निवर्तमान अध्यक्ष पमनारायण श्रेष्ठ, होटल एसोसिएसनका प्रदेश अध्यक्ष हरि शर्मा गैरे, हाम्रो ह्यान्डकै अध्यक्ष लक्ष्मण सुवेदी ज्यूसहित हामी अन्तर्राष्ट्रिय उडानको लागि दुई दिन अगाडि मात्रै म काठमाडौँ मित्र राष्ट्र युएका महामहिम राजदूत ज्यूसँग भेटघाट गरेर यहाँ अन्तर्राष्ट्रिय उडानको लागि कार्य गरिरहेछौँ। त यहाँहरूले सञ्चार माध्यममा पनि देख्नु होला, दुई दिन अगाडि मात्रै पनि त्यसैमा म लागिरहेछु। अझै पनि म यहाँ मेरो यो अधिवेशनको चटारो हुँदा हुँदै पनि यो अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान चल्नुपर्छ भने म काठमाडौँ गएँ।
1: यो अब जस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भनौँ न, यो अन्तर्राष्ट्रिय उडान हुनुपर्छ र अन्तर्राष्ट्रिय उडान हुनुपर्छ मात्रै होइन कि निरन्तर हुनुपर्छ, नियमित हुनुपर्छ भन्ने लाग्मा भन्ने कुरामा तपाईँहरू लागिराख्नु भएको छ। पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा पोखराको व्यापारमा परेको असर बारे चाहिँ संघ कतिको सचेत छ र कतिको यो बारेमा चिन्तन गरिरहेको
0: छ? होइन, हामी एकदम जानकार छौँ। मैले अघि जोडे दुई दिन अगाडि, त्यसको अघिल्लो दिन हामी मैले नै हाम्रो अहिले म धन्यवाद दिन चाहन्छु नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पोखरेली व्यावसायिक घराना लक्ष्मी हाउसबाट हुनुहुन्छ श्रद्धेय अञ्जन श्रेष्ठज्यू, उहाँलाई, उहाँ मेरो घर परिवार जस्तै भएका कारणले हाम्रो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न पर्यो। यो अलि कुरा त चलिरहेछ, कन्फर्म भएको छैन यो सबै कुरो, अहिले फ्लाइट दुबईले सुनिश्चित गरेका छ। भनेपछि महासंघले कार्यक्रम राखेको छ हामीलाई, त 23 तारिक हामी आइतबार, अनि महासंघले चाहिँ दुईटा एकैचोटि गर्नुभयो, एउटा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको बारेमा भनेर कार्यक्रम राख्नुभयो। हामी त्यहाँ विज्ञहरूसँग छलफल गऱ्यौँ, कसरी अगाडि बढ्दा ठिक हुन्छ भन्ने कुराहरू पनि आएका छन्। र त्यस साथसाथै अब हाम्रो नेपाल उद्योग वाणिज्य महासंघले पनि यो विमानस्थल, यी दुईटा विमानस्थलको अन्तर्राष्ट्रिय उडान सुनिश्चितताका लागि अपनत्व लिनु भएको छ। अब हाम्रो संघीय पर्यटन मन्त्री, त्यहाँको महानिर्देशक, सचिवज्यूहरू लगायत श्रमको महानिर्देशक, इमिग्रेसनको महानिर्देशक, क्याङको महानिर्देशक, श्रम अनि मन्त्रालयका सचिवहरूलाई राखेर हामी तुरन्त नै कार्यक्रम गर्दैछौँ यो दुईटाको लागि। त्यसले गर्दा अन्तर्राष्ट्रिय विमानस्थल अपरिहार्य छ। यहाँ त उडान सुनिश्चित विदेशी गर्नको, पर्यटकहरू आउनको लागि, र हामी पर्यटकीय राजधानी घोषणा गरिसक्यौं, र अब नेपालकै पर्यटकीय राजधानी पोखरा, र मैले बाहिर मेरो कार्यकालभरि भन्दै पनि हिँडेको, एउटा पर्यटक, एकजना पर्यटक पोखरा आउनुभयो भने यहाँको व्यवसाय कसरी चल्छ त भन्दा, त्यो पर्यटकको लागि सबै खानेकुराहरू चाहियो, हस्पिटालिटीको लागि होटल लेक साइडमा होला होइन, तर त्यसले खानेकुराहरू हाम्रो पेरी फेरीको हो, सिजनेबल, उदाहरणको लागि तरकारी, अहिले हामी न्युरो र टुसा, भुजरुङ खोला अथवा यस्तै पहाडी गाउँबाट ल्याउँछौ, र मैले बोल्ने उदाहरण दिने पनि गरेको छु, भुजरुङ खोलाको एउटा आमा दिदी बहिनीले दिनभरि एक डोको न्युरो टिप्नु भयो भने त्यो डोकोमा बोकेर भुजरुङ खोला बस पार्कमा आउनुहुन्छ, त्यहाँ त 25-50 रुपियाँ 100 रुपियाँ कति तिरेर महेन्द्र पुल सब्जी मण्डीसम्म बोकेर आउनुहुन्छ। त्यो 25-50 रुपियाँ यहाँको स्थानीय यातायात सेक्टरलाई गयो, आउँदा त्यस्तै जाँदा त्यस्तै हुन्छ। उहाँले त्यति बिक्री गर्नुभयो भने त्यो किन बिक्री हुन्छ भन्दा, लेक साइडमा आएको पर्यटकलाई तरकारीको लागि बिक्री हुन्छ, अनि उहाँले त्यहाँबाट प्राप्त पैसाले आफ्नो बच्चालाई कापी कलम हो कि आफूलाई चाहिने जिरा चिया चिनी मसला के हो किनेर लाँदाखेरि हाम्रो व्यापार चलायमान हुन्छ। त्यही पर्यटकलाई टमाटर, हाम्रो बहुमारामा टमाटर हुन्छ, त्यहाँको किसानले पाउँछ, लेखनाथको कुनै कुनामा कुखुरा पालक किसानको एउटा अण्डा बिक्री होला, यो किसिमले चाहिँ आर्थिक चलायमान हुन्छ। र मैले भन्ने गरेको, यी सबै कृषि किसानका क्षेत्रबाट हामी कृषिलाई पहिलो प्रोत्साहन दिएर कृषि उत्पादन गऱ्यौं, र त्यो कृषिलाई अझ अर्को भाषामा मैले भन्नुपर्दाखेरि, कुनै एउटा खाली रहेको गाउँमा हामीले चाहिँ कपासको बिउ मात्रै अनुदानमा दिन सक्यौं र त्यहाँ एक परिवारलाई कपास खेती गर्न लगायौं भने, त्यो कपास भइसकेपछि अर्को परिवारले चाहिँ धागो कारखाना खोल्न सक्छ, अब त्यो धागो भइसकेपछि अर्कोले चाहिँ कपडा कारखाना खोल्न सक्छ, अब त्यो कपडालाई पर्यटकले किन्ने खालको व्यापार गर्न सक्यौं भने, हामीले चाहिँ यहाँको आर्थिक चलायमान गर्न सक्छौँ भन्ने किसिमले हामी अघि बढिरहेका छौँ र त्यसका साथसाथै अहिले पछिल्लो समय स्पोर्ट्स टुरिज्म आरोग्य पर्यटक पनि जोड्नुपर्छ नेपाल जस्तो ठाउँमा भन्ने किसिमले चाहिँ हामी नै बिमार भयो भने कोही गर्मी ठाउँमा भएको मान्छे शीतलमा आउँदा उसलाई प्राकृतिक रूपले उपचार हुन्छ हाम्रो त्यस्तो ठाउँ हो प्राकृतिक छटाले भरिपूर्ण ठाउँ त्यसले गर्दा पर्यटक चलायमान भएन भने हामी केही पनि गर्न सक्दैनौँ यहाँको हाम्रो स्थानीय उत्पादन हामी निर्यात गरेर अथवा आफ्नै लागि पनि आत्मनिर्भर छैनौँ हामी आत्मनिर्भर हुने भनेको व्यापार नै हो पर्यटकीय गतिविधिले नै हो त्यस अर्थमा पनि अन्तर्राष्ट्रिय विमानस्थल एकदम अत्यन्त प्रभावकारी छ यसलाई हामी अन्तर्राष्ट्रिय पर्यटकको लागि पनि र अब स्वदेशी हामीले फेरि एउटा काम गरिरहँदा अर्कोतिर भुलिरहेका हुँदो रहेछौँ उदाहरणको लागि विमानस्थल बनाउने भनेर म सम्झिन चाहन्छु स्वर्गीय रविन्द्र अधिकारीज्यू उहाँको ठूलो पहल रह्यो अन्तिम पहल उहाँको रह्यो यो निर्माणमा उहाँलाई बिर्सन सकिन्न निर्माण सुरु भइसकेपछि हामीले त्यसबाट कहिले उडान हुन्छ के हुन्छ कस्तो विमानस्थल बन्छ भन्ने हामी कसैले नि सरोकार राखेका छौँ त्यसले गर्दा अहिले हामी ढिलाइ भइरहे जस्तै अब पर्यटक आउँछन् विमानस्थल छ भनेर पर्यटकीय गतिविधि त हामी बढाइरहेछौँ पर्यटक आउनुहोस् भनेर अब हामी देश विदेशमा प्रचार त गरिरहेछौँ आइसकेपछि दिने के हो त उही पर्यटक आउने अनि विदेशी सामान दिएर त भएन होइन इभन तरकारी खानेकुरा नि हामी मित्र राष्ट्र भारतको किनेर ल्याएर खुवाउँछौँ भने हामी समृद्ध हुँदैनौँ यति लाख यति हजार अथवा कति हो हाम्रो पर्यटक यति आउँछन् भनेर हामी अनुमान गर्छौँ भने त्यतिलाई पुग्ने सबै कुरो यहाँ हामी उत्पादन गर्न सक्नु पर्यो तब हामी समृद्ध हुन्छौँ त्यो रूपले चाहिँ जानुपर्छ भन्ने मेरो मान्यता
1: अब यो आर्थिक चलायमानको विषय उठाउनु भयो खास गरी अब अहिले चाहिँ देशभरि र खास गरी चाहिँ पोखराको निजी क्षेत्रले एउटा किसिमको आर्थिक मन्दीलाई पनि होइन भोगिरहेकै छ अब यसको समाधान गर्नको लागि चाहिँ संघले के कस्ता नीतिगत कदम चालेर के कस्ता के कस्तो खालको चाहिँ भूमिका
0: यो समाधानको लागि हामी अघि मैले एउटा टपिक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल चलायमान हुनुपर्छ भनेर भने पोखरा उद्योग वाणिज्य संघले त्यसपछि पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईज्यूलाई नै ल्याएर हामी उहाँ चाहिँ एउटा विकास सम्बन्धी राष्ट्रकै प्रधानमन्त्री अर्थमन्त्री एकदम भइसकेको प्रतिष्ठित व्यक्तित्वलाई ल्याएर बाटो र व्यापार अब पोखराले कसरी व्यापार गर्न सक्छ कसरी व्यापार बढाउन सक्छ पहिला हाम्रै पिताजीको पालामा पनि भोट गएर नुन ल्याउने अथवा बटौली खसौली जुन अहिलेको बुटौल बजारलाई बटौली भनिन्थ्यो त्यहाँ गएर मट्टीतेल ल्याउने र व्यापार गर्ने अथवा दैनिक गुजारा गर्ने समय त्यो बाटो भनिन्छ अब अहिले त्यस्तै हामीलाई बाटो नभइकन अब हवाई उडानबाट आउने त अन्तर्राष्ट्रिय हाम्रो हवाई मार्ग भयो अन्तर्राष्ट्रिय विमानस्थल भयो बाटोको लागि पनि के छ भन्ने किसिमले पनि हामीले व्यापक छलफल गऱ्यौँ पृथ्वी राजमार्ग स्तर उन्नति भइरहेछ अब मुगलिङबाट काठमाडौँसम्म पनि हुँदैछ अब हाम्रो अर्को पहिलो पोखरालाई जोडेको सडक सिद्धार्थ राजमार्ग स्तर उन्नति गर्नुपर्ने बाध्यात्मक अवस्था छ त्यसको लागि दबाब दिइरहेछौँ र अर्को अब हामी परदेशको संरचनामा गइसकेपछि हाम्रो परदेशमा एउटा चाइना उत्तरी मित्र राष्ट्रको सिमाना कोरोला नाका छ दक्षिण त्रिवेणी नाका छ त्रिवेणी नाका नाम मात्रको छ त्यहाँ हामीले हाम्रो व्यापार गर्न पाएका छैनौँ र हाम्रो बाटो छैन अब हामीले त उठाउने कुरा अब कालान्तरमा अथवा भविष्यमा गर्नुपर्ने कुरा पोखराबाट भीमाधामी करिब 40-45 किलोमिटर छ अब बाटो राम्रो भइसकेपछि त्यहाँ 15-20 मिनट आधा घण्टामा पुगिएला त्यहाँबाट हाम्रो त्रिवेणी नाका जान घण्टौँ लाग्छ अब अस्ति भर्खर मात्र नेपालको सडकको क्षेत्रमा पहिलो सुरुङ मार्ग हाम्रा निजी क्षेत्रले लगानी गरेका जलविद्युतका सुरुङ मार्ग त कति छन् कति भइरहेछ नेपालमा अब अहिले सडकको लागि पहिलो सुरुङ चाहिँ काठमाडौँमा सुरु भए जस्तै हामीले अब भीमाजबाट सिधै हाम्रो नवलपुर किन ननिकाल्ने त्यो चाहिँ सुरुङ मार्ग बनाउन सकियो भने यता चितवन नारायणघाट घुमेर आउने अथवा पाल्पा हुँदै स्याङ्जा हुँदै आउने हाम्रो सवारी साधनहरू मेरो विचारमा 70-75 किलोमिटर छोटो पर्छ र हाम्रो प्रदेशको समृद्धिको लागि त्यो लाइफलाइन हुन सक्छ र हामी उत्तरी छिमेकीबाट दक्षिणी छिमेकी कहाँ व्यापार गर्नलाई हामी ट्रान्जिट पोइन्ट हुन सक्छौँ हामी मुख्य व्यापार केन्द्र पोखरा हुन सक्छ त्यस्तै पहाडी लोकमार्गले पोखरा छोएर गएको छ होइन त्यसलाई पनि कहाँ कहाँ बाधा व्यवधान छन् त समयमै सिद्ध्याउनको लागि त्यसलाई राम्रो गर्नको लागि हामी पहल गर्नुपर्छ र मैले अघि भने डाक्टर बाबुराम भट्टराईज्यूले त उहाँले देखाउनु भएको यसलाई एउटा परिकल्पना सपना के भनिन्छ जुन सेटेलाइट सिटी पहाडी लोकमार्ग हुँदै सेन्टर चाहिँ नेपालको अब विकास गरौँ अरू थप गरौँ भन्यो भने काठमाडौँमा जटिलता छ अब साँगुरो भइसक्यो अरू ठाउँहरूमा त्यति सम्भावना छैन पोखरा जतिको उपयुक्त ठाउँ यो बाटो र व्यापार विषयमा हामी छलफल गर्दा त्यो चाहिँ हामीलाई दिएर जानु भएको छ सम्झाइदिनु भएको छ होइन त्यो किसिमले त्यहाँ पनि हामी गर्न सक्छौँ भनेर कार्यक्रमहरू गऱ्यौँ पोखरा उद्योग वाणिज्य सङ्घले समग्रमा भन्नुपर्दा हामीले प्रत्येक तीन महिनामा व्यापार पत्रिका निकाल्छौँ व्यापार पत्रिकामा नि सबै कुरो मैले त्यहाँ राखिदिएको छु दुई वर्ष कार्यकालमा हामी कार्य समिति बैठक मात्रै 31 पटक बस्यौँ बोर्ड बैठक 36 पटक बस्यौँ हाम्रै हलमा हामीले आयोजना गरेका कार्यक्रम 96 कार्यक्रम पोखरा उद्योग वाणिज्य सङ्घकै हलमा 96 कार्यक्रम 397 अरूको कार्यक्रममा हामी सहभागी भएका छौँ दुई वर्षमा यो चाहिँ व्यवसायकै लागि हो यहाँको व्यापार व्यवसाय आर्थिक चलायमानकै लागि हामीले काम गर्यौँ यो वर्ष मात्र 1000 कर शिक्षा तालिम दियौँ म धन्यवाद दिन चाहन्छु जिआइजेट मित्र राष्ट्र जर्मन सरकारको जिआइजेट भन्ने प्रोजेक्टले हामीलाई त्यो सहयोग गर्यो यहाँका व्यवसायीहरूलाई हाम्रो अलि जटिलता कर तिर्नलाई छ त्यही जटिलता समाधान गर्न कर शिक्षा करिब 1000 शिक्षा दियौँ भने कर सहयोगीको लागि उहाँहरू हाम्रो उद्योग वाणिज्य सङ्घमा पनि आउनु परेन गएर पाटन कर कार्यालयमा यान्त्रिक राजस्व कार्यालयमा जिआइजेट मित्र राष्ट्र जर्मन सरकारको सहयोगमा कर सहायता कक्ष स्थापना गऱ्यौँ तर दुःखका साथ भन्नुपर्छ हामीले गत 82 श्रावण 1 आर्थिक वर्षको पहिलो दिन शुभ मुहूर्त पारेर कर सहायता कक्ष सुविधा सम्पन्न कर सहायता कक्ष उद्घाटन गऱ्यौँ तर देशको समय परिस्थिति भाद्र आन्दोलन ले चाहिँ हामीलाई त्यो खरानीमा परिणत गराइदिनु भयो र त्यहाँ मैले पनि बोल्ने गरेको छु त्यो भाद्र आन्दोलनको बारेमा पनि हामीले 23 मेरा भाइ छोरा युवा भतिज पुस्ताहरूले उठाएको माग सुशासन भ्रष्टाचार रहित समाज यो सबैको माग थियो कसैले सडकमा आएर बोल्यो कसैले नआइकन मनमा नै बोल्यो कसैले नबोलिकन समर्थन गर्यो हामी पनि त्यो पक्षमा थियौं तर त्यति हुँदाहुँदै जुन 24 निजी क्षेत्रलाई चाहिँ लुटपाट पहिलो बहुमूल्य सामानहरू छन् कि हेर्ने लुटपाट गर्ने तोडफोड गर्ने जुन आगजनी गर्ने कार्य भयो त्यसलाई आपराधिक क्रियाकलाप हो भनेर अझै पनि हामी भनिरहेका छौँ त्यो क्रियाकलापमा लाग्नेहरूलाई कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्छ अझै पनि बाँकी छन् जे जति भयो त्यसलाई पनि धन्यवाद दिन चाहन्छु सरकारलाई त्यसपछि रहेकालाई नै अझै कानुनी कारवाही कानुनी दायरामा ल्याउनुपर्छ भनेर हामीले माग गरिरहेछौँ त्यसका साथसाथै हामीले तत्कालै जेएनजी पुस्तालाई बोलायौँ पोखरा उद्योग वाणिज्य सङ्घ सायद हामी नै होला एउटा मात्रै कहीँ पनि त्यो गऱ्यो भन्ने हामी सुनिएन तपाईँहरूको सञ्चार माध्यमहरूबाट पोखरा नै हो जेएनजी पुस्तासँग लगातार हामी 27 लगातार हामी आन्तरिक छलफलमा रह के हो त के गर्नुपर्ने हो समग्र राष्ट्रको छुट्टै विषय छ तर पोखरालाई के हो हामी निजी क्षेत्रले के गर्नुपर्ने किन निजी क्षेत्रमाथि हातपात भयो के भयो भन्ने कुरा भएपछि हामी त्यसरी लगातार छलफलमा बस्यौँ पछि सहमतिमै हामीले शान्ति पदयात्रा पनि गऱ्यौँ हामी शान्ति चाहन्छौँ हामीलाई व्यावसायिक वातावरण चाहिन्छ भन्ने किसिमले त्यो कार्यहरू पनि हामीले गऱ्यौँ सँगसँगै मित्र राष्ट्र हामीले केही जस्तो अघि मैले भने युएका महामहिम राजदूतसँग पनि कुराकानी गऱ्यौँ भेट्यौँ हामीले मित्र राष्ट्र बङ्गलादेशका महामहिम राजदूतसँग पनि पोखरा उद्योग वाणिज्य सङ्घमै हामी भेटघाट गऱ्यौँ कसरी व्यापार व्यवसाय अघि बढाउन सकिन्छ मित्र राष्ट्र भारतका प्रथम बिजनेस सचिवज्यूसँग पनि हामी गऱ्यौँ म मेरै कुरा म अध्यक्ष भइसकेपछि मलाई इन्डियन च्याम्बर अफ कमर्सले आमन्त्रण गरेको शिलङमा भएको कार्यक्रममा म सहभागी भएँ चाइनामा हाम्रो माननीय मुख्यमन्त्रीज्यूकै नेतृत्वमा तिब्बत सरकार कैलास मानसरोवरसम्मको त्यहाँ व्यापार व्यवसायकै लागि गएको हो। म नेपालकै प्रतिनिधित्व गरेर, नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गरेर मित्र राष्ट्र चीनको छेङछुङमा भएको एउटा अन्तर्राष्ट्रिय उद्योग वाणिज्य संघहरूको सम्मेलनमा पनि सहभागी भएर पोखराको लागि पर्यटकीय गन्तव्य हामी कसरी गर्न सक्छौं भनेर सबै ठाउँमा मैले साँच्चै भन्नुपर्दा मेरो यो दुई वर्ष कार्यकाल पोखराको उद्योगी व्यवसाय विशेष गरी पर्यटक बढी भन्दा बढी ल्याएर पर्यटकीय गतिविधि बढाएर आर्थिक चलायमान गराउनुपर्छ भन्ने विषयमा नै केन्द्रित रह्यो। त्यसका साथसाथै उद्योगका क्षेत्रमा भइरहेको पोखरा औद्योगिक क्षेत्र जसलाई अलिकति अहिलेको सरकारले त्यति राम्रो नजरले हेरेको पाइएको छैन, त्यो बारेमा पनि हामी आवाज उठायौं। जेन जे आन्दोलन पछिको सरकारलाई हामी गएर तत्कालीन उद्योग मन्त्री अर्थमन्त्री सबैलाई भेटघाट गरेर आर्थिक चलायमानलाई पनि काम गर्यौं हामीले।
1: जस्तै यहाँनिर जस्तै अहिले व्यवसाय मात्रै भएन भन्ने खालका नीतिहरू छन् होइन, राज्यले दृष्टिकोणहरू खास गरी हरेक आन्दोलनहरूमा होइन निजी क्षेत्रहरू एउटा किसिमको निशानामा पर्ने गरेका हुन्छन्। हरेक भनौँ न एउटा हिसाबले परिवर्तनमा पनि त्यो खालको चाहिँ निजी क्षेत्रहरू निशानामा परिरहेका हुन्छन्। तपाईँले अहिलेको सरकारले पनि त्यो खालको चाहिँ व्यवसाय मैत्री भएन नीतिहरू भनेर चाहिँ एउटा रिमाइन्डेसन गर्नुभयो। सरकार निजी क्षेत्र बीचको सम्बन्ध सुदृढ बनाउनको लागि चाहिँ तपाईँहरूले के कस्ता पहल प्रयास गर्नुभयो त?
0: होइन, हामीले तीनै तहको सरकार छ, हामी प्रत्यक्ष सरोकार राख्छौं, संवाद गर्छौं, सहकार्य गर्छौं। स्थानीय सरकारको राजस्व प्रशासन परामर्श समितिदेखिबाट लिएर विभिन्न उपसमितिहरूमा पनि हामी रहन्छौँ। स्थानीय सरकारसँग पनि एकदम नजिकै भएर व्यवसाय प्रवर्धन केन्द्र पोखरा महानगरपालिकाको म मेयर साहब आदरणीय धनराज आचार्यज्यूलाई धन्यवाद दिन चाहन्छु। उहाँ आएपछि व्यवसायीहरूको लागि व्यवसाय प्रवर्धन केन्द्र स्थापना गरेर जुन खालका तालिमका कामहरू लगायतका गरेका छौँ त्यही मार्फत हामीले उद्यम क्लिनिक पोखरा उद्योग वाणिज्य संघले शुरू गरेका छौँ। आउँदा साथीहरूले त्यसलाई निरन्तरता दिनुहुनेछ। उद्यम क्लिनिक पहिलोचोटि शुरूआत भएको छ पोखरा उद्योग वाणिज्य संघ र पोखरा महानगरपालिका व्यवसाय प्रवर्धन केन्द्र मिलेर। व्यवसाय उद्यम क्लिनिक के हो भने म छोटो समय लिन चाहन्छु। जसरी म बिमार भएर हस्पिटल डक्टर खोज्दै जान्छु, व्यवसाय बिरामी भयो भने पोखरा उद्योग वाणिज्य संघमा आउनुहोस्। तपाईँको समस्या त्यहाँ राखिसकेपछि उद्यम क्लिनिक मार्फत हामी विज्ञ जुनसुकै पनि विज्ञ तपाईँको व्यवसायलाई के रोग लागेको छ त्यही खालको विषय विशेषज्ञ बोलाएर तपाईँको व्यवसायलाई बिमार निको बनाउन व्यवसायको उन्नति प्रगतिको लागि हामी काम गर्छौँ भनेर उद्यम क्लिनिक पनि हामी सञ्चालन गरेका छौँ। होइन, त्यो स्थानीय सरकारसँग भयो, सङ्घीय सरकारसँग पनि हामी नजिकै छौँ। अघि नै मैले भने मन्त्री अहिलेको सरकारसँग अलिकति गाह्रो के छ भने अहिलेका म सम्माननीय प्रधानमन्त्रीज्यू अथवा मन्त्रीज्यूहरूलाई चाहिँ भेट्नुको लागि अलि असहज छ र अहिलेको सरकारलाई राम्रो कुरालाई राम्रो भन्नुपर्छ। हामी विगतमा पनि थाई सरकार भएन, स्थिर नीति भएन भनेर हामी कराउँदै चिच्याउँदै बोल्दै आयौं। अहिले जेएनजी आन्दोलनपछि जुन फागुनमा भएको चुनावबाट करिब दुई तिहाईको बहुमतको सरकार आयो, हामी उत्साहित भयौं। सरकारले अहिलेको अर्थमन्त्रीज्यूले राम्रा कार्यक्रमहरू नीति तथा कार्यक्रम ल्याउनु भएको छ, बजेटमा पनि परेको छ, सबै कुरो छ। तबसम्म हामी एकदम उत्साहित खुसी छौँ थियौं। तर अहिले चसक्क त्रसित बनाएको अवस्था जुन व्यवसायीहरूलाई बिहान बिहानै सुरक्षाकर्मी पठाएर आतंकित पार्ने कार्य भएको छ। गलत गरेको व्यवसायलाई हामी पनि काँध थाप्दैनौँ। गलत गर्छ भने त्यो सजायको भागीदार हुनुपर्छ। देश चलाउनको लागि कर चाहिन्छ, सबै प्रकारका करहरू तिर्नुपर्छ। राज्यले तोकेका करहरू कसैले छल्छ, गलत गर्छ, चोरी गर्छ, अवैध काम गर्छ भने त्यसलाई कारवाही हुनुपर्छ। तर त्रसित बनाउने किसिमले समाएर लगेर थुन्ने अनि प्रमाण केही नभएपछि छोड्ने गर्दा उसको इमेज, उसको पुस्तादेखि त कमाएको व्यापारिक इमेज खत्तम गर्ने खालको काम जुन भएको छ त्यसले गर्दा व्यवसायहरू त्रसित छौं र साथसाथै हामी सुरक्षाको अनुभूति चाहन्छौं। व्यवसाय लगानीको सुरक्षा होस्, मेरो म नागरिकको सुरक्षा होस् भन्ने चाहन्छौं। तर विगतका केही समय सुरक्षा प्रमुखलाई विधायकहरूले गरेको व्यवहार तपाईँहरूकै सञ्चार माध्यमहरूबाट देख्दा दुःख लागेको छ हामीलाई। अहिले एकजना विधायकले एकजना सुरक्षा प्रमुखलाई त्यो गरिरहँदा भोलि हामी अरू कसरी सुरक्षित छौँ भनेर महसुस गर्नुपर्ने अवस्था आएको छ. त्यसले गर्दा सुरक्षाको प्रत्याभूतिलाई पनि हामी आवाज उठाउँछौँ. मैले त्यो विषयमा पनि सञ्चार माध्यममा आएपछि बोलेको छु. मैले यो गलत हो, विधायकले विधायकै आफ्नो सीमामा बसेर काम गर्ने हो. गलत छ भने उसलाई चाहिँ नियम प्रक्रिया होला नि त, प्रक्रियागत रूपमा चाहे व्यवसायलाई होस्, चाहे आम नागरिकलाई होस्, चाहे राष्ट्र सेवक कर्मचारीलाई होस्, त्यो सिस्टमले जानु पर्यो. यो कारणले गर्दाखेरि अलिकति लगानी गर्न मान्छे हिचकिचाएको अवस्था छ. हामी सुनिन्छ, देखिएको छ, प्रमाण नै भएको छ. ब्याङ्कमा थुप्रै पैसा थुप्रिएको छ, तर कसैले पनि त्यसलाई प्रयोग गर्न खोजिरहेको छैन भन्ने वातावरण जुन भएको छ, यो सरकारकै हातमा छ. यो कुराहरू सरकारले लगानी मैत्री वातावरण बनाइदिने, शान्ति सुरक्षा कायम गरिदिने भने हामी मात्र होइन, विदेशमा रहेका नेपाली अथवा विदेशीले पनि लगानी गर्न आउँछन्. तर यहीँ भएकालाई सुरक्षित महसुस छैन भने यहीँको मान्छे कसरी फुत्केर कहीँ पाए सफल अवतरण विदेशमै गरौँ भन्ने वातावरण त्यस्तो बनाइयो भने लगानी आउन सक्दैन. त्यसको लागि चाहिँ सबैले मिलेर काम गर्नुपर्छ. सरकारले पनि त्यही रूपको गरिदियोस् भनेर हामी चाहन्छौँ. यो सरकार दुईटै बहुमतको छ, पाँच वर्ष सुचारू चलोस्, एकदम वातावरण व्यावसायिक वातावरण बनोस्, सबैलाई शान्ति सुरक्षा कायम गरोस् भन्ने हाम्रो चाहना छ.
1: हामी कार्यक्रमको लगभग उत्तरार्धको समयमा आइसकेका छौँ र पोखरा उद्योग वाणिज्य संघको यो 36 महाधिवेशन 72 साधारण सभाको संघारमा पनि छौं. विश्व 21 गति हुने यो साधारण सभा र अधिवेशन महाधिवेशनको तयारी चाहिँ हाल कुन चरणमा पुगेको छ, कसरी अगाडि बढ़िरहेको छ?
0: होइन, अघि पनि मैले छुसा जोडे, हाम्रो अब निर्वाचन हुन्छ मुख्य कुरा. पहिलो कुरो हाम्रो, मैले यो गएको वर्षको कामहरू, यो साधारण सभा अधिवेशन भनेको प्राय संघ संस्थाहरूले चाहिँ गएको वर्ष के कस्तो गर्नुभयो, कुन बाटोमा हिँड्नुभयो, व्यवसायिक मैत्री भयो कि भएन, व्यवसायले खोजेको भयो कि भएन, त्यसमा चाहिँ छलफल हुन्छ, अध्ययन हुन्छ. व्यापक छलफल भइसकेपछि अनि आउँदो वर्ष कसरी अगाडि बढ्ने नीतिहरू पनि तय हुन्छन्. त्यसको लागि हामीले पोखरा उद्योग वाणिज्य संघले मेरो कार्यकालमा गरेका भए गरेका कामहरू यो व्यापार पत्रिका मार्फत पनि हामी व्यवसायको घर दैलोमा पुर्याउने काम गरेका छौँ. हामीले गरेका आर्थिक, हामी कोषाध्यक्षको लेखा परीक्षक प्रतिवेदनै घर घरै पुर्याउँछौँ. त्यो पुर्याउने कामहरू भइरहेको छ. कथम कदाचित नपुगेका, घरमा नभेटिएका व्यवसायीहरूलाई फेरि हामी 20 गते यहाँ वितरण पनि गर्छौँ. अर्को कुरो, अहिले यसपालि हामीले अलिकति फरक अधिवेशनको के गर्न खोजेका छौँ भने, हामी 15 गतेबाट नै त्यो हाम्रो व्यावसायिक सदस्य साथीहरूलाई चाहिँ यो अधिवेशनको हाजिरी गराउने खुला गरेका छौँ. किनभने हामी 3000 सदस्यहरू एकैचोटि आउँदा सम्भावना नहोला. अनुकूल हुने साथीहरूले 15 गतेदेखि आएर त्यहाँ हाजिर हुन सक्नुहुन्छ. निर्वाचनमा चाहिँ फोटोसहितको परिचय पत्र चाहिने हुँदा, त्यो नयाँ खालको फेरि अहिले डिजिटल किसिमले हामी प्रमाणित गर्दैछौँ. निर्वाचनमा फरक किसिमले प्रमाणित गर्ने कारणले फोटोसहितको परिचय पत्र बनाएका छौँ. 15 गतेपछि आएर त्यो परिचय पत्र पनि लिएर जानु पर्यो, फोटो दिएर. यो अनुरोध गर्न चाहन्छु, निमन्त्रणा गर्न चाहन्छु, र हामीले एउटा मायाको चिन्ह सानो एउटा झोला बनाएका छौँ, र हाम्रा पोखरेली उत्पादनहरू यो छ भनेर 2-4 पोखरेली उत्पादन प्रचार प्रसारको लागि त्यहाँ पनि त्यो झोलामा पनि राखेका छौँ, र एउटा डायरी अनि यो व्यापार पत्रिका अनि लेखा परीक्षकको प्रतिवेदन घरमा नपुगेकाले त्यहाँबाट पनि लिन पाउनुहुन्छ. त्यसको लागि म समग्र पोखरेली व्यवसाय हाम्रा सदस्य मित्रहरूलाई चाहिँ 15 गते 10 बजेदेखिबाट आफ्नो समय अनुकूलमा आएर हजुरले त्यहाँ हाजिर पनि उपस्थिति पनि जनाइदिनु होला. आफ्नो नाम, फर्मको नाम हेरेर, आफ्नो परिचय फोटो छैन भने फोटो ल्याएर दिनुहोला. परिचय कार्ड उही दिन 2 सेकेन्डमा हामी निकालेर दिन्छौँ. अनि त्यही परिचय कार्ड चाहिँ बोकेर तपाईँ चाहिँ 20 गते बिहान 9:30 बजे उपस्थिति भइदिनु होला. हामी सानो बिहानको खानाको व्यवस्था गरेका छौँ, खाना खाइदिनु होला. 11 बजे हामी प्रमुख अतिथि आएपछि उद्घाटन सत्र गर्छौँ. उद्घाटन सत्र समापन पश्चात हामीले हाम्रो बन्द सत्र कार्यक्रम भ्याउँछौँ, र बन्द सत्र भ्याएपछि भोलिपल्ट हामी 8 बजेबाट 5 बजेसम्म निर्वाचन प्रक्रियामा जान्छौँ. त्योभन्दा अगाडि पर्सि आउने शनिबार हाम्रो अब नयाँ नेतृत्वको लागि उम्मेद्वार बन्नुभएका प्रत्याशी साथीहरूको उम्मेद्वार परिचय कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको हलमा बिहान 11 बजेबाट हामी सुरु गर्दैछौँ। त्यहाँ पनि उपस्थिति भएर हाम्रा उम्मेद्वारहरू को को हुनुहुन्छ, को कस्तो क्षमताको हुनुहुन्छ, कसले के गर्यो भन्ने कुरा पनि यहाँले बुझेर जानुहुनेछ भन्ने आशा एवं विश्वास लिएको छु। म फेरि पनि निमन्त्रणा टक्राउन चाहन्छु, तपाईँहरूले अहिले सुझबुझका साथ पोखरा उद्योग वाणीसँगमा आफूले व्यवसायको दुःख सुखमा साथ दिने मान्छे ल्याउनु भयो भने 2 वर्ष तपाईँहरूलाई दुःख नहोला। अहिले चाहिँ राम्रोसँग नबुझिकन ल्याउनु भयो भने 2 वर्ष तपाईँलाई परेका बेलामा काम गर्दैन भने दुःख पाउने तपाईँहरूले नै हो।
1: अघिल्लो निर्वाचनमा तपाईँ एकल उम्मेद्वारीका साथ चाहिँ निर्वाचित हुनुभयो, प्यानलका विरूद्ध तपाईँको एकल उम्मेद्वारी परेको थियो। व्यवसायीहरूले हरेक चुनावमा गुनासो गर्ने गर्छन्, खास गरी यो गुटबन्दी, अघि तपाईँले पनि कुरा अलिकति उक्काउनु भयो गुटबन्दीका विषयहरू, होइन, चुनावी प्रतिस्पर्धाले चाहिँ होइन संघभित्र अलिकति गुटबन्दी व्यवसायको विभाजन यो नल्याओस् भन्नको लागि चाहिँ खास गरी तपाईँको सन्देश चाहिँ के छ?
0: होइन, मैले जब यो अधिवेशनको मिति तय घोषणा गर्ने निर्णय गर्ने बैठक बस्यो, बैठकले निर्णय गर्न साथै मैले त्यहाँभित्र अहिले कार्यरत साथीहरूलाई गुटबन्दीमा नलागौँ साथी हो, गुटबन्दीमा गएर कसैलाई पनि फाइदा गर्दैन, तपाईँहरू एक भएर जानुपर्छ, मैले कहाँ कसलाई के गर्नुपर्छ मेरो तर्फबाट, अब म निवर्तमान हुँदैछु, मेरो तर्फबाट तपाईँहरूलाई सहयोग गर्छु भनेर त्यही दिन पनि मैले छलफल कार्यक्रम राखेँ, साथीहरूसँग सोधेँ, सल्लाह गरेँ, पटक पटक मैले करिब 5 चोटि जति साथीहरूसँग र एक्लै एक्लै त भेटे पछि मिलेर जानुहोस् भन्ने किसिमले म लागिरहेको छु। त्यसमा साथीहरूको ऊ भएन र अलिकति सकारात्मक रूपले लिनु पर्दाखेरि हाम्रो पूर्व अध्यक्षज्यूहरू त्यो मिति तय भइसकेपछि कहिले लेक्साका होटलमा, कहिले न्यू रोडका होटलमा, कहिले कहाँ, मैले पनि सञ्चार माध्यम अथवा अहिलेको सामाजिक सञ्जाल मार्फत देख्दाखेरि उहाँहरू बसेर मिलाउन मिल्न खोजे जस्तो लाग्छ। अब कतिको सफल हुनुभयो, सायद हिजो बेलुका पनि बस्नुभएको छ होला केही साथीहरू, अब बिहान पनि बस्नुहुन्छ होला। पूर्व अध्यक्षज्यूहरूको एउटा सकारात्मक भूमिका, अरू बेला उहाँहरूलाई फुर्सद नभए पनि चुनावको बेला सकारात्मक रूपले लाग्नु भएको छ, लाग्नुहुन्छ। हामी सामाजिक सञ्जालमा देख्छौँ, कहिले 5 जना मात्रै बसेको देख्छौँ, कहिले 4 जना, कहिले 9 जना, कहिले 7 जना पूर्व अध्यक्षज्यूहरू, अहिले हाम्रो निवर्तमान सहित 15 जना छौँ, उहाँहरू पटक पटक बस्नु भएको छ, सर्वसम्मत गराउन खोज्नु भएको छ, उहाँहरूले चाह्यो भने सर्वसम्मत हुन सेकेन्ड पनि लाग्दैन, किनभने उहाँहरूले पूर्व अध्यक्षहरूले नै मिलाइदियो भने मिल्ने कुरा हो। म त उहाँहरूले गर्नुहुन्छ भन्ने आशा अझै पनि लिएको छु, आज उम्मेद्वार फिर्ता लिने दिन हो, मिलाइसक्नु भएको छ कि भन्ने मैले त आशा कल्पना गरेको छु। साथीहरूलाई सकारात्मक रूपले निष्पक्ष निर्वाचनमा जान, प्रजातान्त्रिक प्रक्रिया हो, मिलेर जान सकियो भने झन् राम्रो, नभए पनि प्रतिस्पर्धा हो, स्वच्छ प्रतिस्पर्धा गर्नुहोस् भनेर शुभकामना दिन चाहन्छु।
1: नयाँ नेतृत्वका लागि मैदानमा आएका चाहिँ उम्मेद्वारहरू प्रत्याशीहरूसँग चाहिँ तपाईँको अपेक्षा के छ?
0: अब मेरो अपेक्षा भनेको मिलेर जाने त त्यो स्वाभाविक भयो, अब जे जसरी आए पनि आएपछि चुनावी कुराहरू सबै त्यागदिनु होला, अनि हामी जाति धर्म राजनीति सबैमा सबैतिर घुलमिल छौँ, कहीँ न कहीँ नजोडिएको नेपाली नहोला पनि, तर यहाँ आउँदाखेरि उद्योगी व्यवसाय पार्टी, उद्योगी व्यवसायको धर्म सम्झिनु होला, जात भने पनि उद्योगी व्यवसाय त्यसमा सोध्नु होला, कुनै जात जातिको संस्था हुन सक्दैन, जातिगत कुरा पनि नगर्नु होला, धर्मका कुरा पनि नगर्नु होला, त्यसमा अब चुनाव भनेपछि राजनीति त हुन्छ, राजनीतिक दलको झण्डा देखाएर नआइदिनु होला। विगतमा पोखरा उद्योग वाणीसँग राजनीतिक दलका झण्डा बोकेर पनि, प्रत्यक्ष रूपमा बोकेर पनि केही असहज भएको हो, अहिले भन्नुहुन्छ नि साथीहरूले सदस्य अलिक घटेछ भन्नुहुन्छ, त्यो किन घट्यो त नि भन्दा त्यस्तै निर्वाचनका कारणले एक एक वर्षको अधिवेशनपछि त 500-600 साथीहरू अर्को संस्था खोल्न जानुभयो यहाँ छोडेर, होइन, त्यसरी घट्नु राम्रो होइन। एउटै छाता संस्थामा बसेर हामी काम गऱ्यौँ भने उद्योगिक व्यवसायको लागि गर्न नसक्ने कुरै छैन, र अहिले मैले काम गरेकै परिणामले होला नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी समितिमा पनि मलाई स्थान दिनुभएको छ आदरणीय केन्द्रीय अध्यक्षज्यूले, र पोखरा उद्योग वाणिज्य संघ पोखराको मात्रै होइन देशभरि पोखरा उद्योग वाणिज्य संघ भनेपछि फरक पहिचान छ, फरक साख छ, र अहिले हामीले हाम्रा अग्रजहरूले अन्य ठाउँहरूमा नै हामीले सम्बन्ध बढाएका छौँ. पहिलो गुजरात चेम्बर अफ कमर्ससँग थियो, मेरो पालामा केरलाको चेम्बर कमर्ससँग हामी सहकार्य गरिरहेका छौँ. हङकङमा भएको नेपाल चेम्बर अफ कमर्स हङकङसँग पनि सहकार्य छ. यस्तै कुनमिङ लगायत मित्र राष्ट्र चीनमा पनि छ, होइन, अरू ठाउँहरूमा पनि सम्बन्ध बढिरहेछ. बंगलादेशमा महामहिम राजदूतज्यूले नै हामी व्यापार व्यवसायको लागि बंगलादेश के गर्नुपर्छ, हामी अघि बढौँ भनेर त्यहाँको चेम्बर अफ कमर्ससँग पनि भइरहेछ भने हामी अन्तर्राष्ट्रिय विमानस्थल यहाँ ल्याएर अन्तर्राष्ट्रिय पर्यटक भनेपछि अन्तर्राष्ट्रिय सहर भयो अब पोखरा, र पोखरा उद्योग वाणिज्यसँग यो देशकै संस्थापक महासंघको नि संस्थापक यो क वर्गको जेठो पुरानो संस्था पनि हो र यसको आफ्नै खालको साख इमेज छ. हाम्रो संस्थाबाट अब अहिले भन्नुपर्दा दुईजना केन्द्रीय अध्यक्ष भइसक्नु, आदरणीय आनन्दराज मुल्मी पहिला हुनुभएको थियो भने अहिले हाम्रै एसोसिएट सदस्य हुनुहुन्छ अञ्जन श्रेष्ठ भइसक्नु भयो भनेपछि यो संस्थाको मर्यादा, यो संस्थाले गर्ने काम कार्यहरूलाई चाहिँ सकारात्मक रूपमा यो साख नगिर्ने गरी जति सकिन्छ एकता थप्ने किसिमले लाग्नुहोस्. कुनै गुटबन्दी भन्दा आफ्नो कार्य क्षमताले लागेर संस्थालाई अगाडि बढाउनको लागि म सुझाव दिन चाहन्छु.
1: अन्तमा आम चाहिँ व्यवसायी मतदाताहरूलाई आगामी भाद्र 20-21 गते हुन लागेको महाधिवेशनको सन्दर्भमा के अपील गर्नुहुन्छ?
0: म हाम्रा आम मतदाता पोखरेली उद्योगिक व्यवसाय मित्रहरूलाई जो सदस्य हुनुहुन्छ सदस्यहरूलाई पर्सि 13 गतेबाट नै निमन्त्रणा टक्राउन चाहन्छु. आउनुहोस्, उम्मेद्वार परिचयमा नि सहभागी हुनुहोस्, परिचयमा सहभागी हुनुभएन भने हामीले केही तपाईँकै यहीँको रेडियो अन्नपूर्ण एभरेस्ट एफएम त्यसै गरी हामी पब्लिक फोरकै टेलिभिजनबाट पनि प्रत्यक्ष प्रसारण हुन्छौँ. आफ्नो व्यापार व्यवसाय गर्दै त्यहाँ पनि सुन्न हेर्न सक्नुहुन्छ, त्यहाँ सहयोग गरिदिनुहोस्. 15 गतेपछि फोटो ल्याएर परिचय पत्र बनाएर र त्यो एउटा सानो हामी मागेको चिनो भनेको छु मैले त्यो ग्रहण गरिदिनुहोस्. 20 गते आएर साँड सभा भव्य रूपमा सफल बनाइदिनुहोस्. 21 गते मतदान गरिदिनुहोस्. 2 वर्ष यो संस्थालाई राम्रोसँग हाँक्न सक्ने सबैले हाँक्न सक्नुहुन्छ. त्यो एउटा मैले गौरव पनि गर्नुपर्ने विषय हो. मेरो कार्यकालमा 4-4 जना क्यापेबल बनाएँ मैले अध्यक्षको उम्मेद्वार हुनको लागि, अब्बल मध्ये, अब ती मध्ये पनि अब्बल एकजना तपाईँहरूलाई छान्दिनुहोस् अध्यक्षमा. अरू पदमा पनि प्रतिस्पर्धा छ, हेरिदिनुहोस्. अरू केही बुझ्न सक्नुहुन्न भने यो चाहिँ हाम्रो साउन महिनामा निक्लेको व्यापार पत्रिका छ, यो 83 साउनमा निक्लेको, त्यहाँ अध्ययन गर्नुभयो भने पनि सङ्घका गतिविधि तपाईँहरूले थाहा पाउनुहुन्छ. त्यसलाई अध्ययन गरिदिनुहोस् र अध्ययन गरेर अब्बल मध्येको नि अझ अब्बल नेतृत्व पठाइदिनुहोस्, कार्य समिति बनाइदिनुहोस् र संस्थालाई अघि बढाउनको लागि यहाँहरूको अमूल्य हात रहनेछ. यहाँहरूलाई हार्दिक निमन्त्रणा, चुलै निमन्त्रणा. मैले सानो मिठो नमिठो खाना पनि खुवाउँछु भनेको छु. त्यस अर्थमा चुलै निमन्त्रणा टक्राउँदै यो अवसर दिनुभएकोमा रेडियो अन्नपूर्ण परिवार, हजुर सञ्जयजी लगायत प्राविधिक भाइ अरविन्दलाई पनि हार्दिक धन्यवाद दिँदै मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु. हस्, नमस्कार, धन्यवाद, जय उद्योगी, जय व्यवसाय.
1: हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ, हार्दिक बधाई पनि छ, सफल कार्यकालको लागि धेरै धेरै बधाई पनि छ. आजको लागि कार्यक्रमबाट विदा माग्नुपर्ने समय भइसकेको छ. आज हामीले विशेष गरेर पोखरा उद्योग वाणिज्य संघको आगामी 20-21 गते हुन लागिरहेको साधारण सभा तथा अधिवेशनको सन्दर्भमा चर्चा गर्यौं. विशेष गरी पोखरा उद्योग वाणिज्य संघका अध्यक्षको गणा कार्कीसँग उहाँको कार्यकालको समग्र समीक्षा, उपलब्धि र चुनौतीका साथै 20-21 गति हुने अधिवेशन, नेतृत्व चयन र पोखराको निजी क्षेत्रको आगामी यात्राको विषयमा कुराकानी गर्यौं. यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु. नमस्कार.
2: रंग बहार, रंग बहार.
3: वर्ज संगे उपहार उपहार. बम्पर मा यामाहा रेजियार.
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि. घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ.
2: वर्ज पेंट.
4: पट्टा हराएको सूचना, यही मिति 2083 साल.
5: ए हजुर, पेन्सन पट्टा हराए रे?
6: हो, म खोज्दैछु.
5: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि.
7: मौसे गुरुङ द्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गते देखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
8: बुद्धि तमाङ,
7: गौमाया गुरुङ,
8: विल्सन विक्रम राई,
7: सुनिल थापा,
8: पशुपति राई,
7: डीबी गुरुङ।
9: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434329 98028 59321 0185188.
7: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 0161-95-728, मोबाइल 98-560-0927-29।
11: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको गुणस्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881 98251 98190।
13: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
14: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
16: दुर्गाको पिटाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम, एक बाम तीन काम झन्डु बाम। दुर्गाको पिटाउको दुख्ने छिनमै आरा झन्डु बाम,
17: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। झन्डु बाम।
18: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
19: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
18: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
19: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर। फोन 0165-73-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
20: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98028-87-17 98028-87-17।
21: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
21: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
22: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
23: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, बीबीए बीआईटीएम र बीएमटीएम वार्षिक कार्यक्रम बीबीएस बीएससी माइक्रोबायोलोजी बीएड र बीए व्यवस्थापन विज्ञान शिक्षा मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस
0: विस्तृत जानकारीको लागि
1: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की फोन 061 581 822

स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखरा ठाउँ पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस

0: छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97-150-010-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
0: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
6: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
4: होम केयर सेवा, होम केयर सेवा।
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, चिल्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-9972-77।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हार जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,

0: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
1: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: चौबिसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालक हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
5: शिखर इन्सुरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5583-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
1: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल
2: ए हजुर पेन्सन पट्टा हरायो रे
3: हो म खोज्दैछु
2: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
0: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहङ राई
2: बुद्धि तमाङ
0: गौमाया गुरुङ
2: विल्सन विक्रम राई
0: सुनिल थापा
2: पशुपति राई
0: डीबी गुरुङ
2: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
6: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
7: TNT Express
8: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
9: 21 औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
8: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369 TNT एक्सप्रेस द पिपुल नेटवर्क
0: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
10: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
11: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
10: नेपाल आदिवासी जनजाति महासंघ
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ
13: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका
4: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
5: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
6: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
5: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
6: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
7: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01865586536 मोबाइल 9956600536
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
9: टाइम चेक
10: यति बेला पूर्वाह्नको 9 बजेको छ
11: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
12: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: हो। रंग बहार
1: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन से घर रंगाउनु होस् लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
0: बर्जर पेन
2: पट्टा हराएको सूचना यही मिति 2083 साल।
3: ए हजुर, पेन्सन पट्टा हरायो रे?
4: हो, म खोज्दैछु।
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
5: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
3: बुद्धि तमाङ,
5: गौमाया गुरुङ,
3: विल्सन विक्रम राई,
5: सुनिल थापा,
3: पशुपति राई,
5: डीबी गुरुङ।
3: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते।

0: एक पाम तीन काम ठंडू पाम
1: अब थंडुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: फिस्टल आईबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424-9804-46-525।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-9190-190।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
5: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
10: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
11: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025717, 98025717।

0: हो।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615704558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन, फ्री टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टका MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेसा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 0615917828, मोबाइल 9856007729।
5: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
6: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
5: नेपाल आदिवासी जनजाति महासंघ।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 9834320239, 9808-59321, 061-581-871।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ
7: लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
0: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
0: फोन 061-572-648 572-849।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
3: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
2: रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा 163 होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी

0: बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856299277।
1: छोरा नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
2: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
2: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
3: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
2: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
1: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061454699, 452715।

0: Sanjeevani Hospital, Nepalganj ra Dang pachi, aba tapai hamro shahar Pokhara ma. 24 ghanta anubhavi doctor haru dwara visheshagya sewa sahit. Samparka Sanjeevani Hospital Pokhara Prali, Betari Marga, Hospital Chok Pokhara 12 Kaski. Phone 061-578-161-578-162.
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
2: Goel Metal Industries को उत्कृष्ट उत्पादन Jindal SS5 Nepal's number one brand नक्कली देखी सावधान Jindal को लोकप्रियताले गर्दा नक्कली Jindal बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि Jindal लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम Jindal पाइप हो यसको नाम
3: अयनी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
4: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउन
3: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
4: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98560-0536

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433 4336

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: अँ सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाम न
1: ए अँ अँ मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुशन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुशन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9846667887
5: तन्ना आजै फेरि हाल्नुहोस्
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
7: टाइम चेक
8: यति बेला पूर्वाह्नको 10 बजेको छ
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेंस
2: पट्टा हराएको सूचना यही मिति 2083 साल
3: ए हजुर पेन्सन पट्टा हरायो रे
4: हो म खोज्दैछु
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
5: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
3: बुद्धि तमाङ
5: गौमाया गुरुङ
3: विशन विक्रम राई
5: सुनिल थापा
3: पशुपति राई
5: डीबी गुरुङ
6: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते

0: 밤 띵감 천두밤
1: 누가 커피 떠고 뚝니 진마야라 천두밤
2: 어버 천두밤 레귤러 러 울트라 바자르마 우플럽드 사 천두밤
3: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
4: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
4: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625901363
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0165881598251

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98434-32-29 98028-59321 061-581-871
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरहैम्पटन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेशनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98028-85-1717 98028-85-1717
5: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
5: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
6: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
7: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
8: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560-1031 97150-1031 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन

0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छर्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।

0: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा।
1: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
2: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 0161590217 590219।
0: स्वस्थ आँखा स्वच्छ दृष्टि।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161590162 590163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
9: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
10: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
9: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
9: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 0161533123, 9800850701, 9800850702।
11: स संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-1161

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अयनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-560-0536।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

हेलो नमस्ते, स्वागत छ सबैजनालाई कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा। शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै उपस्थित भइसकेका छौं। मेरो नाम चाहिँ सबिन हो र तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com, हाम्रो पात्रो नेपाली पात्रो लगायत हामीलाई हाम्रो अफिसियल फेसबुक पेज रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै हामीलाई हाम्रो रातोपाटी.com मार्फत पनि एकै साथ सुनिरहनु भएको छ। आज मिति 2083 साल भदौ महिनाको 11 गते बिहिबार हो र आज अंग्रेजी तारीख अनुसार अगस्त 27 तारीख रहेको छ। 2026 अन्तर्गत हामी छौं। कार्यक्रम हो पोखरा कलिन, आउने गर्छ पूर्वान्न 11 बजेबाट मध्याहको 12 बजेसम्म। हिजोको कार्यक्रम पनि एकदमै कार्यक्रम चलाउँदा चलाउँदै यस्तो भयो उस्तो भयो भन्दा भन्दै बित्यो र आज पनि मैले त्यति उत्साहपूर्वक कार्यक्रम चलाउन सकिरहेको छैन किनकि देशमा ठूलो संकट आइपरेको छ। तपाईँ सबैजनालाई थाहा छ होइन, एउटा हिसाबले भन्नुपर्दाखेरि धेरैजनाले थाहा पाइसक्नु भएको छ। हिजोको कार्यक्रम भर पनि मैले केही त्यस्तै खालका गीतहरू बजाउँदै र एउटा सद्भाव तरिकाले जानकारी दिँदै कार्यक्रमलाई अगाडि बढाए। आज पनि म त्यही अनुसार अगाडि बढाउँछु किनकि यो देश दुखेको बेलामा, देशलाई चोट लागेको बेलामा, हजारौं मानिसहरू प्रभावित भएको यो बेलामा यो हामी खुशियाली मनाएर कार्यक्रम गर्नु यो त्यति राम्रो पनि शोभनीय पनि हुँदैन होइन। अब एक दुई दिन हामी कार्यक्रमलाई पनि यसै गर्ने अगाडि बढाउँछौं र केही अपडेटहरू मैले दिन्छु। जसरी एक हिसाबले अचानक रूपमा अब प्रकृतिको कुरो, प्राकृतिक कुरा, बाढी यो के भन्छ बाजा बजाएर आउँदैन, प्राकृतिक विपत्ति भन्ने कुरा छ होइन। अब यो थाहा पाएर होइन अझ रातिको समयमा हुन्थ्यो भने अझ कति ठूलो क्षति हुन्थ्यो होला भन्ने अझै त्यो सोच्न नसकिने कुरा अर्को पनि छ होइन। त्यही भएर यी कुराहरू छन्, अब आज यिनै कुराहरू कता कता के भइरहेछन् भन्ने कुरालाई मैले थोरै जोड्छु। अब यो अलि प्रारम्भिक कुराहरू अझै आएको छैन, कसरी भयो के भयो भन्ने कुराहरू अड्कलबाजीहरू भइरहेका छन् होइन। पक्कै पनि तपाईँले थाहा पाइसक्नु भएको छ होला धेरै कुराहरू त। तर यद्यपि अर्को कुरा के छ भन्दाखेरि सामाजिक सञ्जालले गर्दाखेरि फोटो भिडियो यी कुराहरू पोस्ट नगरौं कि, हामी सबैजनाले यी कुराहरूलाई इग्नोरै गरौं न, किन पोस्ट गर्ने त्यस्ता खालका जसले एउटा मानिसलाई झन जसको परिवारहरूमा अहिले मानिसहरू हराइरहनु भएको छ, उहाँहरू सम्पर्कविहीन हुनुहुन्छ अथवा मृतक भेटिनु भएको छ, अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन, उहाँहरूलाई त यति पीड़ा हुन्छ नि होइन। अब के होला कसो होला होइन, कस्तो अवस्था होला। त्यही भएर यस्ता यी सामाजिक सञ्जालहरूमा जुन हिसाबले फेसबुक, टिकटक होइन, इन्स्टाग्राम, एक्समा यी कुराहरू पोस्ट नगरौं, भिडियोहरू नहालौं, फोटो पनि नहालौं, एउटा पत्रकारिताको मर्यादालाई पनि कायम गरौं होइन, के कुराहरू राख्दाखेरि ठिक हुन्छ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो कि। र यद्यपि प्रेस काउन्सिल भन्ने छ, यो पत्रकारहरूको अनुगमन गर्ने, नियमन गर्ने निकाय, प्रेस काउन्सिलले पनि बेला बेलामा हिजो मात्रै पनि केहीलाई सम्झाएको, बुझाएको र कार्यवाहीका लागि कुराहरू गरेको कुराहरू, केही अनलाइनका कुराहरू पनि आएका थिए र व्यक्तिगत कुराहरू पनि आएका थिए। यसरी जथाभावी रूपमा चाहिँ यो काम चाहिँ नगरौं। र अर्को कुरा के देखिन पाइन्छ भने भिडियोहरूमा आलिसकेका भिडियोहरू छन् भने पनि डिलिट गरौं। मान्छेको प्राकृतिक विपत्तिले गर्दाखेरि त्यो अवस्था छ होइन, तर पनि यता के ठाउँमा त्यो उर्लदो भेलमा पसेर ग्यासका सिलिण्डरहरू तानेका होइन, मान्छेहरूका लासहरूबाट घाँटीमा लगाएका, कानमा लगाएका सुनका गहनाहरू तानेका त्यो दर्दनाक दृश्यहरू पनि हामी भिडियोहरू मार्फत देखिरहेका छौं। त्यस्ता खालका पोस्ट नगरौं। ज जसले गर्नुभएको छ उहाँहरूलाई डिलिट गर्न पनि आग्रह गरिएको छ, प्रहरीले पनि त्यो आग्रह गरेको छ, आम जनसमुदायको त्यो आग्रह छ होइन। कसैलाई त्यस्तो आवश्यक छ भने उसलाई मात्र पठाउँ होइन, कहीँ तपाईँले कसैसँग माग्नु छ भने उसलाई मात्र मेसेन्जरमा अथवा वाट्सएपमा कसरी हुन्छ पठाउँ र त्यो हिसाबले अगाडि बढौं।
भन्ने कुरा हो होइन। यो विपत्तिमा हामी छौं र अब प्रधानमन्त्री पनि आज त्यसतर्फ जानु भएको छ। यो बाढ़ी प्रभावित क्षेत्रतर्फ प्रधानमन्त्री बालेन्द्र शाह आज बिहान नुवागढ़को विदुरतर्फ स्थलगत निरीक्षणको लागि जानु भएको हो। आफ्नो आँखाले देखे जस्तो हुँदैन भन्ने कुरालाई झनी उहाँले यो पुष्टि गर्दै हुनुहुन्छ। र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि त्यसतर्फ जानुभएको प्रेस विज्ञ हुनुहुन्छ दीपा दाहाल, उहाँले बताउनु भएको छ। र तपाईँ पनि यो कुराहरूमा अर्को कुरा के छ भन्दा प्रधानमन्त्री राहत कोष भनेर स्थापना गरिएको छ, त्यहाँ आफूले जति सकिन्छ सहयोग गरौं होइन। मैले पनि मेरो तर्फबाट सहयोग गरिसकेँ र क्यूआरहरू त्यहाँ राखिएको छ, त्यो पैसा दुरूपयोग कति पनि हुँदैन, ढुक्क हुनुहोस् होइन। प्रधानमन्त्री राहत कोषमा राखिएको जुन तपाईँले क्यूआर गरेको रकम छ त्यो सिधै बाढ़ी प्रभावित क्षेत्रमा पुग्छ, त्यसमा चाहिँ ढुक्कका साथ तपाईँले सहयोग गर्न सक्नुहुन्छ। म आफूले त सहयोग गरिसकेँ, यो बेलामा मानवीयता देखाउँ कि होइन। अब अहिलेसम्मको थोरै मैले एउटा थोरै अपडेट गराएँ, यो रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ीले बगाएको र तनहुँको त्रिशुली नदी किनारमा भेटिएका 9 शवलाई पोखरा ल्याइएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम शुरू भएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले जानकारी दिनुभएको छ। उहाँका अनुसार 5 पुरूष 1 महिला र 1 बालक गरी र एउटाको पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको हो। चितवनमा भेटिएका शव पनि त्यहाँ व्यवस्थापन गर्न नसकिएपछि पोखरा ल्याउन लागिएको प्राप्त जानकारी भएको पनि बताइएको छ। बुधबार बेलुका तनहुँको आबुखैरेनी गाउँपालिका 4 देवघाटसम्मको त्रिशुली नदीको क्षेत्रमा फेला परेका 30 शवलाई परीक्षणका लागि भरतपुर पठाइएकोमा त्यहाँ शव राख्ने ठाउँ नभएपछि पुनः पोखरा ल्याइएको हो र आबुखैरेनीदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी निगरानी बढ़ाइएको भनेर तनहुँ प्रहरीले जनाएको कुरालाई मैले थोरै जोडे। यो प्रसंग छ, अब धेरै छन् कुराहरू, म कर्मैसँग यहाँलाई जानकारी गराउँदै जान्छु। रसुवाको बाढ़ी पछि हुम्लामा 10 सम्पर्क विहीन छन्, त्यस्तै रसुवाको बाढ़ीमा कञ्चनपुरका कर्मचारी सहित 24 अझै सम्पर्क विहीन छन्। बाढ़ी प्रभावित क्षेत्रमा यति बेला 4,000 सुरक्षाकर्मी परिचालन गरिएछ र भरतपुरको सबगृह प्याक भएपछि पोखरा ल्याइएको छ होइन। बाढ़ी प्रभावित क्षेत्रबाट 123 हवाई उद्धार समेत भएको छ। रसुवा बाढ़ीमा अहिलेसम्म 165 शव भेटिएको छ भने अझै 826 बेपत्ता हुनुहुन्छ। चीनतर्फ बेपत्ता हुनेको संख्या पनि एकदमै ठूलो मात्रामा छ होइन। यो कुराहरू कार्यक्रम मार्फत मैले जोड़िरहेको छु, अलिक लागि थप प्रसंगहरू म जोड्दै अगाडि बढ्नेछु। शुरूआतमा एउटा गीत राख्छु म, यो देशभक्ति अथवा देश दुखेको बेलामा सुनिने गीत हो, पहाड़मा जाड़ो बढ़े तराईले छेक्नु पर्ला। यो गीत सुनौ अबको क्रममा।

अघि कार्यक्रम पोखरा कल इनमा हामी छौं यति बेला क्रममा रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै तपाईँ हामीलाई हाम्रो अनलाइन प्लेटफर्म मार्फत एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम पोखरा कल इनको यो व्यवसायमा हामी तपाईँ समक्ष कुराकानी गर्ने क्रममै छौं। यदि तपाईँहरू पनि सहभागिता जनाउन चाहनुहुन्छ भने आज हामी प्रश्नहरू त्यस्तो केही राखेका छैनौं। अब तपाईँ पनि सहयोग गर्न चाहनुहुन्छ भने के सकसो छ होइन, प्रधानमन्त्री राहत कोषको क्यूआरहरू पक्कै पनि यहाँले प्राप्त गरिसक्नु भएको छ होला, त्यही मार्फत आफूले क्यूआर गर्नुहोस् ढुक्कका साथ। यो मैले थोरै प्रसंग जोडे। हामीलाई शिवकुमार विश्वकर्माले एकदमै धेरै कमेन्टहरू गरिरहनु भएको छ। पोखरा 10 औद्योगिक क्षेत्रदेखि कार्यक्रम सुन्दै गरेर देश रोएको छ। तपाईँको माथिको कमेन्ट चाहिँ मैले पढ्न सकिनँ शिव, त्यो चाहिँ हाइड भइसक्यो होइन। दाई सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली भन्नुभएको छ। साँच्चै नै दाई आज देश रोएको छ, समय सान्दर्भिक देशभक्ति आवाज सुन्न पाइयो भन्नुभएको छ। यही त नि, अब मानवीयता भनेको यही नै हो। यो बेलामा खुशी हर्ष मनाउनु भनेको एकदमै गलत छ, किनकि कसैको आफन्त पर्नु भएको छ होला, कसैको के हराउनु भएको छ होला, त्यत्रो विघ्न क्षति भएको छ होइन, हजारौं मानिसहरू प्रभावित हुनुभएको छ, ठूल्ठूला जलविद्युत आयोजनाहरू बगाएको छ र बजार बगाएको छ, बस्ती बगाएको छ, घरबार विहीन हुनुभएको छ, कति टुरा हुनुभएको छ होइन। यो अवस्था छ, यो अवस्थामा अब खुशी मनाएर होइन बस्नुपर्ने सामाजिक सञ्जालहरू मार्फत तथा यो सार्वजनिक मीडिया मार्फत त्यो चाहिँ अलिक सुहाउँदैन। त्यही भएर पनि मैले थोरै यस्तै यस्तै खालका गीतहरू सुन्दै अगाडि बढ्छौ र म थोरै प्रसंग जोड्छु। प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार भोटेको सीमा आएको बाढ़ीले पुर्याएको विपत्तिको मिलेर सामना गरिरहेको बताउनु भएको छ। बिहान उहाँले सामाजिक सञ्जाल मार्फत पनि यो कुरा जोड्नु भएको छ र 116 जनालाई सकुशल उद्धार गरिएको प्रधानमन्त्रीको भनाइ छ, जसमा 21 जना भारतीय नागरिक समेत रहेका छन् भन्ने खबर चाहिँ मैले थोरै जोडे। आज बिहान 95 नेपाली र 21 जना भारतीयको सकुशल उद्धार गरेको छ। यो नेपाली सेनाले उद्धार गरेको हो। नेपाली सेना अहिले एकदमै द्रुत मात्रामा खटिएको छ। विपत्ति पर्दा आपत्ति पर्दाखेरि नेपाली सेना एकदमै तम तयार भएर अगाडि बढ्छ। अब सबभन्दा अन्तिम युनिट अन्तिम अवस्था भनेकै नेपाली सेना हो कि होइन, अब त्यहाँ प्रहरी अनि सशस्त्रहरू पनि हुनुहुन्छ होइन, त्यस पछाडिको भनेको अब अन्तिममा के गर्ने त केही उपाय नलागेपछि अब सेनाले चाहिँ सम्हाल्नुपर्ने अवस्था आउँछ कि, त्यो नियमै होइन, त्यसमा चाहिँ सेनाले नै यो हिसाबले चाहिँ सम्हालिरहेको अवस्था छ र उद्धार गरिरहेको छ। अब सेनाको हेलिकप्टर खटिएको छ, हिजोबाट नै धेरै हेलिकप्टरहरू खटिएका छन्। यो कुरा पनि मैले थोरै जोडे कार्यक्रम पोखरा कलिन मार्फत।

0: ओके र अर्को कुरा के छ भन्दाखेरि रसुवाको भोटेकोसीमा बुधबार बिहान आएको बाढ़ीको गति हालसम्मकै तीव्र रहेको पाइएको छ। बुधबार बिहान 8:40 बजे रसुवा टिमुरे बजार निवेशमा बगाएको बाढ़ी चितवनसम्म पुगेको थियो र यसरी यसमा परि अहिलेसम्म 165 जनाको मृत्यु भइसकेको पुष्टि भएको छ भने कम्तीमा 1000 भन्दा बढ़ी सम्पर्क विहीन छन्। खरबौको क्षति ध्वस्त भएको छ र यस्तो विनाशकारी बाढ़ीको गति कति थियो भन्ने प्रारम्भिक अनुमान अनुसार रसुवागढ़ीबाट 13 किलोमिटर दूरीमा रहेको स्याप्रुवेशीमा जम्मा 15 मिनटमा पुगेर बगाएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ र भीषण बाढ़ीको बहाव प्रति सेकेण्ड 5 मिटर भन्दा बढ़ी गति हुँदैन। यसलाई नै मौसमविदले खतरनाक भनेका छन्। यो भनेको प्रति घण्टा 54 देखि 55 किलोमिटर वेग हो जुन ठाडो खोलाका लागि निकै खतरनाक र विनाशकारी मानिन्छ। विज्ञहरू नदीमा बाढ़ीको गति 5 मिटर भन्दा माथि हुनुलाई अत्यन्त खतरनाकजनक मान्ने गर्छन्। यो खबर मैले थोरै जोडे र अफवाह फैलाउने काम चाहिँ नगरौं। के छ कसो छ होइन, आवश्यक सतर्कता अपनाऊ। भोटेकोशी र तेर्सुली किनारमा अझै उच्च सतर्कता आवश्यक छ भनेर भनिएको छ र पक्कै पनि ड्रोनहरूबाट पनि ड्रोन सटहरू पनि आएको छ र गल्छी बैरिनी सड़क खुलाउन सुरक्षाकर्मी र स्थानीय सक्रिय भएका छन्। अर्को कुरा, अब यो पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध छ है। यहाँलाई मैले थोरै जानकारी गराउनु पर्दाखेरि यो बाढ़ीले नै गर्दाखेरि अहिलेसम्म यो अवरूद्ध अवस्थामै छ र थोरै म एकैछिन कमर्सियल ब्रेक राख्छु। ब्रेक पछाडि फेरि आउनेछु।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने सुन सम्बन्धी केही जानकारी भएको एसईई उत्तीर्ण भएको मेहनती इमान्दार 2 जना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560-26579 98560-26579।
5: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके यूएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
6: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ सेक्युर रिलायबल। फोन 98560-10-31 97150-10-31 पोखरा न्यू रोड बीएनडी भवन सानीमा बैंक रहेको भवन।
7: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ। शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
8: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
8: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
9: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
10: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-1161, 578-1062।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: Hello, Pokhara calling.
1: Okay, कार्यक्रम पोखरा कलिन सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हामी हाम्रो अनलाइन माध्यम मार्फत एकै साथ लाइभमा छौं तपाईँसँग कुराकानी गर्ने क्रममै यति बेलाको क्रममा हामी फेसबुक लाइभमा पनि छौं र फेसबुक लाइभ मार्फतका कमेन्टहरूलाई पनि जोडिरहेको अवस्था छ र अर्को कुरा के छ भन्दाखेरि हामी टेलिफोन लाइन मार्फत पनि कुराकानी गरिरहेका छौं है तपाईँको केही विषयवस्तु छ भने अति नै संवेदनशील तरिकाले होइन कुरा बुझेर होइन यस्तो राख्दा के होला भनेर कसैलाई असह्य कसैलाई आक्षेप नलगाइकन आफ्नो तरिकाले कुराहरू पनि राख्न सक्नुहुन्छ र अब राहतको कुराहरू पनि छ होइन थुप्रैजनाले सहयोग पनि गरिरहनु भएको छ र केही त्यस्ता तत्त्वहरू केही त्यस्ता तत्त्वहरू छन् जसले गर्दाखेरि अहिले एउटा अर्कै प्रसंगहरू पनि आइरहेको छ जुन भनेको कस्तो भन्दाखेरि अब यो क्युआरहरू जुन अनावश्यक क्युआरहरू बनाउने त्यस पछाडि र त्यसलाई चाहिँ त्यस मार्फत पैसा लुट्ने काम पनि भइरहेको छ यस्ता लुटेराहरूलाई पनि पक्कै सरकारले होइन खोजबिन गर्छ र यहाँ सामाजिक सञ्जालहरूमा यस्ता खालका भिडियोहरू पनि आइरहेका छन् र नेपाली सेनाले उद्धार गरेका तस्विरहरू पनि छन् अनि सकारात्मक हुने खालका तस्विरहरू पोस्ट गरौं अनावश्यक रूपमा यो यताउता हुने खालका चाहिँ पोस्ट नगर्ने काम चाहिँ गरौं गर्ने काम चाहिँ नगरौं भन्ने मेरो कुरा हो र पछिल्लो समय अर्को भन्सार अधिकृत सहित गुल्मी घर भएका 6 कर्मचारी रसुवामा सम्पर्क विहीन भएका छन् यो प्रसंग पनि मैले यति बेला क्रममा जोड्दैछु कार्यक्रम पोखरा कलिन मार्फत यति बेलाको क्रममा भन्सार अधिकृत सहित गुल्मीका 6 कर्मचारी रसुवामा सम्पर्क विहीन अवस्थामा छन् रसुवा भन्सारका अधिकृत यादव भण्डारीका अनुसार हालसम्म उनीहरू सम्पर्कमा आएका छैनन् परिवारका अनुसार भन्सारमै कार्यरत कर्मचारी मालिका गाउँपालिका 7 घरमीका दिनेश घिमिरे सम्पर्कमा छैनन् भन्सारकै कर्मचारी रूरू क्षेत्रका अनिता पुरी पनि सम्पर्कमा छैनन् महेश पुरीले जानकारी दिएका छन् रसुवाकै हाइड्रो पार्कमा प्राविधिकको रूपमा कार्यरत छत्रकोट गाउँपालिका 4 गणेश गेवाली पनि सम्पर्कमा छैनन् त्यस्तै कर्म रूरू क्षेत्र गाउँपालिका 6 यम बहादुर डल्लामी र सत्यावती गाउँपालिका 8 झन बहादुर पुलामी पनि हालसम्म सम्पर्कमा नरहेको भनेर भनिएको छ र एनसेल फाउन्डेशनले 1 करोड़ रूपियाँ सहयोग घोषणा गरिसकेको छ रोल्पाका 20 पनि सम्पर्क विहीन अवस्थामा छन् भन्ने खबरहरू आइरहेको छ महोत्तरीका 11 अझै सम्पर्कमा छैनन् पूर्वी नवलपरासीमा 46 शव भेटिएका छन् र चितवनमा शव राख्ने ठाउँ नभएपछि अहिले पोखरा रेफर गरिएको छ बेपत्ता आफन्तको खोजी गरिदिन सेनासँग हारगुहार गर्दैछन् एउटा खबर पनि मैले जोडे होइन त्यस्तै अब अरू खबरहरू पनि छन् बगै भोटेकोशीको बाढ़ीमा कोशी प्रदेशका 41 सम्पर्क विहीन अवस्थामा छन् भन्ने कुरालाई पनि मैले जोडे अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी आइसक्नु भएको छ म उहाँलाई टेलिफोन सम्पर्क मार्फत अगाडि ल्याउँछु नमस्ते हजुर
2: नमस्कार
1: कहाँदेखि को बोल्दै हुनुहुन्छ यहाँको शुभ नाम औद्योगिक क्षेत्रबाट सुषमा श्रेष्ठ के छ तपाईँको धारणा थोरै राखिदिनु होला कृपया यसो गरेर फोन नगरिदिनु होला फोन गरिसके पछाडि तपाईँ बोल्ने काम चाहिँ गर्नुहोला अब यो बेलामा हामी प्रश्न सोधिरहेका छैनौं यहाँ गीत गाउने कुरा छैन यहाँ अरू केही छैन होइन अब अहिले चाहिँ हामी एकदमै दुःखको छेडमा छौं त्यही भएर पनि हामीलाई सुषमा श्रेष्ठले फोन गर्नु भएको थियो औद्योगिक क्षेत्रबाट र उहाँले बीचमै फोन कटअप गर्नुभयो यसरी चाहिँ फोन कटअप नगर्नु होला कृपया यो बेलामा एकदम संवेदनशील हुनुपर्ने बेला छ र पक्कै पनि तपाईँले सबैजनाले बुझ्नुहुन्छ तपाईँलाई फेरि हामी रिपोर्ट चाहिँ गर्नु नपरोस् होइन यसो गर्दाखेरि अब अहिले धेरैजना साथीहरूले सुनिरहनु भएको छ होइन पक्कै पनि उहाँहरू जो जसले सुनिरहनु भएको छ केही न केही कुराहरू आउला केही न केही कुराहरू जानिएला भन्ने कुराहरू थाहा पाइएला होइन प्रभावितहरूको कुराहरू पनि छन् र धेरै पोस्टहरू पनि आइरहेका छन् होइन कसैले देख्नु भएको छ भने भेट्नु भएको छ भने सम्पर्कमा आइदिनुहोस् भन्ने कुराहरू पनि आइरहेका छन् कोही अब होइन मोबाइल पनि स्विच अफ भयो होला सम्पर्कमा पनि आउन सक्नु भएको छैन भने अब उहाँहरू पनि तुरन्त सम्पर्कमा कसरी हुन्छ, सम्पर्कमा नजिकैको ठाउँमा गएर होइन फोन कलहरू गर्ने, म सम्पर्कमै छु भनेर भन्यो भने पनि परिवारलाई ठूलो राहत मिल्छ कि। त्यही भएर यस्तो खालको कुराहरूमा यस्तो संवेदनशील बेलामा चाहिँ सुषमा श्रेष्ठले फोन गर्नुभएको थियो र उहाँले फोन बीचमा नै कटअप गर्नुभयो। मैले तपाईँको केही धारणा छ भने राख्नुहोस् यो विषयवस्तुमा के छ कसो छ भनेर भन्दै थिएँ, तर पनि उहाँले बीचमै फोन कटअप गर्नुभयो। सायद काटिएको पनि हुनसक्छ फेरि होइन त्यसमा चाहिँ, तर पनि उहाँले अब त्यस्तो अकस्मात भएको भए त हामी के जानौँ, तर काटे जस्तो मलाई लाग्यो। सुषमा श्रेष्ठले फोन गर्नुभएको थियो औद्योगिक क्षेत्रबाट र यो संवेदनशील बेलामा उहाँले हामीसँग यसरी फोन गरिसके पछाडि फोन नकाट्नुपर्ने थियो होइन, केही आफ्नो कुराहरू धारणाहरू राख्नुपर्ने अवस्था थियो। यस्तो खालको गतिविधिहरू चाहिँ नगरिदिनु होला कृपया। अरू साथीहरूले पनि सुन्दै हुनुहुन्छ भने हामी विपदको बेलामा छौं, विपदको बेलामा हातमा हात साथमा साथ काँधमा काँध मिलाउने बेला छ होइन, ठूलो विपत्ति आइपरेको छ। हिजो पनि मैले कार्यक्रम भरि नै यसै गरी जानकारी गराएको थिएँ, हिजो कहाँ कहाँ के भइरहेछ अपडेटहरू पनि मैले गराइरहेको थिएँ र हामीलाई शान्ति बरालले नमस्कार सर भन्नुभएको छ, नमस्कार भन्न चाहन्छु म। र यति बेला क्रममा उहाँले लेख्नु भएको छ, यति बेला भाव विहोलमा देश रहिरहेको छ, दुई दिनको जिन्दगीमा के हुने हो थाहा छैन, भोलिको दिनमा के कस्तो पर्छ, मरिन्छ या बाँचिन्छ भन्ने कुरा थाहा छैन भनेर पनि उहाँले लेख्नु भएको छ। नमस्कार सर, आराम हुनुहुन्छ होला नि भन्नुभएको छ, एकदम ठिकठाक छ। र पक्कै पनि तपाईँले जसरी सुषमा श्रेष्ठले फोन गरेर बीचमै उहाँले फोन काट्नुभयो यसमा चाहिँ हामी एकदमै क्षमा प्रार्थी छौं। तपाईँ फोन गर्न चाहनुहुन्छ भने 061-543-0040 मार्फत आउन सक्नुहुन्छ। स्टुडियोको टेलिफोन नम्बर खुला रहेको छ हामीसँग कुराकानी गर्नको लागि आजको यो कुरामा होइन, तपाईँको के छ धारणा होइन, कसो गर्दा ठिक होला, के गर्दा सामाजिक सञ्जालका कुराहरू छन् होइन, अर्को कुरा के छ भन्दाखेरि अब राहतका कुराहरू छन्, सामाजिक सञ्जालमा आइरहेका कुराहरू छन् र पछिल्लो समयका भिडियोहरू पनि छन् सामाजिक सञ्जालका, र यस्ता खालका कुराहरूबाट हामी पक्कै पनि विचलित हुनु हुँदैन होइन। धेरैजना परिवारको सम्पर्कमा आउनु भएको छैन, केही सम्पर्कमा आउनु भएको छ, हार गुहार गरिरहनु भएको छ, यो अति नै संवेदनशील बेला हो होइन। यो विपत्ति भनेको एकदमै संवेदनशील बेला हो र बाढ़ी प्रभावित क्षेत्रमा निजी हेलिकप्टर आफू खुशी लान नपाइने भएको छ कर्णालीमा, अघि यो नजोडौं। अर्को कुरा के छ भन्दाखेरि वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत आपूर्तिको व्यवस्था मिलाइएको छ होइन, रसुवा बाढ़ीमा अमेरिकाद्वारा $5,00,000 सहायताको घोषणा भएको छ है ल, अमेरिकाद्वारा रसुवा बाढ़ीको क्षेत्रमा भएको छ। यो अति नै संवेदनशील बेला हो होइन, यो विपत्ति भनेको एकदमै संवेदनशील बेला हो र बाढ़ी प्रभावित क्षेत्रमा निजी

0: मुरेमा राहत सामग्री पुग्यो। आज मात्रै 17 जनाको उद्धार गरिएको छ र पक्की पनि प्रधानमन्त्री पनि यति बेला फिल्डमै खटिनु भएको छ। भौतिक मन्त्री सुनिल लम्साल, प्रधानमन्त्री बालेन्द्र शाह पनि खटिनु भएको छ। नेपाल र चीनमा आएको बाढ़ीप्रति अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा पनि सहानुभूति व्यक्त गरिएको छ। यो खबर मैले थोरै जोडे। खोज तथा उद्धारको लागि 1500 भन्दा बढ़ी सशस्त्र प्रहरीहरू परिचालन गरिएको छ र टिमुरे र मैलुङबाट 20 विदेशी सहित 125 जनाको हवाई उद्धार गरिएको छ। यो बेलामा नै हो कि देश रोएको, देशलाई दुखेको छ, हजारौं मानिसहरू प्रभावित भएका छन्, सयौंको मृत्यु भएको छ, लासहरू भेटिने क्रम जारी छ। अब यता पूर्वी नवलपरासीतिर लास 61 जनाको लास भेटियो भन्ने खबरहरू छ। त्यस्तै चितवनमा लास राख्ने पोस्टमार्टम गर्ने ठाउँ नभएर तत्कालको लागि पोखरा ल्याइएको छ। अहिले पोखरा भरतपुरबाट सब गृह प्याक भएपछि पोखरा डाइभर्ट गरिएको हो र बाढ़ी प्रभावित क्षेत्रबाट निरन्तर रूपमा यति बेला उद्धारको कार्य जारी रहेको छ र अब धेरै बेली ब्रिजहरू निर्माण गर्नुपर्ने छ। तत्कालको लागि धेरै बेली ब्रिजहरू बनाइहाल्नुपर्ने अवस्था छ किनकि बाढ़ी पहिरोको वितण्डापछि होइन यो एकदम विकराल अवस्था छ। अर्को कुरा, यो बेलामा तपाईँ टेलिफोन लाइन मार्फत पनि आउन सक्नुहुन्छ 061-543-0040 मार्फत। 165 जनाको शव फेला परेको छ, अझै 860 जना सम्पर्कविहीन अवस्थामा छन्। उद्धारमा 7,500 सुरक्षाकर्मी परिचालन गरिएको छ र पक्कै पनि निजी हेलिकप्टर प्रयोग गर्न पाइने छैन। वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत आपूर्ति भएको छ। यति बेला प्रधानमन्त्री बालेन्द्र शाह विद्युततर्फ लाग्नु भएको छ। भोटेकुसी बाढ़ीबारे चीनले भन्यो पूर्व सूचना नदिएको भ्रामक आरोप भने भनिएको छ। होइन, अब भूकम्पीय पहिरो र हिमनदी खस्नु भोटेकुसी बाढ़ीको कारण हुन सक्छ भन्ने पनि भनिएको छ र तस्विरहरूमा देख्न सक्छौ बालबालिकालाई। ओके, यी कुराहरू छन् होइन र यो नेपाल उद्योग नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि सहयोगका लागि अपील गरिरहेको छ र विभिन्न देशहरूले पनि नेपाललाई सहयोगको लागि भनिरहेका छन्। तपाईँ टेलिफोन लाइन मार्फत पनि आउन सक्नुहुन्छ 061-543-0040 मार्फत। थोरै आज के छ, तपाईँलाई कस्तो के लाग्छ धारणा राख्नुको लागि सुषमा श्रेष्ठ आउनुभएको थियो तर उहाँले बीचमै फोन कटअप गर्नुभयो। यसमा हामी एकदमै दुखित छौं। तपाईँ टेलिफोन लाइन मार्फत आउन चाहनुहुन्छ भने 061-543-0040 मार्फत आउनुहोला भन्दै अहिलेको लागि सर्ट कमर्सियल ब्रेक राख्छु, ब्रेक पछाडि आउँछु।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: फिस्टल आयुर्वेद केन्द्र में जाओ अब बाजपन को नैराश्यता खुशी में बदलाऊ
2: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
1: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
2: साच्चै हो र
1: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
2: हो त
1: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन चार पोखरा फोन 061-450-424 98-084-46-525
3: ओहो नासर बे कति छाब डिजाइन बे मारे खाना खिनानी खनि तोला
4: खनै दिवा नासर बे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुलारी तोला
3: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै पो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दिर मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
4: हजुर किमे झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई बिशा रूपाकोट ज्योति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
3: जग्गा मात्र आङी रूपाकोट ज्योति सुन चाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्न यामो
3: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान निभिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको
6: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता मोटरसाइकल स्कुटर चलाउन सक्ने सुन सम्बन्धी केही जानकारी भएको एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा मोबाइल नम्बर 98-560-26579
7: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ
8: विशेषज्ञ सेवाहरू
7: न्युरो सर्जरी युरोलोजी क्यान्सर रोग मृगौला रोग तथा डायलोसिस सेवा आँखा तथा दाँत रोग पेट छाती तथा मुटु रोग
8: डायबिटिज थाइराइड तथा अन्य हर्मोन सम्बन्धी रोग शिशु तथा बाल रोग प्रसूति तथा स्त्री रोग परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा नसा तथा मनोरोग
7: हाड जोड्नी मेरुदण्ड तथा बात रोग नाक कान घाँटी रोग छाला तथा यौन रोग ल्याप्रोस्कोपी माध्यमबाट अपरेसन सेवा फिजियोथेरापी श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा ल्याब फार्मेसी एक्सरे सिटी स्क्यान तथा एम्बुलेन्स सेवा ताजा तथा रङ्गीन भिडियो एक्सरे मुटु र नसाको भिडियो एक्सरे भिडियो इन्डोस्कोपी भिडियो इइजी तथा पीएफटी सेवा
8: आईसीयू एनआईसीयू सेवा प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ
7: फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन फोन 061-577-553-578-969
9: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: Hello, Pokhara calling.
1: Okay, Kargram Pokhara calling. Yeah, listen, you know, how goes it? FM band, I mean, frequency modulation ko 93.4 MHz function. Yeah, miso. Kargram Pokhara calling ko yuvasai ma kura kani ko lagi tapai jutna saknoni sa studio ko telephone number. सुन्न एकसठी पाँच त्रिचालिस शून्य चालिस मार्फत हामी कुराकानी पनि गरिरहेका छौँ. तपाईँको आफ्नो धारणा केही छ भने यो विषयमा होइन आफ्नो धारणा राख्न सक्नुहुन्छ. अति नै संवेदनशील तरिकाले कसैलाई आक्षेप नगर्ने गरी आफ्नो धारणाहरू पनि कार्यक्रम मार्फत राख्न सक्नुहुन्छ. यो प्लेटफर्म पनि तपाईँको लागि मैले दिइरहेको छु. र अर्को कुरा के छ भन्दाखेरि अब कार्यक्रम मार्फत हामीले यहाँहरू समक्ष होइन अरू बेला जस्तो होइन यो बेलामा आएर सहानुभूति प्रकट गर्ने गर्नुपर्छ कि होइन सधैँ एउटै कुरा हुँदैन. कार्यक्रममा आइसके पछाडि अरू जस्तो बेला जस्तो रहेन होइन. यो बेलामा भनेको एकदम संवेदनशील बेला छ किनकि यति ठूलो क्षति भएको छ, यति ठूलो मानवीय र भौतिक क्षति भएको छ. मुख्य रूपमा कैयौं पुलहरू बगाएका छन् होइन. आजसम्म सड़क सम्पर्क टुटेको छ. पोखरा काठमाडौँको यो हाइवे पनि अहिलेसम्म खुल्न सकिरहेको छैन होइन. अब बाटोमा त्यत्तिकै सवारी जाम छ. मुख्य राजमार्ग काठमाडौँलाई पोखरासम्म जोड्ने र यता अब मेन लाइफ लाइनै भनिन्छ तराईलाई अथवा चितवन होइन पश्चिम पूर्व सबैलाई जोड्ने मुख्य राजमार्ग नै यति बेला अठप्प अवस्थामा छ. यो एकदमै विकराल अवस्था हो. यस्तो बेलामा एकदम संवेदनशील बन्नुपर्छ. तपाईँको आफ्नो धारणाहरू छ भने पनि राख्नको लागि 061-543-0040 मार्फत आउनुहोला. स्टुडियोको टेलिफोन नम्बर अहिले पनि खुला छ. टेलिफोन लाइन मार्फत हामी कुराकानी गरिरहेका छौँ. सुषमा श्रेष्ठले फोन गर्नुभएको थियो औद्योगिक क्षेत्रबाट, तर उहाँले बीचमा नै फोन कटअप गर्नुभयो. र तपाईँ पनि टेलिफोन लाइन मार्फत 061-543-0040 मार्फत आउनुहोला. मैले थोरै केही अपडेटहरू छन् भने पछिल्लो अपडेटहरू शुरूआतबाटै मैले कार्यक्रममा जानकारी त गराएँ. र पनि अब पछिल्लो समयका अपडेटहरू केही छन् भने ती कुराहरूलाई पनि म जानकारी गराउँछु. र बाढ़ी पीड़ितका लागि भारतबाट थप 37.5 टन राहत सामग्री पठाइएको छ र उक्त राहत सामग्री अब काठमाडौँ केही बेरमा आइपुग्छ. र रसुवा बाढ़ीमा अमेरिकाले $500,000 सहयोग गरेको कुरालाई मैले थोरै जोडे होइन. अब अरू कुराहरू पनि यिनै नै हुन् होइन. कार्यक्रम मार्फत पनि तपाईँसँग हामी जोड़िरहेका छौं. कार्यक्रम पोखरा कलिन मार्फत र यति बेला क्रममा हामी यहाँहरूलाई विभिन्न जानकारीहरू दिइरहेका छौं. कार्यक्रम मार्फत 11 बजेबाट करिब करिब 12 बजेसम्म आउने गर्छ कार्यक्रम पोखरा कलिन. पोखरा कलिनको यो व्यवसायमा हामी अहिले विषम परिस्थिति भएको कारणले गर्दाखेरि हामी खासै अब त्यति धेरै अगाडि बढ्न सकिरहेका छैनौं. र प्रारम्भिक प्राविधिक अध्ययन अनुसार भदौ 10 गते बिहान 7:08 बजेर 37 मिनटमा भूकम्प गयो. त्यसको 15 मिनटमै तिब्बतबाट ठूलो बाढ़ी भोटेकोशीमा प्रवेश गरेको थियो. बाढ़ी भोटेकोशी हुँदै त्रिशुली, मलेखु, मुगलिन, देवघाटसम्म फैलिँदै गयो. विभिन्न क्षेत्रमा जलमापन केन्द्र बन्द भए जोखिममुक्त क्षेत्रका बासिन्दालाई निरन्तर पूर्व सतर्कता अप्नाउन आग्रह गरियो र साँझ 36 बजेसम्म देवघाटको बहाव करिब 4 मिटरमा झरेको थियो भने बाढ़ीबाट थप करिब 2 करोड़ घनमिटर पानी आएको प्रारम्भिक आकलन गरिएको छ. यो थोरै एउटा अनुमानित यो कुरा चाहिँ मैले जोडे. र अब यिनै हुन् कुराहरू. पक्कै पनि हामी भोलिको श्रृंखलामा यसै गरी भेट्ने नै छौं. आजको लागि हामीलाई सम्झेर सुनेर कमेन्ट गरेर साथ दिनुभयो सबै सबैलाई थ्याङ्क यू सो मच. मैले अन्तिममा के भने भन्दाखेरि यो सामाजिक सञ्जालका यी भिडियोहरू पोस्ट गर्ने शेयर गर्ने काम चाहिँ नगरौं. यस्ता संवेदनशील विषयवस्तुमा हामी ख्याल गरौं, सकिन्छ सहयोग गरौं. आधिकारिक क्यूआर कोड मार्फत प्रधानमन्त्रीले पनि शेयर गर्नुभएको छ, ती क्यूआर कोड मार्फत नै तपाईँले पैसाहरू सहयोग गर्न सक्नुहुनेछ यो बेलामा, विपत्तिको बेलामा भन्दै आजको लागि कार्यक्रमबाट सबै सबैलाई धन्यवाद. यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्. नमस्ते.

पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने सुन सम्बन्धी केही जानकारी भएको एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579 98560 26579।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला मध्याह्नको 12 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन स्टेडियम राख्ने समय
6: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 5 53-834

0: 20% ಸಮ ಕ್ಯಾಶ್ ಫಿರ್ತಾ ಸೈಲೆ ಪನಿ ಚಹ ಪನಿ
1: ಕ್ಯಾಶ್ ಫಿರ್ತಾ ಲಿನು ಭಾರತಾ
2: एनसेल पैक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: नाचेर कति छ्याब डिजाइन बे मारेगा खिनानी खनी तोला
1: खनै बिवा नासर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा पोपिम ओछे
1: हजुर किमे झोको लाइनी छाब छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुवल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाओ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
0: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा दिलन चन्नै यामो
0: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान निभिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाकोट
3: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसारभर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98-560-010-31 97-150-010-31 पोखरा न्यू रोड BND भवन सानेमा बैंक रहेको भवन

शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032129, 98028 59321, 061 581.

0: एक पाम तीन काम झंडू पाम
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 93.4 दैनिक 1 रुपया भन्दा कममै
1: 20-8-17
4: फिर्ता 20%
2: लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ

0: मेगाफोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: 93.4 घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: বাটসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: घर होस या अफिस, होटल होस या रेस्टुरांट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 5 53 834।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर माल यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्जर पेंट
2: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
3: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371638844 वेबसाइट www.lagrandi.edu.np
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
3: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साँच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आइभीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आयुर्वेद केन्द्र फिस्टेल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525
4: हेलो
5: हजुर नमस्कार
4: हेलो
5: नमस्कार काका सुन्नु भएन
4: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरै पाइन
5: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
4: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
5: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
5: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
6: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434329239, 98028 59321, 061 581.

0: चाउने स्वाद जसले सम्बन्ध गाँस्द ज्ञान मसाला
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटे पानी पोखरा फोन 061-5881-9251-9291-1090 93.4

0: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: Night 3.4.

0: पत्ता हराएको सूचना मिति 2083 साल।
1: ए हजुर, पेन्सन पत्ता हरायो रे?
2: हो, म खोज्दैछु।
1: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
3: माउसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
1: बुद्धि तमाङ,
3: गौमाया गुरुङ,
1: विल्सन विक्रम राई,
3: सुनिल थापा,
1: पशुपति राई,
3: डीबी गुरुङ।
1: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाइ।
4: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहेको

0: समेत एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउँ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरानौ, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9956-027-29।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: शहर पोखरा पद्मश्री हॉस्पिटल एंड अलाइड साइंसेस न्यू रोड पोखरा में अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्या उपचार भैर
2: उपचार होने रोग
1: फिसर फिस्टुला साइनस को उपचार तथा शरीर में अनावश्यक बोसो घटाने वा अन्य विभिन्न उपचार खुट्टा को रगत को नशा संबंधी वेरिकोस भेन्स को उपचार
2: गाइने को मास्टिया को उपचार वा सर्जरी
1: के तपाईलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
2: अपरेशन पश्चात दुखाई कम हुने
1: उपचार गरेपछि छिटो निको हुने
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
1: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हॉस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा
3: फोन 061-590-162-590-163
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2 सर्वजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
5: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
5: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
6: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई
6: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
6: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
6: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
6: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-77
7: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98-434-29-2129-98-028-321-61-581-871
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: रंग बहार रंग बहार
9: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
8: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: वर्ज पेंट।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: टीएनटी एक्सप्रेस
11: अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
11: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको 1 घर तल, फोन 061-538-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।

0: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
0: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
2: खुट्टाको रगतको नसा सम्बन्धी
0: भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: फिस्टुला आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू:
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला, यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज।
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8, सृजना चोक, कास्की।
6: फोन 061-572-648-572-849।

0: हो।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: नगरे
1: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसाला
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434 32 29 98028 59 321 061

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरहैम्पटन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सिक्योरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-06-11.
1: ओहो नासरबे कति छाब डिजाइन बे मारे खाना किनानी खनी तोला
2: खनाई बेवा नासरबे रूपाकोट ज्योति सुनचाती दुकान महेंद्र पुलाडी तोला
1: ए नई छाबा मारे दुकान पो मोना नई पेसलाई नी चार बचुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो होनी जगा मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई दिशानारी बेल्ले छाबा पोपिन ओछे
2: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
1: जगा मात्र आंगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: तमुताई रबा ताक रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
1: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान निभिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
5: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
5: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मोतियो एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
7: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो
6: याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98-560-81

0: डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927। 93.4

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: स्वाद जस्ते संबंध गास ज्ञान मसाला।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हर्ने
3: हर्ने गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
3: चिसो हर्ने
4: फिर्ता फिर्ता 20% समस्या फिर्ता
3: जहिले पनि जहाँ पनि
5: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 53834।

0: हो। रंग बहार
1: वर्ज संग उपहार उपहार बम्पर माल यामाहा रेजियर
0: वर्ज पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ।
0: वर्ज पेंट
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टाइल आयुर्वेद केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881 5 98251 98190।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगार।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274256357526।

0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061588115 98251 98190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061591728, मोबाइल 9560279729।

0: स्वाद जससे सम्बन्ध गास्त ज्ञान मसला।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

हेर्दै गर्छु। तर म त एकदम मिल्ने साथी हो, तर यति माया गर्ने मान्छेलाई तिमीले कसरी गर्न सक्छस्? म तिमीहरूको यो माया बचाउनको लागि नाटक मात्र गरेको। अस्मिता फेरि हो,

0: ऑयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061 590 162 590 163।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओहो नासर बे कति छाब डिजाइन बे मारे खाना खिनानी खनी तोला
2: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाँची दुकान महेंद्र पुलादी तोला
1: ए नई छाबा मारे दुकान पो मोना नई प्रेसलाई नी चार चूरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाई तो होनी जग मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छाबा पोपिम ओछे
2: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जग मात्र आंगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रवा ताक रिवा जाल जाति क्रिवा छतैरा न त खैमा बिलन चन्न यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
4: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98-560-33-405 98-560-33-405
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि 98-560-33-405
6: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा

बढ्दै जान्छ। अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4

0: अनि लाउरी भाइ, यसपालि त बिहे गर्ने होला नि?
1: गर्ने त भनेको हो क्यारे, सानीको रहरी रहरमा जिन्दगी जाँदै जस्तो छ।
0: पक्कै गर्थिन होला यसपालि त।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको चार बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587263 र 5 53834।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्जर पेंट
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। यूकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटे पानी पोखरा फोन 061-588-115 98251-98190। के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-2729।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-0025-30।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: किमर सकते
1: मैं एकदम बराबर है
0: हामी विदेशमा बसेका छौँ, नेपालमा कतै मेरो बुढी पनि त्यस्तै भएको छ कि झन् झन् क्या हामी नेपाल है।

0: सहित गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
3: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य लाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
0: सुत्केरी नवजात शिशु को हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेटुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079272।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलि ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो, यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433 4336

0: नानी तेरो दिद त आएन त फोन गरी हेर त
1: कति ट्राई गरिसके फोन नै उठाउनु हुन्न मलाई
0: एकचोटि फेरि गर्न

0: दिनाजु सरादेको सालो तिजका ज्वाइ भन्छन् तिजमा ससुरालीमा नाच्न आएको
1: मलाई तिम्रो दिदी नाचेको बिछट्टै राम्रो लाग्छ हेर त कस्तो राम्रो नाचे कि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 53834।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ.
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि.
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163.
4: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल.
5: ए हजुर, पेन्सन पट्टा हरायो रे?
6: हो, म खोज्दैछु.
5: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि.
7: माओसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ. कलाकारहरू दयाहाङ राई,
5: बुद्धि तमाङ,
7: गौमाया गुरुङ,
5: विल्सन विक्रम राई,
7: सुनिल थापा,
5: पशुपति राई,
7: डीबी गुरुङ.
8: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा. पेन्सन पट्टा यही भाद्र 26 गते.
9: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
10: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
9: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
10: साँच्चै हो र?
9: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
10: हो त?
9: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-0-84-46-525.
11: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम. सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा. फोन नम्बर 061-527-426, 537-526.

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: स्वाद जस्ते सम्बन्ध गास ज्ञान मसाला।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434 032 29 98028 59 321 061 581
2: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
2: नेपाल आदिवासी जनजाति महासंघ।
4: होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061 411 777 मोबाइल 98569927।

0: एनर्जी रहेछ बे त गर्ने भने एउटा केटी लास्ट मस भयो
1: गएर भनिहाल्न त यसमा ढिला गर्नु हुँदैन क्या अन्त अलिक उडाइदिएला फेरि
0: हो र भने

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0165674558597903 मौकाको फाइदा उठाउनुहोस्
3: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन, अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल

0: दादा दादा हजुरको फोन आइरहेछ।
1: कसको फोन हो नानी?
0: कसको हुनु नि? घरमा ल्याए भाउजू बाटोमा भेटे दाइको जिआफ।
1: खै फोन ले बढी बोल्छ रे त। हेलो
2: के को हेलो नि? तिमीलाई मेरो मतलब छ?
1: मतलब छ नि, तिम्रोलाई म जे नि गर्छु नि।
2: हेर नजिस्क, इंगेजमेन्ट गरिसकिन आमाले, अब बिहे हुन्छ अनि भोज खान आउँ तिमी चाहिँ।
1: माग्न आकै हो नि, के गर्नु, तिमीलाई आमालाई कमाउने जाइ चाहियो।
2: मलाई केही थाहा छैन, यो घरबाट लान्छौ कि म यही छतबाट हामी फालेर मरिदिउँ।
1: हुन्छ, तिमी रेडी भएर बस्छ,

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ। बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक,
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने सामान।

0: नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। रसुवाको भोटेगोसी नदीमा आएको बाढ़ीमा परेका 359 जनाको शव फेला, 63 जना घाइतेको काठमाण्डुमा उपचार हुँदै। भोटेगोसी बाढ़ीले बगाएर तनहुमा भेटिएका 9 जनाको शव पोखरा ल्याइयो। मानसरोवर जाने तीर्थयात्री बोकेका 40 बस सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा पोखरा महानगरपालिकाद्वारा टोली परिचालन, उद्धार कोषमा 45 लाख रूपियाँ सहयोग गर्ने घोषणा। तायमचा नृत्य प्रतियोगिताको 27 संस्करण लामाचौरमा हुने, 38 टीम सहभागी बन्ने अनुमान। इरानसँग फेरि वार्ता गर्न आफू हतारमा नरहेको ट्रम्पको भनाई। बालबालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने सम्झौता। र नेपालसँग मलेसिया दोस्रो अभ्यास खेलमा पनि पराजित, भूतपूर्व खेलाड़ी मञ्चद्वारा बाढ़ी प्रभावितको लागि 50,000 सहयोग। रसुवाको भोटेकुसी नदीमा बुधबार आएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 359 पुगेको छ। प्रहरी प्रधान कार्यालय काठमाडौँले दिएको पछिल्लो विवरण अनुसार 359 शव भेटिएको हो। प्रहरी प्रधान कार्यालयको साँझ 5 बजेसम्मको तथ्याङ्क अनुसार बाढ़ीमा परि बेपत्ता भएका 359 जनाको शव फेला परेको छ। चितवनमा सबैभन्दा धेरै 132 जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा 2, धादिङमा 33, गोर्खामा 30, नुवाकोटमा 2, तनहुँमा 22, रसुवामा 17 र नवलपरासी पश्चिममा 15 जनाको शव फेला परेको हो। बाढ़ीमा परेका 63 जना घाइतेको काठमाडौँमा उपचार भइरहेको छ। त्रिवेश सेना अस्पतालमा 31 जनाको उपचार भइरहेको छ। उपचारपछि 5 जना डिस्चार्ज भइसकेका छन्। ट्रमा सेन्टरमा 22 जना, नर्विक वीर र मनमोहन अस्पतालमा 2-2 जनाको उपचार भइरहेको प्रहरले जानकारी दिएको छ। ग्राण्डी, मनमैचु शुभम, ग्रीन सिटी र वीरेन्द्र सैनिक अस्पतालमा 1-1 जनाको उपचार भइरहेको पनि प्रहरीले बताएको छ। रसुवाको भोटेगोसी नदीमा बुधबार बिहान आएको बाढ़ीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका 9 शवलाई पोखरा ल्याइएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवको व्यवस्थापन तथा परीक्षणको काम शुरू भएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले जानकारी दिनुभएको छ। उहाँका अनुसार 5 पुरूष, 1 महिला, 1 बालक, 1 बालिका र एउटा पहिचान खुल्न नसकेको शवलाई पोखरा ल्याइएको हो। चितवनमा भेटिएका शव पनि त्यहाँ व्यवस्थापन गर्न नसकिएपछि पोखरा ल्याउन लागि जानकारी प्राप्त भएको छ। उहाँले भन्नुभएको छ, बुधबार बेलुका तनहुँको आबुखैरिनी 4 देखि देवघाटसम्मको त्रिशुली नदी क्षेत्रका विभिन्न ठाउँमा फेला परेका ती शवलाई परीक्षणको लागि भरतपुर पठाइएकोमा त्यहाँका अस्पतालमा शव राख्ने ठाउँ नभएपछि पोखरा ल्याइएको हो। आबुखैरिनदेखि देवघाटसम्मको नदी क्षेत्रलाई प्राथमिकतामा राखेर खोजी तथा निगरानी बढ़ाइएको तनहुँ प्रहरीले जनाएको छ। रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढ़ीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। यात्रुवाहक तथा मालवाहक सवारी साधनमा व्यापक क्षति हुनुको साथै चालक, सहचालक र सवारी मजदूर समेत सम्पर्कविहीन अवस्थामा रहेको नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले जनाएको छ। महासंघका अध्यक्ष पुण्यप्रसाद सिटोलाले बाढ़ीबाट सार्वजनिक सवारीमा पुगेको क्षतिको एकिन विवरण प्राप्त भइ नसकेको बताउनुभयो। यद्यपि क्षतिको प्रारम्भिक विवरण आउने क्रम जारी रहेको उहाँको भनाइ छ। उहाँका अनुसार महासंघको आपतकालीन कार्यसमिति बैठकले बाढ़ीबाट क्षति पुगेका सवारी साधनको विवरण संकलन गर्न केन्द्रीय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरेको छ। बाढ़ी पीड़ित यातायात व्यवसाय तथा मजदूरको अवस्था पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन राज्य संयन्त्रसँग आवश्यक समन्वय गर्ने गरी समिति गठन गरिएको उहाँले जानकारी दिनुभएको छ। सिटोलाका अनुसार नेपाल अरणीको यातायात सेवा प्रणालीको मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका 25 बसको अवस्था समेत अहिलेसम्म अज्ञात छ। उहाँले बससहित बसमा सवार यात्री र 50 कर्मचारी समेत सम्पर्कविहीन रहेको जानकारी दिनुभएको छ। यस्तै नमस्ते पासाङ लामु यातायात कम्पनी प्रणालीका 15 सवारी साधन र 30 सवारीमा रहेका यात्रुको अवस्थाबारे पनि कुनै जानकारी प्राप्त हुन नसकेको उहाँले बताउनु भएको छ। सिटोलाले भन्नुभयो, हिजोको विनाशकारी बाढ़ीबाट सार्वजनिक यातायातको क्षेत्रमा यात्रुवाहक र मालवाहक सवारीमा अत्यन्तै ठूलो क्षति भएको छ। क्षतिको प्रारम्भिक विवरणहरू आउने क्रममा छ। सवारीसँगै सवारी चालक र मजदूर समेत बेपत्ता भएको खबर आएका छन्। सार्वजनिक सवारीमा भएको क्षतिको विवरण संकलन गर्नको लागि नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको केन्द्रीय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय कमिटि गठन गरेका छौं। उहाँले भन्नुभएको छ, नुवाकोट क्षेत्रमा ठूलो संख्यामा बस, माइक्रोबस तथा मालवाहक ढुवानीका सवारी साधन प्रभावित भएको तथा ती सवारीमा कार्यरत चालक, सहचालक र मजदूरको अवस्था समेत अझै अज्ञात रहेको उहाँले बताउनुभएको छ। सिटौलाले विपदको यो घड़ीमा उद्धार तथा जोखिम न्यूनीकरण कार्यमा आफ्नो स्थानबाट सहयोग गर्न समेत सबैमा अपील गर्नुभयो। बुधबार बिहान तिब्बत तर्फबाट आएको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायत तल्लो तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। विपदपछिको खोज तथा उद्धार, राहत र पुनर्स्थापनाको लागि राज्य संयन्त्र परिचालित छन्। भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा उद्धार तथा उपचारको लागि पोखरा महानगरपालिकाले टोली नै परिचालन गरेको छ। बाढ़ी प्रभावित नागरिकको उद्धार, उपचार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले महानगरपालिकाले टोली परिचालन गरेको हो। टोलीमा पोखरा महानगरपालिकामा कार्यरत नगर प्रहरी र स्वास्थ्यकर्मी सहभागी छन्। नगर प्रमुख धनराज आचार्यका अनुसार विपद तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री, प्राथमिक उपचारका उपकरण सहितको एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको हो। परिचालित टोलीका लागि आवश्यक सामग्री तथा सम्पूर्ण खर्च महानगरपालिकाले व्यवस्थापन गर्ने नगर प्रमुख आचार्यले बताउनुभयो। यसैबीच पोखरा महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 45 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरिएको छ। विपदको कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागि नगर प्रमुख आचार्यले बताउनु भएको छ। उहाँले विपदको यस कठिन घड़ीमा पीड़ित नागरिकको साथमा पोखरा महानगरपालिका सदैव रहने समेत बताउनुभयो। महानगरपालिकाले विपदका कारण प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा स्थानीय तहको तर्फबाट आवश्यक सबै प्रकारको सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको कारण प्रभावित नागरिकहरूको तत्काल व्यवस्थापन तथा दीर्घकालीन पुनर्स्थापनमा सहयोग पुर्याउने उद्देश्यले बुद्ध विशाल बजार व्यापारिक एसोसिएशन पोखराचारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 25,000 रूपियाँ आर्थिक सहयोग गर्ने भएको छ। बुद्ध विशाल बजार व्यापारिक एसोसिएशनका अध्यक्ष बुद्धिबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा यो जानकारी दिएको हो। बुधबार भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीको कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका जिल्लाका नागरिक प्रभावित भएका थिए। गण्डकी प्रदेशका पूर्व सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री एवं वर्तमान प्रदेशसभा सदस्य विन्दु कुमार थापाले बाढ़ी पहिरो प्रभावित नागरिकको उद्धार तथा राहतको लागि आफ्नो पारिश्रमिक बापतको 5 लाख रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको छ। प्राकृतिक विपदको कारण देशका विभिन्न जिल्लामा जनधनको क्षति भइरहेको बेला प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले आफूले पाउने पारिश्रमिक सरकारी राहत कोषमा प्रदान गरेको थापाले बताउनु भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा लगायतका जिल्लाका नदी तथा खोलाको तटीय क्षेत्र प्रभावित भएका छन्। बाढ़ी तथा पहिरोको कारण विभिन्न स्थानमा जनधनको क्षति हुनुको साथै ठूलो संख्यामा परिवार प्रभावित भएका छन्। यस्तो कठिन परिस्थितिमा तत्काल उद्धार तथा राहत आवश्यक रहेकाले आफूले पाउने पारिश्रमिक सहयोग गरेको थापाको भनाइरहेको छ। उहाँले विपदको कारण घरबार, खाद्यान्न तथा दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई राज्यसँगै समाजको सामूहिक सहयोग आवश्यक रहेको बताउनुभयो। प्राकृतिक विपदको समयमा राज्यका संयन्त्रसँगै जनप्रतिनिधि, राजनैतिक दल, निजी क्षेत्र, सामाजिक संघ संस्था तथा आम नागरिकले समेत आफ्नो क्षमता अनुसार सहयोग र सहकारी गर्नुपर्ने उहाँको भनाइ छ। विपद प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सहयोग गर्नु मानवीय दायित्व भएको उल्लेख गर्दै विपद प्रभावित परिवारको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणको लागि सक्दो सहयोग गर्न सम्पूर्ण नेपालीमा उहाँले अपील समेत गर्नुभएको छ। प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै थापाले बाढ़ी पहिरो तथा नदी कटानका कारण जोखिममा परेका नागरिकप्रति संवेदनशील बन्न सबैलाई आग्रह समेत गर्नुभएको छ। थापाले आफ्नो 6 महिनाको पारिश्रमिक विपद उद्धार कोषमा प्रदान गरेर संकटका बेला जनप्रतिनिधिको भूमिका, नीति निर्माण र प्रतिनिधित्वमा मात्र नभई नागरिकको पीड़ामा प्रत्यक्ष जोड़ दिनुपर्ने सन्देश दिनुभएको छ। हिजो बाढ़ी आएको भोटेकोशी खोलाको माथि नदी थुनिएर ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले सूचना निकालेर हिजो बाढ़ी सृजना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको छ। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भूपग्रह तस्विर तथा प्रारम्भिक विश्लेषण अनुसार ताल देखिएको हो। ताल बढ़ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको सूचनामा उल्लेख छ। महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिने तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध समेत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेघुसी बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौँ फर्काउनु भएको छ। आज बिहान 9:30 बजे सड़क मार्ग हुँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित नुवाकोट जानुभएका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन गर्नुभयो। बाढ़ी लगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिनुभएका शाहले विदुर र त्यस आसपासका बाढ़ी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिनुभयो। प्रधानमन्त्री शाहको टोलीले बाढ़ीबाट पुगेको भौतिक क्षतिको प्रत्यक्ष अनुगमन गर्नुको साथै स्थानीय प्रशासन सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो। सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारको लागि तत्काल राहत उपलब्ध गराउन अवरूद्ध सड़क तथा पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बन्ध निकायलाई निर्देशन दिनुभयो। बुधबार रसुवाको भोटेघुसी नदीमा आएको बाढ़ीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार र राहत कार्यले प्रभावकारी बनाउन सक्रिय बनिरहनु भएको छ। ललितपुर महानगरपालिकाले बाढ़ी प्रभावितको राहत तथा पुनर्स्थापनाको लागि 1 करोड़ सहयोग गर्ने भएको छ। सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने र अन्य प्राविधिक तथा मानवीय सहयोग समेत उपलब्ध गराउने निर्णय भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनु भएको छ। विपद सम्बन्धी आवश्यक समन्वय तथा सहयोगको लागि महानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख लव कार्कीलाई सम्पर्क गर्न भनिएको छ। महानगरपालिकाले बाढ़ीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ। घटनाको मृतकहरूप्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनाको लागि सबै तहका सरकार सुरक्षा निकाय गैर सरकारी नीति क्षेत्र सामाजिक संघ संस्था संचार माध्यम र आम नागरिकबीच थप एकता सहकार्य र समन्वय आवश्यक रहेको महानगरपालिकाले जनाएको छ। नेपाल राष्ट्र बैंकले मोबाइल ब्याङ्किङ र ई मनीको माध्यमबाट हुने भुक्तानीको सीमा हटाएको छ। बैंकले रसुवा बाढ़ी प्रभावितको लागि राहत भुक्तानीमा सहज बनाउनको लागि सीमा हटाएको हो। राष्ट्र बैंकले बिहिबार निर्देशन जारी गर्दै बाढ़ी प्रभावितलाई सहयोग गर्ने हकमा कारोबार रकमको सीमा नलाग्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकका अनुसार प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका लागि रकम संकलन गर्ने राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, नवील बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका खातामा भुक्तानी गर्दा कारोबारको सीमा लाग्दैन। अन्य सामान्य कारोबारको लागि भने तोकिएको सीमा यथावत नै रहेको केन्द्रीय बैंकले जनाएको छ। केन्द्रीय बैंकको एकीकृत निर्देशन अनुसार मोबाइल एपबाट दैनिक 3 लाख र इन्टरनेट ब्याङ्किङ मार्फत एक पटकमा 20 लाख भन्दा धेरैको कारोबार गर्न पाइँदैन। अब प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गर्दा यो सीमा लाग्ने छैन। त्यसै गरी ब्याङ्क खाताबाट वालेटमा प्रतिदिन 2 लाख र मासिक 10 लाख भन्दा धेरै भुक्तानी गर्न पाइँदैन। वालेटबाट अन्य ब्याङ्क खातामा दैनिक 2 लाख र मासिक 10 लाखकै सीमा रहेको छ। तर एक वालेटबाट अर्को वालेटमा भुक्तानी गर्दा दैनिक 50,000 र मासिक 5 लाखको सीमा राखिएको छ। धादिङबाट गोसाईगुण्ड गएका अर्चना शिक्षक बुधबारदेखि सम्पर्कविहीन हुनुभएको छ। धादिङको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्ण कुमार श्रेष्ठका अनुसार हाल कार्यरत रहेका 3 र पूर्व शिक्षक 5 गरी अर्चना सम्पर्कविहीन हुनुभएको हो। रसुवामा आएको बाढ़ीको कारणले सम्पर्कविहीन भएका शिक्षकहरूमा नीलकण्ठ नगरपालिकामा रहेको पशुपति माविका ठाकुर प्रसाद लम्साल, देउराली माविका जानुका खनाल र पाल्पा सामारी भन्चाङ माविका शिवहरी लम्साल सम्पर्कविहीन हुनुभएको छ। गोसाईगुण्ड तीर्थयात्रामा गएका धादिङका 5 पूर्व शिक्षक पनि सम्पर्कविहीन हुनुभएको छ। भएका पूर्व शिक्षकहरूमा नीलकण्ठ नगरपालिकाका तुलसी तिमलसेना र ईश्वरी प्रसाद तिमलसेना, सिद्धल्ले गाउँपालिकाका हरिप्रसाद सिलवाल र घनश्याम भट्ट र ज्वालामुखी गाउँपालिकाका पूर्व शिक्षक नारायण प्रसाद लम्साल पनि सम्पर्कविहीन हुनुभएको छ। भोटेघुसी नदीमा आएको बाढ़ीको कारण रसुवामा करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेसी रसुवागढ़ी जोड्ने सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको हो। गल्छीदेखि त्रिशुलीसम्मको करिब 10 किलोमिटर सड़क समेत बन्द अवस्थामा छ। यसै गरी पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले भरिएको छ। लेदो हटाएर सड़क सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। बाढ़ीको कारण 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारसँग 50 मिटरसम्म लम्बाईका 7 बेलीब्रिज रहेको मन्त्रालयले जनाएको छ। आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलीब्रिज जडान गर्ने काम अघि बढ़ाइएको उल्लेख छ। भारत र चीन सरकारबाट पनि आवश्यक बेलीब्रिज तत्काल उपलब्ध गराउन प्रतिबद्धता प्राप्त भएको छ। पहिलो चरणमा पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सड़क सञ्जालसँग जोड्ने गरी काम अगाडि बढ़ाइएको छ। त्यसका लागि बेत्रावतीमा बेलीब्रिज राख्ने तयारी भइरहेको छ। बेत्रावतीसम्मको सड़क सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न सक्ने अवस्था छैन। सड़क खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका 10 र निजी क्षेत्रबाट उपलब्ध 10 गरी कुल 20 उपकरण परिचालन गरिएको छ। क्षतिग्रस्त सड़क तथा पुलको पुननिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अगाडि बढ़ाइएको बताइएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ वैज्ञानिक मिश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856026579, 9856026579।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
4: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की। फोन 061581822 572287।
6: हेलो पोखरा, बीवाईडी सर्विस को सुपेरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्धचोक 10 पोखरा।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
8: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार,
9: खुट्टाको रगतको नसा सम्बन्धी
8: भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
9: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
9: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
9: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
10: फोन 061-590-162-590-163।
11: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115 98251-98190।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
12: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
12: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
13: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
14: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
15: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
16: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
15: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 5 53-834।

0: साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग पोखरामा भदौ 20 गते शनिबार 27 तायमाचा नृत्य प्रतियोगिता तथा गाई जात्रा महोत्सव आयोजना हुने भएको छ। नेवाखलो कास्कीको आह्वानमा लामाचौर नेवाखलो गुठीले वर्षको कार्यक्रम पोखरास्थुरा स्थित लामाचौर चोकमा आयोजना गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। तायमाचा संस्कृतिलाई जोगाउन र यसको प्रवर्तन गर्न हरेक वर्ष यो प्रतियोगिता हुँदै आएको छ। नेवार समुदायमा परिवारका सदस्यको मृत्यु भएको एक वर्षभित्र गाई जात्रा निकाल्ने चलन छ, जसमा बाजासहित गरिने नाचलाई ताया मचा भनिन्छ। यो वर्ष भदौ 13 गते गाई जात्रा परेको छ। गाई जात्राको दिन बजार परिक्रमा गर्दा राति हुने भएकोले सबैको सहजताको लागि त्यसपछिको पहिलो शनिबार प्रतियोगिता आयोजना गर्न लागि नेवाखोला कास्की एकादशी अशोक पालिखेले बताउनु भएको छ। उहाँले भन्नुभयो सबैको सजिलोको लागि गाई जात्रापछिको पहिलो शनिबार ताया मचा नृत्य प्रतियोगिता राखिएको छ। विगत 27 वर्षदेखि पोखराका विभिन्न स्थानमा हुँदै आएको यो प्रतियोगिता पहिलो पटक लामाचौरमा हुन लागेको छ। यसअघि भैरव टोल बिन्दवासिनी तेर्सापट्टी रानी पौवा पृथ्वी चोक रामबजार र लेखनाथमा यस्ता कार्यक्रम भइसकेका छन्। प्रतियोगिताको मूलायोजक समिति संयोजक सुशील कुमार श्रेष्ठले पहिलो पटक लामाचौरमा कार्यक्रम गर्न पाउन ऐतिहासिक अवसर भएको उल्लेख गर्नुभयो। उहाँले यो प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नो संस्कृतिप्रति आकर्षित गर्ने र सिप हस्तान्तरणमा सघाउने विश्वास व्यक्त गर्नुभयो। यो वर्ष प्रतियोगितामा 38 टीम सहभागी हुने आयोजकको अनुमान छ। लामाचौर नेवाखोला गुठीका सचिव योगेन्द्र श्रेष्ठका अनुसार तीमध्ये 12 टीम महिलाका हुनेछन्। नेवाखोला कास्कीका अध्यक्ष अशोक कालीखेले अप्रतियोगी सहित कुल 40 टीम सहभागी हुने जानकारी दिनुभयो। बाटुली चौर र छोरी पाटनले यसपटक पहिलो पटक सहभागिता जनाउँदैछन् भने आयोजक भएकाले लामाचौरले अप्रतियोगीका रूपमा मात्र प्रस्तुति दिनेछ। कास्कीमा नेवाखोलाका 48 शाखा रहे पनि पातलो बस्ती र बसाईसराईका कारण 8 ठाउँमा तायमाचा नाच निकाल्न नसकिएको उहाँले बताउनु भएको छ। प्रतियोगितामा खुलातर्फको विजेताले 1,11,111 रूपियाँ पुरस्कार पाउनेछन्। दोस्रो हुनेले 77,777 रूपियाँ, तेस्रो हुनेले 55,555 रूपियाँ र सान्त्वना स्थान हासिल गर्ने एक टीमले 25,525 रूपियाँ प्राप्त गर्ने लामाचौर कचाखला गुठीका अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ। महिलातर्फको विजेताले 40,000 रूपियाँ, दोस्रोले 30,000 रूपियाँ, तेस्रोले 25,000 रूपियाँ र सान्त्वनाले 20,000 रूपियाँ पाउनेछन्। सहभागी प्रत्येक टीमलाई प्रोत्साहन स्वरूप 15,000 रूपियाँ प्रदान गरिनेछ। पुरस्कारको लागि आवश्यक 10,00,000 रूपियाँ पोखरा 3 तेर्सापट्टी निवासी रामकाज श्रेष्ठ, रविन्द्र श्रेष्ठ, शंकर श्रेष्ठ र कविन्द्र श्रेष्ठको परिवारले सहयोग गर्ने भएका छन्। उनीहरूले आफ्ना स्वर्गीय मातापिता हेमप्रसाद श्रेष्ठ र बालकुमारी श्रेष्ठको स्मृतिमा 16 रकम उपलब्ध गराउन लागेका हुन्। अन्य खर्च भने विभिन्न प्रायोजक र सहयोगीबाट संकलन गरिने संयोजक सुशील कुमार श्रेष्ठले बताउनु भएको छ। यो महोत्सवले पर्यटकको बसाई लम्ब्याउन समेत सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता पुनः शुरू गर्न आफू हतारमा नरहेको बताउनु भएको छ। उहाँले इरानलाई वार्तामा फर्कन कुनै निश्चित समय सीमा नतोकिएको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बालबालिकालाई हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकाका 48 राज्य डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग झण्डे 18 अर्ब अमेरिकी डलर अर्थात करिब 27.5 अर्ब रूपियाँ बराबरको सम्झौता गरेको छ। अदालतमा मुद्दाको सुनवाई चलिरहेको बेला मेटा र सम्बन्धित राज्यहरूबीच सम्झौता भएको हो। सम्झौतामा मेटाले आफूले कुनै गल्ती गरेको स्वीकार भने गरेको छैन। बीबीसीका अनुसार क्यालिफोर्नियाका न्यायाधीश योफोन गोन्जालेज रोजर्सले हिजो सम्झौतालाई स्वीकृति दिनुभएको छ। अनुबन्ध हाइलाइट्समा अब खेल प्रसंग। एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले हराएको छ। नेपालले दिएको 171 रनको लक्ष्य पछ्याएको मलेसियाले 40 ओभर एक बलमा 143 रन बनाउँदा सबै विकेट गुमायो। मलेसिया एक विकेट गुमाएर 94 रनको अवस्थामा रहे पनि नेपाली बलरहरूले लगातार विकेट लिँदै जित्दै लागेका हुन्। मलेसियाका अकिल वाइदले 56, नाजमुस साकिबले 51 रन बनाए। नेपालका ललित राजवंशीले 3 तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह गैरी र रोहित पौडेलले 2-2 विकेट लिए। यस्तै हेमन्त दामीले 1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 41 ओभर एक बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, गुलशन झारी 45 रन बनाउनु भयो। मलेसियाका अकिल वाहिदले 4 विकेट लिनुभयो। पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले हराएको थियो। पोखरा अन्तर्राष्ट्रिय भ्याराथुनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मंचले बाढ़ी प्रभावितका लागि 50,000 रूपियाँ सहयोग गर्ने भएको छ। मंचले उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। मंचका अध्यक्ष दिलबहादुर गुरूङले बाढ़ीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको बताउनुभयो। मंचका सचिव महेश पौडेलका अनुसार उक्त रकम कास्कीका प्रमुख जिल्लाधिकारी मार्फत प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा प्रदान गरिनेछ। मंचले बाढ़ी तथा पहिरोको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा विपदमा परेकाको लागि मानवीय सहयोग जुटाउन सम्बन्धित निकाय, संघ संस्था तथा सर्वसाधारणमा सहयोगको लागि अपील समेत गरेको छ। साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका 359 जनाको शव फेला, 63 जना घाइतेको काठमाडौँमा उपचार हुँदै। भोटेकोशी बाढ़ीले बगाएर तनावमा भेटिएका 9 जनाको शव पोखरा ल्याइयो। मानसरोवर जाने तीर्थयात्री बगेका 40 बस सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा पोखरा महानगरपालिकाद्वारा टोली परिचालन, उद्धार कोषमा 45 लाख रूपियाँ सहयोग गर्ने घोषणा। तायबाचा नृत्य प्रतियोगिताको 27 संस्करण लामाचौरमा आउने, 38 टीम सहभागी भन्ने अनुमान। इरानसँग फेरि वार्ता गर्न आफू हतारमा नरहेको ट्रम्पको बनाई। बालबालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने सम्झौता। र नेपालसँग मलेसिया दोस्रो अभ्यास खेलमा पनि पराजित। भूतपूर्व खेलाड़ी मञ्चद्वारा बाढ़ी प्रभावितको लागि 50,000 सहयोग।
2: राजरामलाई बिदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि।
2: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्ज पेंट।

0: bám tin cảm thân đủ bám.
1: Luka có kỳ tàu của tục thì chín mây á ra.
2: अब थंडर बम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 061-572-648, 572-849।
5: हेलो
6: हजुर, नमस्कार।
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
7: फेस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
8: हाँ यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
7: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
8: साँच्चै हो र?
7: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
8: हो त?
7: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
9: के तपाईँ यूके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनाशलुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
11: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
3: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ, तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध।
13: उपलब्ध छ।
12: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
13: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
12: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
7: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रान्डी इन्टरनेसनल कलेजमा आगामी शैक्षिक सत्र 2000
13: पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
12: के तपाईँ कक्षा 12 उत्

0: साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061573163582844 वेबसाइट www.lagrandi.edu.np।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
1: कैंसर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा
1: डाक्टर लैब सेवा
2: औषधि डेलीवरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्ते हेरचाहमा हेलो होम केयर सिमलीढुंगा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-9972-77
3: अयनी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
4: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यहीँ गएर देखाउ न
3: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
4: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 9856-00536
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
6: हो सुरेश बिहान बिहान कता जान लागिस
4: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार आजको पास त उतै होला यार
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जान

0: पसर पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भन त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड बरु मेरो ब्यागमा गएर आइहाल।
1: पोखराको एकमात्र जानु पर्ने ठाउँ गण्डकी प्रदेशकै ठुलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856408082, 9846408082।
2: रंग बहार रंग बहार
3: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्जर पेन से घर रंग होस्ट्रा लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्।
3: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बड़ी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
2: वर्जर पेन।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0615274253752।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 0615781162।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595076044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
8: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
9: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
8: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
9: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
9: सम्पूर्ण ओपीडी सेवा,
8: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
9: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
8: रेटिना सम्बन्धी जाँच एवं उपचार,
9: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
8: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
9: आँखा छर्केको सिधा पार्ने सर्जरी,
8: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
9: लेजर सर्जरी सम्बन्धी सेवा,
8: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
9: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
8: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
9: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
8: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
9: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
10: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम
6: कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
8: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219 स्वस्थ आँखा स्वच्छ दृष्टि।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
10: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
11: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 5 53-834।

0: चौचौ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बोल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ,

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: फ्रिस्टल आईवीएफ केन्द्रमा जाओ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाउ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
8: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-4-34-032-29, 98-028-59-321, 061-581-871।
9: रंग बहार रंग बहार
10: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
9: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
9: वर्जर पेंट।
11: सुवर्ण अवसर।
12: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
11: उपचार हुने रोगहरू:
12: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
13: खुट्टाको रगतको नसा सम्बन्धी
12: भेरिकोस भेन्सको उपचार,
11: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
13: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
11: अपरेसन पश्चात दुखाइ कम हुने,
13: उपचार गरेपछि छिटो निको हुने,
11: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
13: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा।
14: फोन 061-590-162-590-163।
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरा में
2: काठमांडो वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्र पुल में आउने हुने भएकोले ढाड़ को नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98-190।
5: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
5: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
6: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
5: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्कुटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
5: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 9800-50701, 9800-50702।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड, नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI & Diagnostic Center मा उपलब्ध। उपलब्ध छ।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराउँ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
9: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बसपार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
4: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01-31, 97150-01-31। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
10: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98025817, 98025817।

0: the evolution of AI.
1: 93.4.
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार,
4: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा।
10: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
10: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
12: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
7: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
12: नेपाल आदिवासी जनजाति महासंघ
13: रंगबहार रंगबहार
14: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
13: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
13: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्स।
15: हेलो
16: हजुर नमस्कार।
15: हेलो
16: नमस्कार काका सुन्नु भएन?
15: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो मैले केही भरै पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको हो भतिज, सुन्नु भएन?
15: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ, कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
18: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, बेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
19: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
20: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
19: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
20: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
21: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
18: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर, फोन 061-577-007 97-623-36-817।
22: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
0: एनएमबी कैपिटल को एसआईपी हरेक महीना को सानो लगानी भोली को ठूलो संपत्ति एनएमबी कैपिटल को वेबसाइट व नजिकैको एनएमबी बैंक को शाखा में गई आज एसआईपी शुरू गर्नुहोस् ऑटो डेबिट सुविधा भएको एनएमबी कैपिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
1: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
2: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
2: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98569-2 77
23: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হেল্পলাইন 01-597-0611
1: হ্যালো কি ছ তির খবর
2: ঠিক ছ ইয়ার সঞ্জয় ছস
1: ও সঞ্জয় ছ ও ভিসা লাগি বসে তো পার্টি দিনে হলা নি
2: পার্টি তো দিন উঠু কি মিল গনা বাদ কিনে ছ ইয়ার
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायी अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाउँ न
1: ए अँ अँ मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुशन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुशन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864667887
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2662 र 5 53-834

0: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
1: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-5674-558-577-903। मौकाको फाइदा उठाउनुहोस्।
6: रंग बहार रंग बहार
7: बर्जर सँगै उपहार उपहार बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्स।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
9: हेलो
10: हजुर, नमस्कार।
9: हेलो,
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
11: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
12: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
13: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
13: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
15: ठण्डु बा, ठण्डु बा, पीडा हरी बा, ढुङ्गाको कि टाउको दुख्न छिनमै दूर गर्ने झन्डु बाम
16: एक बाम तीन काम झन्डु बाम
17: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
18: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-9890-1090।
19: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
20: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
18: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भाडभटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
21: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ? विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ? अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
18: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97-150-1031। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 82 5 82 844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 0615872266 र 5 53 834।
7: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्ट द्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01856536 मोबाइल 98560536
0: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
9: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1 हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिन नै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
11: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
12: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
11: नेपाल आदिवासी जनजाति महासंघ
13: रंगबहार रंगबहार
14: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
13: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
14: साथै 65-inch स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
13: बर्जर पेन्ट
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग
16: रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
16: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
17: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
18: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
17: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
18: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस् यार आजको पास त उतै होला हस् यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोपराइटर उदय केसी लाउरे महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856-48082 9846-48082
8: रेडियो अन्नपूर्ण 93.4
9: आज त माथि चार गरे छैन पनि

0: being creative.
1: Radio Annapurna 93.4.
2: Goyal Metal Industries को उत्कृष्ट उत्पादन Jindal SS5 Nepal's number one brand. नक्कली देखी सावधान Jindal को लोकप्रियताले गर्दा नक्कली Jindal बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि Jindal लेखेको पाइप मात्र खरीद गर्नु होला. टिकाउ र गुणस्तरीय काम Jindal पाइप हो यसको नाम.
1: Radio Annapurna 93.4.

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीका पीड़ितको उद्धारलाई प्राथमिकता दिएको बताउने सरकारका एक मन्त्री घरवास विहीनको व्यवस्थापन योजनाबारे भन्छन्।
1: केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई, त्यही भएर टेम्पोररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछ।
0: ठूलो क्षति पुगेको रसुवा स्थित एक जनप्रतिनिधि भन्छन्।
2: सबै लगिसक्यो, अब मान्छे अब थुप्रै छैन, थापा पालिका सालिका सबै लगिसक्यो, अब के गर्नु।
0: र चीनतर्फ नेपालीहरू हराइरहेको आशंका। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालको रसुवा जिल्लामा बुधबार आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़दो क्रममा छ। यो खबर तयार पार्दासम्म 359 जनाको मृत्यु भएको पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार भुटेकोशी र तल त्रिशुली एवं नारायणी नदीका तटीय क्षेत्रमा अवस्थित 8 जिल्लामा शव फेला पर्ने क्रम जारी छ। स्वदेशी र विदेशी गरी 900 जना भन्दा बढ़ी मानिस हराइरहेका छन्। आजै प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोट जिल्लाको सबैभन्दा बढ़ी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। नुवाकोट पुगेका संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले व्यापक स्तरमा क्षति भएकोले ठूलो सहयोग चाहिने बीबीसीलाई बताएका छन्। उनले भने,
4: बस्ती बस्ती बगाउँदाखेरि त सयको संख्यामा होइन कि हजारौं संख्यामा चाहिँ घरहरू ड्यामेज भएको छ होइन, अनि 50 भन्दा बढी 60-70 पुलहरू चाहिँ बगाएको छ नदीले होइन, अनि बाटोहरू एकदमै ठूलो स्केलमा र म्यासिभ डिस्ट्रक्सन भएको छ। त्यो हिसाबले हामीलाई एकदमै धेरै सपोर्ट चाहिन्छ जस्तो लाग्छ।
3: संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि 13,000 जना भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूतपूर्व बोस्नियाली सर्ब नेता रातको मलाडिचको निधन भएको छ। सन् 1990 शुरूको दशकमा नरसंहार र मानवता विरूद्धका अपराध गरेको अभियोगमा 84 वर्षीय मलाडिचले दहेगमा आजीवन कारावासको सजाय भोगिरहेका थिए। बुचर अफ बोस्निया नामले चिनिएका मलाडिचले युरोपमा द्वितीय विश्वयुद्ध यताकै क्रूर अपराध गर्न आफ्ना फौजहरूलाई निर्देशन दिएका थिए। उनको पालामा साराजेभोमाथि बर्बर ढंगले कब्जा गरिएको थियो भने सेभरेनिकामा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो। तर धेरै राष्ट्रवादी सर्बहरूका लागि उनी एक युद्धनायक थिए। गत जून महिनामा घोषणा भएको युद्ध विरामको बावजूद इजरायली सेनाले दक्षिणी लेबननमा भीषण हवाई हमला गरेको लेबननको सरकारी संचार माध्यमले जनाएको छ। नाबातिए नजिक पर्ने अली अल ताहिर हाइट्समा हमला भएको हो, जहाँ हिजबुल्लाह लड़ाकूहरू रहेको इजरायलको दावी छ। लेबननको गुप्तचर निकायले बीबीसीलाई बताए अनुसार इजरायलले युद्ध विराम सम्झौताको 5,000 पटक भन्दा बढ़ी उल्लंघन गरेको छ। इजरायलले त्यसबारे कुनै टिप्पणी गरेको छैन। एउटा असाधारण घटनाका रूपमा मलेसियाका 3 भूतपूर्व प्रधानमन्त्रीहरू छुट्टा छुट्टै मुद्दामा एकै दिन कुआलालम्पुर अदालतमा उपस्थित भएका छन्। इस्माइल साबरी याकुबमाथि सम्पत्तिको स्रोत देखाउन असफल भएकोमा मुद्दा चलिरहेको छ। नाजिब रजाकमाथि एउटा कोषको रकम सम्बन्धी प्रकरणमा र मुहिदिन यासिनमाथि अख्तियार दुरूपयोग एवं सम्पत्ति शुद्धिकरणको मुद्दा छ। र नर्वेका राजा हराल्ड पाँचौंको अति गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ, जहाँ राजपरिवारका सदस्यहरू उनी नजिक जमा भएका छन्। हिमलाइटिक अनिमिया भनिने एक प्रकारको दुर्लभ रक्त अल्पताको समस्याबाट उनी पीड़ित छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। आजको कार्यक्रम पनि रसुवाको बाढ़ीले निम्त्याएको विनाशका विभिन्न पक्षमा केन्द्रित रहनेछ। उक्त बाढ़ीमा परेर हालसम्म 350 भन्दा बढ़ीले ज्यान गुमाएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्। सरकारले उद्धार र राहतको निम्ति सम्पूर्ण शक्ति परिचालन गरिएको जनाएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ी प्रभावित नुवाकोट जिल्ला पुगेका थिए। प्रधानमन्त्रीसँगै पुगेका संचार मन्त्री विक्रम तिमिल सिन्हाका अनुसार सरकारले अहिले उद्धार र राहतलाई मुख्य प्राथमिकतामा राखेको छ। त्यसको निम्ति सबै साधन स्रोत प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पनि पुगेको अनुमान गरिएको छ। घरवास विहीन हुन पुगेकाहरूलाई तत्काल बसोबासको व्यवस्था मिलाउने योजनाबारे मन्त्री तिमिल सिन्हाले भने,
1: बस्न सक्ने

0: स्थायी बसोबासको व्यवस्था सरकारले गर्ने गरी तयारी शुरू भइसकेको छ। तर अब त्यो गर्नको लागि त तपाईँको केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई। त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछौँ हामीले।
1: उनले हाम्रा साथी फणेन्द्र दाहालसँग नुवाकोटमा कुराकानी गर्दै व्यापक रूपमा भएको क्षति र पुनर्निर्माणको योजना बारे भने,
0: म्यासिभ ड्यामेज छ, यो पूरै रिकभर हुन हामीलाई कति लाग्छ, त्यति पैसा चाहिँ हामीसँग डोमेस्टिकली एरेन्ज नहुन सक्छ, कस्तो खालको चाहिँ पुनर्निर्माण हामीलाई आवश्यक पर्छ भनेर हेर्दैछौँ। तर इन्टरनल्ली जति म्यानेज हुन सक्छ, कुनै पनि कसर बाँकी नराखिकन सरकारले त्यसलाई इन्भेस्ट गर्छ र बाँकी कति हामीलाई चाहिन्छ त्यसमा पनि दात्री निकाय र मित्र राष्ट्रहरूसँग समन्वय गरेर त्यसको लागि पनि सरकारले पहल गर्छ।
1: उनी थिए संचार मन्त्री विक्रम तिमिल सिन्हा। प्रधानमन्त्रीले नुवाकोटमा स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका थिए। त्यहाँबाट हामी संवाददाता शक्तिमाया तामाङ।
2: नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभए अनुसार अहिले सरकारले चाहिँ विशेष गरेर उद्धारको कुरालाई चाहिँ प्राथमिकता दिएको कुरा चाहिँ उहाँले गर्नुभयो। मान्छे बचाउन सुरक्षा निकायका सबैजनाले उच्च मनोबलका साथ उहाँहरूलाई उद्धार गर्नको लागि लाग्नको लागि निर्देशन दिएको कुरा प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको।
1: घटनाको दोस्रो दिन उद्धार खोजी र राहत वितरण कस्तो देखियो, कस्तो पाउनुभयो तपाईँले?
2: अब हामी पनि त्यसै स्थानमा छौँ। बाहिरपट्टि जो विभिन्न ठाउँबाट नुवाकोट र रसुवामा विभिन्न पेसा व्यवसायको लागि आउनुभएका ती व्यक्तिहरू उहाँ परिवारसँग सम्पर्क नहुँदाखेरि उहाँहरू खोज्नको लागि विभिन्न ठाउँबाट यहाँ आउनुभएको छ र उहाँहरू चाहिँ आफ्नो मान्छे कहीँबाट यहाँ ल्याइछ कि भनेर हेर्दैछौँ। तर अहिलेसम्म हाम्रो व्यक्तिहरू, हाम्रो आफन्त, हाम्रो परिवारहरू देख्न नपाउँदाखेरि हामी दुखी छौँ भन्ने कुराहरू गर्नुहुन्छ। यता सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ सकिएको उद्धारमा लागिरहेका छौँ, जसमा हिजो 91 जना र आज मात्रै 660 जनाको उद्धार गरिसकेको, जसलाई हामीले यहाँ प्राथमिक उपचार गर्न मिलेलाई प्राथमिक उपचार गरी यहाँको स्थानीय हस्पिटल र अलिक गम्भीर अवस्थालाई हामीले काठमाडौँ पनि रिफर गरिरहेका छौँ भन्ने सरकारी अधिकारीको तर्फबाट त्यो कुराहरू आइरहेको छ।
1: अधिकारीहरूले सयौंको संख्यामा मानिसहरू हराइरहेको बताएका छन्। ज्यान गुमाउने व्यक्तिहरूको शवहरू चितवन र नवलपरासी पूर्वमा ठूलो संख्यामा भेटिएका छन्। नारायणगढबाट ईश्वर जोशी भन्छन्,
3: जुन नदी तटीय क्षेत्रहरूमा भेटेको शवहरू चाहिँ भरतपुर ल्याउने काम भइरहेको छ। अहिलेसम्ममा नदी तटीय क्षेत्रबाट संकलन गरेको शवहरू 132 वटा चाहिँ भरतपुर ल्याइसकेको भनेर प्रमुख जिल्ला अधिकारी गणेश हराले चाहिँ जानकारी दिनुभएको छ।
1: शवको व्यवस्थापन त्यहाँ क्षमता छैन भन्ने सुनिन्छ, कसरी व्यवस्थापन गर्ने सोचाइ छ प्रशासनको?
3: चितवनको अस्पतालहरूमा 30 जना भन्दा बढीको क्षमता नभएको शव व्यवस्थापनको लागि भनेर जानकारी आएको छ। त्यो अवस्था आएपछि अहिले भरतपुरको एक सरकारी भवनलाई वैकल्पिक शव गृह भनेर चाहिँ स्थापना गरिएको छ, जुन ठाउँमा टेम्परेचरहरू मिलाएर अहिले शवहरू राख्ने व्यवस्था गरिरहेको अवस्था छ।
1: शवहरू जब धेरै संख्यामा चितवनमा फेला परेको भन्ने खबर सँगसँगै आफन्तहरू आउने क्रम छ कि कस्तो छ?
3: हराइरहेकोहरूको खोज तलासको लागि चाहिँ यहाँ हेल्प डेस्क पनि स्थापना गरिएको छ। जुन मिसिङ भएको आफन्तहरूले चाहिँ आएर हेल्प डेस्कमा आएर आफ्नो मिसिङ भएको मानिसहरू नाम टिपाउन सक्नुहुनेछ। सब पहिचान गर्नको लागि सबमा चाहिँ नम्बरिङ गर्ने र फोटो खिचेर बाहिर चाहिँ लिस्टिङ गरेर राख्ने भन्ने कुरा पनि आएको छ र आफन्तहरू पनि अहिले भरतपुर आउने क्रम बढ्दै गएको छ।
1: सबैभन्दा धेरै क्षति रसुवामा भएको देखिएको छ। त्यहाँको गोसाई कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङले भने,
4: 2 नम्बर वडा 90% क्षति छ, 5 नम्बर वडा तपाईँको मोर देन 60% क्षति छ। अब सबै बिरामीहरूलाई जीवित सुरक्षित स्थानान्तरण गर्ने हो, होल्डिङ सेन्टरमा राख्ने हो, अनि त्यसपछि उहाँलाई चाहिँ अब सम्बन्धित ठाउँमा के अरे उपचारलाई पठाउने, बाँकी कुरा त अब अन्त्येष पछाडि लासलाई ल्याउने काम हो।
1: सर्वसाधारणहरू कति बेपत्ता भएको अथवा जनप्रतिनिधि पनि बेपत्ता भएको
4: काउन्टेड छैन? अब जनप्रतिनिधि अब अहिलेसम्म मेरो चाहिँ उपाध्यक्ष, 2 जना वडाध्यक्ष, 1 जना कार्यपालिका सदस्य, कर्मचारीहरू नै थुप्रो बेपत्ता छ। अब सर्वसाधारण अब यहाँ अब मिसिङको नाम लेखाउनु लागेको छ, अब थुप्रो छ
1: कार्यालयहरू तपाईँहरूको गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर 5 की महिला वडा सदस्य बिबी रानी तामाङले बीबीसीसँग भनिन्,
5: माथिबाट त सबै लगिसक्यो, अब मान्छे भनेको त अब थोपै छैन, अब पालिका सालिका वार सबै लगिसक्यो, अब के गर्नु, अब हामी त के हो भाती पनि छैन।
1: तपाईँहरूको जनप्रतिनिधिको परिवारमा के भएको छ कि छैन?
5: परिवार त के भन्नु त, अब अध्यक्ष पनि भिडियो निकोलाले नि भुलेर नाति चाहिँ भाग्न सकेछ, वडाले चाहिँ वारमा जाँदाखेरि अनि वार पस्ने साथमै लग्यो रहेछ, अनि पालिकाको कर्मचारीहरू कति छ कति छैन भनेको अहिलेसम्म थाहै भएको छैन। अब
1: रसुवाको सिमाना पारी चीनतर्फ पनि नेपालीहरू हराइरहेको खबरहरू आएका छन्। त्यसबारे तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
6: हिजोको जुन दुखद घटना छ त्यो घटना लगत्तै हामीले चिनिया पक्षसँगको समन्वयमा चीनतर्फ रहनुभएका नेपालीहरूलाई रेस्क्यू गर्ने, उहाँहरूलाई चाहिँ उपयुक्त स्थानमा राख्ने हिसाबले काम शुरू गर्यौं र उहाँहरू हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ र बेजिङबाट र लासाबाट पनि त्यो घटनास्थलतर्फ जुन हाम्रो बोर्डर पोइन्ट छ बोर्डर पोइन्टतर्फ टिम मोबिलाइज भइसकेको छ। अब हिजोको घटनामा भयंकर बाढ़ी आएर त्यो अकल्पनीय खालको बाढ़ी आएको हुनाले त्यो बाढ़ीले बोर्डर पोइन्टमा भएका सबै पूर्वाधारहरू बगाएर लग्यो, जसले गर्दा हामीसँग अहिले यतिखेर हामीसँग चाहिँ त्यो बोर्डर पोइन्टमा को कति हुनुहुन्थ्यो भन्ने कुराको रेकर्ड अध्यावधिक हुन सकेको छैन। त्यो कामका निम्ति चिनिया पक्ष अहिले लागिरहेको छ र सँगसँगै नेपालबाट पनि हामीले त्यो प्रयास जारी राखेका छौं। यता बोर्डर क्रस गरेर सर्टेन पोइन्टसम्म आइसकेका, भनौँ न केरुङसम्म आइसकेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ र उहाँहरू कैलाश यात्रा गर्ने टोली केरुङबाट मुभ भइसकेको छ। अलि अगाडि कैलाश गएर फर्किनुभएका केही नेपालीहरू पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ र उहाँहरूको लगभग पहिलो टोली भोलि हामी लासा काठमाडौँ फ्लाइटबाट पहिलो टोलीलाई काठमाडौँ पठाउँदैछौ। तर अब हामीलाई सबभन्दा दुःखद कुरा बोर्डर पोइन्टमै चाहिँ कति नेपाली हुनुहुन्थ्यो, अन्य देशका कति तीर्थयात्रीहरू हुनुहुन्थ्यो, त्यसको एक्ज्याक्ट फिगर अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन। हामीले चाहिँ खास गरी नेपाल तर्फबाट जुन टुर अपरेटरहरूसँग जानकारी लिएर प्राप्त भएको एउटा सूची, विभिन्न देशका चाहिँ नागरिकहरूको चाहिँ संख्या त हामीले राखेका छौं र नेपालीहरू पनि सयौंको संख्यामा नेपालीहरू हुनुहुन्थ्यो त्यहाँ, खास गरी तीर्थयात्रीहरू र यता बोर्डर पास लिएर आउने नेपालीहरू। बोर्डर पास लिएर चाहिँ कोही त्यही दिन फर्किने गरी आउनुहुन्छ, कोही एक दुई दिन बस्ने गरी आउनुहुन्छ, कोही दुई चार दिन काम गर्ने गरी आउनुहुन्छ, भनेपछि त्यो संख्या चाहिँ हामी एकिन हुन सकेका छैनौं।
1: लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला अशोक दाहालसँग कुरा गर्दै, रसुवाको बाढ़ीमा जसरी एकैछिनमा ठूलो धनजनको क्षति भयो यस्तो अवस्थामा पूर्व सूचना दिने प्रणालीलाई थप प्रभावकारी बनाउन सकिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेल,
7: सबभन्दा गतिलो विधि साइरन हो, आफै बोलिने खालको भाषाको पनि आउनुपर्ने हुन्छ भने सबै खालका मीडियाहरूबाट एकैचोटि बज्न सक्ने, जस्तो उदाहरणको लागि 50-60 टेलिभिजनका च्यानल्सहरू हुन सक्छन्, अरू केही चिज बजिरहेको छ भने पनि, समाचारै बजिरहेको छ भने पनि त्यसलाई रोकिएर राष्ट्रिय विपद प्राधिकरणले यो विपत्ति आउँदैछ है भन्ने कुरा त्यो बजाउन चाहेको खण्डमा सबै टेलिभिजन च्यानल रेडियो च्यानलको चिजको कन्ट्रोल अटोमेटिकली त्यहाँ सिफ्ट हुन सक्ने खालको प्रणालीहरू बनाउनु पर्ने हुन्छ। सोसियल मिडियाको च्यानल्सदेखि लिएर सबै ठाउँबाट यो
8: साइरनहरू त्यस्तो थियो कि थिएन,
7: केही केही ठाउँमा छन्, स्पेसली हाइड्रो पावरको इन्स्टलेसनहरू गरेको ठाउँमा, तर साइरन प्रणालीहरूलाई पालिकामा छ भने पालिका नियन्त्रित पनि हुनु पर्यो, जिल्ला आपतकालीन केन्द्रले पनि बजाउन सक्ने मिल्ने, त्यसलाई प्रदेशको आपतकालीन केन्द्र र हाम्रो संघीय सरकारको राष्ट्रिय विपद जोखिम नियन्त्रण व्यवस्थापन प्राधिकरणको इमर्जेन्सी अपरेसन्सले पनि बजाउन मिल्ने खालको प्रणाली भयो भने मात्र त्यसलाई प्रणाली भनिन्छ।
8: त्यो बाहेक पनि अब सीमा नजिकै भएको छ आधा घण्टाभित्रै, तर त्यसले चाहिँ अब हामीलाई यति फास्ट गर्नुपर्ने बिग मेसेज त दियो नि होइन,
7: सेकेन्ड सेकेन्डको कति महत्व हुँदो रहेछ भन्ने कुराको यसबाट स्पष्ट आकलन गर्न सक्छौँ होइन। त्यो सँगसँगै अहिले भने सिस्टम बनाएर हत्या हामीले 2 मिनट अगाडि खबर पाउँथ्यो होला, 2 मिनटमा हामीले ज्यानसम्म बनाउँथ्यो होला, त्यो घर बार पुल पुलिसहरू त्यो सबै तहस नहस भए, यसको दिगो समाधान जोखिमको हिसाब गरेर कहाँसम्म चाहिँ हामीहरूले बाटो पुल बस्तीहरू बसाउनु हुन्छ कि हुँदैन भन्ने कुराको पहिलो काम गर्न त्यो जरुरी छ। अहिले जहाँ बाढीको लेदोले जहाँ लिपिएको छ त्यो ठाउँभन्दा मुनि चाहिँ हामीले घरबारहरू बनाउन मिल्दैन, बनाएर बसी नै हाल्ने हो भने पनि घरको लागि म्यान्डेटरी बिमा गर्नै पर्ने प्रणाली भयो भने मात्र त्यहाँ घरमा बस्न दिउँ, उसलाई त्यो रहरै लागेको छ भने, तर सामान्य अवस्थामा हामीले त्यस्तो स्थानमा बस्ती घरहरूको डिजाइनहरूको कुराहरूमा राज्यले रेगुलेसन गर्नुपर्ने अवस्था आएको छ।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का पूर्व प्रमुख अनिल पोखरेल, प्रदीप बसालसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
11: टाइम चेक।
12: यति बेला रातिको 9 बजेको छ।
13: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
14: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineanupurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका 359 जनाको शव फेला, 63 जना घाइतेको काठमाडौँमा उपचार हुँदै। बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाडौँ फर्किए प्रधानमन्त्री शाह, 20 बुदामा जानकारी सार्वजनिक। तनहुँ, गोर्खा र नवलपुरमा 135 शव भेटिए, 19 पोखरा ल्याइए। मानसरोवर जाने तीर्थयात्री बोकेका 40 बस सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा पोखरा महानगरपालिकाद्वारा टोली परिचालन, उद्धार कोषमा 45 लाख रूपियाँ सहयोग गर्ने घोषणा। महाविपत्तिमा निजी क्षेत्रलाई दिल खोलेर सरकारलाई दियो साथ, एकै दिनमा उठ्यो 46 करोड़। ताया मचा नृत्य प्रतियोगिताको 27 संस्करण लामाचौरमा हुने, 38 टीम सहभागी बन्ने अनुमान। इरानसँग फेरि वार्ता गर्न आफू हतारमा नरहेको ट्रम्पको बनाई। बालबालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने सम्झौता। र नेपालसँग मलेसिया दोस्रो अभ्यास खेलमा पनि पराजित। भूतपूर्व खेलाड़ी मञ्चद्वारा बाढ़ी प्रभावितको लागि 50,000 सहयोग। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 359 पुगेको छ। प्रहरी प्रधान कार्यालय काठमाडौँले दिएको पछिल्लो विवरण अनुसार 359 शव भेटिएको हो। प्रहरी प्रधान कार्यालयको साँझ 5 बजेसम्मको तथ्याङ्क अनुसार बाढ़ीमा परि बेपत्ता भएका 359 जनाको शव फेला परेको छ। चितवनमा सबैभन्दा धेरै 132 जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा 2, धादिङमा 33, गोर्खामा 30, नुवाकोटमा 2, तनहुँमा 22, रसुवामा 17 र नवलपरासी पश्चिममा 15 जनाको शव फेला परेको हो। बाढ़ीमा परेका 63 जना घाइतेको काठमाडौँमा उपचार भइरहेको छ। त्रिवेणी शिक्षण अस्पतालमा 31 जनाको उपचार भइरहेको छ। उपचारपछि 5 जना डिस्चार्ज भइसकेका छन्। ट्रमा सेन्टरमा 22 जना, नर्भिक वीर र मनमोहन अस्पतालमा 2-2 जनाको उपचार भइरहेको प्रहरले जानकारी दिएको छ। ग्रान्डी, मनमैजू, शुभम, ग्रीन सिटी र वीरेन्द्र सैनिक अस्पतालमा 1-1 जनाको उपचार भइरहेको पनि प्रहरीले बताएको छ। रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढ़ीमा परि मृत्यु भएका 135 जनाको शव तनहु, गोर्खा र नवलपुरमा भेटिएको छ। त्रिशुली नदीको तटीय क्षेत्रमा यी शव बुधबार र बिहिबार भेटिएका हुन्। तनहुमा भेटिएका 9 शव व्यवस्थापनको लागि पोखरा ल्याइएको छ। बुधबार नै तनहुमा यी शव भेटिएका थिए, तर व्यवस्थापन गर्ने शवगृहको अभावले समस्या उत्पन्न भएको थियो। धमाबन तटीय क्षेत्रमा शव फेला पर्न थालेपछि तनहुमा व्यवस्थापनमा सकस परेको हो। अहिले पनि तनहुँमा भेटिएका 22 शव मध्ये तनहुँ जिल्ला अस्पताल, जीपी कोइराला मेमोरियल अस्पताल र चितवनमा समेत गरी 12 जनाको शव व्यवस्थापन गरिएको छ। अहिले गोर्खामा भेटिएका 10 शव पोखरा ल्याइँदैछ। त्रिशुलीका तटीय क्षेत्रमा भेटिएका शव व्यवस्थापनमै सकस परेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा जतिसक्दो धेरै शव व्यवस्थापनको तयारीमा लागेको थियो। अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 30 शव राख्ने व्यवस्था मिलाइएको छ भने त्यहाँबाट यहाँका अन्य निजी अस्पतालमा पनि क्षमता अनुसार शव राख्ने तयारी गरिएको छ। अहिलेसम्म सबैभन्दा बढ़ी नवलपुरमा 81 जनाको शव फेला परेको छ। गोर्खामा 32 र तनहुँमा 22 गरी 135 शव फेला परेको प्रदेश प्रहरी प्रवक्ता कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङले गृह मन्त्रालयकै समन्वय र शव व्यवस्थापन कार्यविधि अनुसार अन्य जिल्लामा क्षमता कम भएकाले पोखरा ल्याइएको हो। धेरैजनाको शव भेटिएर चितवनमा व्यवस्थापनमा समस्या भएपछि पोखरा

रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढ़ीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। यात्रुवाहक तथा मालवाहक सवारी साधनमा व्यापक क्षति हुनुको साथै चालक सहचालक र सवारी मजदूर समेत सम्पर्कविहीन अवस्थामा रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले बाढ़ीबाट सार्वजनिक सवारीमा पुगेको क्षतिको यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभयो। यद्यपि क्षतिको प्रारम्भिक विवरण आउने क्रम जारी रहेको उहाँको भनाइ छ। उहाँका अनुसार महासंघको आपतकालीन कार्यसमिति बैठकले बाढ़ीबाट क्षति पुगेका सवारी साधनको विवरण संकलन गर्न केन्द्रीय कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। बाढ़ी पीड़ित यातायात व्यवसायी तथा मजदूरको अवस्था पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन राज्य संयन्त्रसँग आवश्यक समन्वय गर्ने गरी समिति गठन गरिएको उहाँले जानकारी दिनुभएको छ। सिटौलाका अनुसार नेपाल अरनीको यातायात सेवा प्रणालीका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका 25 बसको अवस्था समेत अहिलेसम्म अज्ञात छ। उहाँले बससहित बसमा सवार यात्री र 50 कर्मचारी समेत सम्पर्कविहीन रहेको जानकारी दिनुभयो। यस्तै नमस्ते पासाङ लामु यातायात कम्पनी प्रणालीका 15 सवारी साधन र ती सवारीमा रहेका यात्रुको अवस्थाबारे पनि कुनै जानकारी प्राप्त हुन नसकेको बताउनुभयो। सिटौलाले भन्नुभयो हिजोको विनाशकारी बाढ़ीबाट सार्वजनिक यातायातको क्षेत्रमा यात्रुवाहक र मालवाहक सवारीमा अत्यन्त ठूलो क्षति भएको छ। क्षतिको प्रारम्भिक विवरणहरू आउने क्रममा छ। सवारीसँगै सवारी चालक र मजदूर समेत बेपत्ता भएका खबर पनि आएका छन्। उहाँले भन्नुभएको छ नुवाकोट क्षेत्रमा ठूलो संख्यामा बस माइक्रोबस तथा मालवाहक ढुवानीका सवारी साधन प्रभावित भएको तथा ती सवारीमा कार्यरत चालक सहचालक र मजदूरको अवस्था समेत अझै अज्ञात देखिएको उहाँले बताउनु भएको छ। सिटौलाले विपदको यस घड़ीमा उद्धार तथा जोखिम न्यूनीकरण कार्यमा आफ्नो स्थानबाट सहयोग गर्न समेत सबैमा अपील गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौँ फर्कनु भएको छ। आज बिहान 9:30 सड़क मार्ग हुँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसहित नुवाकोट जानुभएका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन गर्नुभयो लगतै फर्कनु भएको हो। बाढ़ी लगतै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिनुभएका शाहले विदुर र त्यस आसपासको बाढ़ी प्रभावित क्षेत्रको प्रत्यक्ष जानकारी लिनुभएको हो। प्रधानमन्त्री शाहको टोलीले बाढ़ीबाट पुगेको भौतिक क्षतिको प्रत्यक्ष अनुगमन गर्नुको साथै स्थानीय प्रशासन सुरक्षा निकाय र जनप्रतिनिधिसँग विस्तृत छलफल गरेको थियो। सो क्रममा प्रधानमन्त्री शाहले विस्थापित परिवारको लागि तत्काल राहत उपलब्ध गराउन अवरूद्ध सड़क तथा पूर्वाधारहरू शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन स्थानीय प्रशासन र सम्बन्ध निकायहरूलाई निर्देशन दिनुभएको छ। बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय हुनुहुन्छ। यसैबीच प्रधानमन्त्री शाहले नुवाकोटमा बाढ़ी पहिरो प्रभावित क्षेत्रको अवस्था अवलोकन गरेर फर्किएपछि सरकारले गरिरहेका गतिविधिबारे 20 बुदामा जानकारी सार्वजनिक गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालबाट उक्त अवलोकनका क्रममा प्रभावित नागरिक स्थानीय जनप्रतिनिधि सुरक्षाकर्मी स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएकामा सबैसँग प्रत्यक्ष रूपमा जानकारी लिएको बताउनुभएको छ। उहाँले अवस्था अझै चुनौतीपूर्ण रहेको र राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित भएको बताउनु भएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा उद्धार तथा उपचारको लागि पोखरा महानगरपालिकाले टोली नै परिचालन गरेको छ। बाढ़ी प्रभावित नागरिकको उद्धार उपचार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले महानगरपालिकाले टोली परिचालन गरेको हो। टोलीमा पोखरा महानगरपालिकामा कार्यरत नगर प्रहरी र स्वास्थ्यकर्मी सहभागी छन्। नगर प्रमुख धनराज आचार्यका अनुसार विपद तालिम प्राप्त नगर प्रहरी आवश्यक उद्धार सामग्री प्राथमिक उपचारका उपकरण सहितको एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको हो। परिचालित टोलीका लागि आवश्यक सामग्री तथा सम्पूर्ण खर्च महानगरपालिकाले व्यवस्थापन गर्ने नगर प्रमुख आचार्यले बताउनुभयो। यसैबीच पोखरा महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीको तर्फबाट प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 45 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरिएको छ। विपदको कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार राहत तथा उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागि नगर प्रमुख आचार्यले बताउनु भएको छ। उहाँले विपदको यो कठिन घड़ीमा पीड़ित नागरिकको साथमा पोखरा महानगरपालिका सदैव रहने समेत बताउनु भएको छ। महानगरपालिकाले विपदको कारण प्रभावित नागरिकको उद्धार राहत र सहयोगमा स्थानीय तहको तर्फबाट आवश्यक सबै प्रकारको सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। हिजो बाढ़ी आएको भोटेकोशी खोलाको माथि नदी थुनिएर ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले सूचना निकालेर हिजो बाढ़ी सृजना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो। चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार

भूपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषण अनुसार ताल देखिएको हो। ताल बढ़ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको सूचनामा उल्लेख छ। महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा यात्रु उद्धार कार्यमा खटिने तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ। बुधबारको विनाशकारी भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहत अभियानमा सरकारलाई बिहिबार साँझसम्म निजी क्षेत्रले 46,50,000 रूपियाँ सहयोग उपलब्ध गराएको छ। विभिन्न उद्योग बैंक तथा वित्तीय संस्था र व्यावसायिक घरानाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने घोषणा गरिरहेका छन्। अर्थ मन्त्रालयका अनुसार पछिल्लो 6 घण्टामा मात्रै विभिन्न उद्योग बैंक तथा वित्तीय संस्था र व्यावसायिक संस्थाहरूले कोषमा 27,33,00,000 रूपियाँ भन्दा बढ़ी सहयोग जम्मा गराएका छन्। यो समाचार तयार पार्दासम्म सबैभन्दा ठूलो सहयोग गोर्खा ब्रुअरीले गरेको छ। गोर्खा ब्रुअरीले कोषमा 10 करोड़ रूपियाँ उपलब्ध गराएको छ। बीवाईडी साइमेक्स इंक इम्पान जस्ता संस्थाले पनि करोड़ौं रूपियाँ सहयोग गरेका छन्। गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरूण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजी मन सुब्बाले अर्थमन्त्री डाक्टर सुनी मगलेलाई भेटेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। यस्तै नेपालमा चीनी अटो ब्राण्ड बीवाईडीले नेपालको आफ्नो आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक प्रणाली संघको सहकारीमा बाढ़ीबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 7 करोड़ रूपियाँ योगदान गर्ने घोषणा गरेको छ। यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले सम्बन्ध जलविद्युत कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 5,05,50,000 रूपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नेपाल ब्याङ्कले 3,01,00,000 रूपियाँ कोषमा जम्मा गराएको छ। कुमारी ब्याङ्क र राष्ट्रिय वाणिज्य ब्याङ्कले समान 3-3 करोड़ रूपियाँ कोषमा जम्मा गराएका छन्। नेपाल इन्फ्रास्ट्रक्चर ब्याङ्क निफ्राले राहत कोषमा 2,50,00,000 रूपियाँ र एनआईसी एसिया ब्याङ्कले 2,21,00,000 रूपियाँ सहयोग गरेका छन्। यस्तै गरी भोटेकोशी बाढ़ी प्रभावितलाई स्थानीय ब्याङ्कले 2,25,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री राहत कोषमा 2,25,00,000 रूपियाँ सहयोग गर्ने निर्णय भएको स्थानीय ब्याङ्कका प्रमुख निक्षेप अधिकृत हेमराज सन्ज्यालले बताउनु भएको छ। यस्तै रेडबुल उत्पादक सारस वेबरेजले 2 करोड़ रूपियाँ सरकारलाई सहयोग गरेको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा गोल्छा ग्रुपले 1.5 करोड़ रूपियाँ जम्मा गरेको छ। ग्रुपका प्रमुख शेखर गोल्छाले कोषमा 1,50,00,000 रूपियाँ सहयोग प्रदान गरेको जानकारी दिनुभएको हो। बाढ़ी प्रभावितलाई कालिका कन्स्ट्रक्सनले 1,01,00,000 रूपियाँ सहयोग गरेको छ। त्यसै गरी एनसेलले 1 करोड़ रूपियाँ कोषमा जम्मा गरेको छ। आईएमई लाइफ इन्सुरेन्सले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 1 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। सरकारको कोषमा अपी पावर कम्पनीले पनि 35,00,000 रूपियाँ तत्काल सहयोग उपलब्ध गराएको जनाएको छ। शिवशक्ति ग्रुपले 51,00,000 रूपियाँ, हिमालयन बुलियन कम्पनी लिमिटेडले 21,00,000 रूपियाँ सहयोग गरेका छन्। यस्तै रिलायन्स सुगर एण्ड केमिकल इण्डस्ट्रीज, मेगा मोटर्स पाली, नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल र नेपाल लेयर्स कुखुरा पालक संघले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा 10,00,000 रूपियाँ आर्थिक सहयोग गरेका छन्। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा राहत उद्धार र खोज तथा पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा प्राप्त हुन थालेको सहयोग रकम एकद्वार प्रणाली अन्तर्गत अर्थमन्त्री वाग्लीले बुझ्न थाल्नु भएको छ। गण्डकी प्रदेशका पूर्व सामाजिक विकास विभाग तथा खेलकुद मन्त्री एवं वर्तमान प्रदेशवासी

0: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसारभर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन।
2: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856269।
3: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
4: विस्तृत जानकारीको लागि
3: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822-87।
5: हेलो पोखरा, बीवाईडी सर्विस को सुपरियर र सिन्सियर सर्विस को साथ मा अब पोखरा मा पनि बीवाईडी सर्विस स्टेशन सुचारू हुँदै छ। यो सँगै बीवाईडी 3S फेसिलिटीज, सेल्स सर्विस एन्ड स्पेयर्स को सुविधा अब पोखरा मा पनि उपलब्ध हुनेछ। प्लिज डु भिजिट अस एट बुद्ध चोक 10 पोखरा।
6: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
0: फिस्टिल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनुहिरा

0: आफ्नोसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट
2: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या।
0: विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। पिस्टल आईवीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधि द्वारा नाक कान तथा घाटी रोग को ऑपरेशन
1: 24 घंटा एम्बुलेंस इमरजेंसी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा संपन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्कैन सेवा
1: वीडियो एक्सरे इको कार्डियोग्राफी
0: इंडोस्कोपी ईसीजी ईईजी पीटीए
1: फिजियोथेरापी यूरोफ्लोमेट्री
0: केमोथेरापी
1: सुरक्षित गर्भपतन सेवा
0: होल बॉडी चेकअप हेल्थ पैकेज
1: मेट्रो सिटी हॉस्पिटल प्राली पोखरा 8 सृजना चौक कास्की
0: फोन 061-572-648-572-849
2: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
4: नेपालीको गौरव
5: नेपालीको पहिचान
4: पालिखे ढाका टोपी
5: जसले तिलको शोभा बढाउँछ
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
6: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
4: पालिखे ढाका टोपी महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा फोन 526-483
5: हामी गर्व गर्छौँ हाम्रो वेशभूषामा
4: हामी गर्व गर्दछौँ पालिखे ढाका टोपी
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98-34-29-98-28-59-321-61-581-871
8: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
10: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ
9: 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
11: किन्नुस अब ढुक्कले सुनका गहना आयो, अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
12: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाको ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
11: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
12: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
11: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
12: फोन
11: 5308-15-5308-15,
12: मोबाइल नम्बर 9852-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
13: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
14: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
15: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यास्रित सम्बन्धलाई मान्यता देऊ।
14: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
15: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
14: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
15: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
14: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
15: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन रेप कार्यान्वयन गर।
14: नेपाल आदिवासी जनजाति महासंघ।
16: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
13: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
9: टाइम चेक।
17: यति बेला रातिको 10 बजेको छ।
12: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
11: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।